0: रेडियो धादिङ समय संकेत
1: अहिले बिहानको 6 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: यहाँहरू सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
4: विश्व शान्ति र विश्व अल्जाइमर्स दिवस साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। बंगालको खाड़ीबाट आउने प्रणालीको निगरानी गर्दै मौसम विभाग पानी पर्ने सम्भावना र प्रभावबारे पूर्व तयारी गर्न कमाण्ड पोस्टको निर्देशन। भोटेकोशी बाढ़ीले क्षतिग्रस्त सड़क दशैं अघि नै पुनर्निर्माण गरिसक्ने योजना।
5: संघीय निजामती विधेयकको मसुदामा सुविधा दिएर कर्मचारीलाई अवकाशको प्रस्ताव। 73 जिल्लाका 6000 वडामा कांग्रेस अधिवेशन। एमालेमा धकेलियो ओलीको विकल्प खोज्ने मुद्दा।
4: खडेरीले रित्दै सुदूरपश्चिमका दलित बस्ती। जन्म र मृत्यु संस्कारमा कर्णालीवासीलाई खाद्यान्न सहयोग। 2 महिनादेखि उधारोमा चल्दै सुदूरपश्चिम सरकार।
5: पालेस्तानी अधिकारीहरूको भिसा सम्बन्धमा पुनर्विचार गर्न युरोपेली संघद्वारा अमेरिकालाई आग्रह। हर्मुज जलमार्ग पुनर्खोल्न इरानको नयाँ शर्त। चीनले 4 नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्यो।
4: र विश्व एसियाली खेलकुदमा महिला भलिबलमा पहिलो जीत। करातेतर्फ एरिका गुरूङ सेमी फाइनलमा पराजित। जिम्बाब्वे विरूद्धको 3 एक दिवसीय सिरिज अस्ट्रेलियालाई।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: साझा खबरको सबैभन्दा शुरूमा मौसमी प्रणालीको निगरानीका लागि जल तथा मौसम विज्ञान विभागले तयारी तीव्र पारेको प्रसंग।
5: मनसून प्रतिकार कमाण्ड पोस्टको हिजो बसेको बैठकमा बंगालको खाड़ीमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा वर्षाको सम्भावना र त्यसले पार्ने प्रभावका बारेमा छलफल भएको छ। नेपाल मौसम विज्ञान विभागका उच्च अधिकारीहरूले त्यसको सम्भावनाका बारेमा बैठकलाई जानकारी गराएका थिए। बैठकले पानी पार्ने प्रणालीको निरन्तर निगरानी गर्ने र सोही अनुसार आवश्यक तयारीका लागि सम्बन्धित सबै निकायलाई सशक्त गराउने निर्णय समेत भएको छ। बैठकले भोटेकोशी बाढ़ीपछि विपद संकटग्रस्त क्षेत्र घोषणा भएका जिल्लामा कनेक्टिभिटी सुचारू गर्न विभिन्न स्थानमा झोलिङ्गे पुल निर्माण गर्न उपलब्ध स्रोत साधन र सहयोग गर्न इच्छुक संघ संस्था समेतको सहयोगमा झोलिङ्गे पुल निर्माणका लागि यथाशीघ्र प्रक्रिया अगाडि बढ़ाउन समेत पूर्वाधार विकास मन्त्रालयलाई अनुरोध गरेको छ।
4: यसैबीच बंगालको खाड़ीबाट आउने प्रणालीको नेपालमा प्रभाव र सचेतनाको विषयमा विभिन्न बहसहरू भइरहेका छन्। भोटेकोशी बाढ़ीपछि होल्डिङ सेन्टरमा बसेका व्यक्तिहरूमा पनि केही त्रास थपिएको छ। यसै सन्दर्भमा बंगालको खाड़ी तथा आसपासको क्षेत्रमा विकसित भएको न्यून चापीय प्रणाली थप बलियो बन्दै गएको भए पनि नेपालमा यसले कति असर गर्छ भन्ने बारेमा निगरानी गरिरहेको मौसम विज्ञान विभागले औपचारिक धारणा सार्वजनिक गरेको हो। भू उपग्रहबाट प्राप्त तस्वीर र तथ्याङ्क विश्लेषणका आधारमा प्रणाली क्रमशः विकसित हुँदै गएको विभागले बताएको छ। विभाग अनुसार हालसम्मको अवस्था हेर्दा उक्त प्रणाली सेप्टेम्बर 23 अर्थात असोज 7 गते आसपास न्यून चापीय क्षेत्रका रूपमा थप बलियो भई दक्षिण ओडिशा उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिकबाट जमीनतर्फ प्रवेश गर्ने देखिएको छ। उक्त प्रणालीको प्रभावका कारण नेपालमा कति वर्षा हुने वा वर्षाको जोखिम कस्तो रहने भन्ने विषयमा अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको विभागले जनाएको छ। आवश्यकता अनुसार थप सूचना तथा जानकारी अध्यावधिक विवरणहरू पनि सार्वजनिक गर्ने विभागले जानकारी गराएको छ। भारतीय मौसम विज्ञान विभाग आईएमडीका अनुसार भने अन्जमन सागर आसपास न्यून चापीय प्रणाली विकसित हुने क्रममा रहेकाले त्यसको प्रभावले बंगालको खाड़ीमा मौसमीय गतिविधि बढ़ने र त्यसबाट नेपालतर्फ मनसूनी आर्द्रता भित्रिने सम्भावना देखिएको छ। मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार देशभरि मनसूनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव छ। मनसूनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ छ। त्रिवी जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उप प्राध्यापक विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान प्रणालीको अध्ययन गर्दा भारी वर्षाको सम्भावना देखिएको बताउनुहुन्छ। धेरैवटा फोरकास्ट मोडल हेर्दा निकै ठूलो वर्षाको सम्भावना देखिएको उहाँले सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको छ।
5: रसुवाको भोटेकोशी बाढ़ीपछि होल्डिङ सेन्टरमा बसेका मध्ये 80.6% घर परिवारले सरकारद्वारा सहयोग प्राप्त अस्थायी आवासमा बस्ने इच्छा व्यक्त गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको सर्वेक्षणमा होल्डिङ सेन्टरमा रहेका 2027 बाढ़ी प्रभावित घरदुरीहरूको अस्थायी आवास आवश्यकताको मूल्यांकन गरिएको थियो। प्रभावितका अनुसार नुवाकोटमा 1557 रसुवामा 397 धादिङमा 72 र चितवनमा एक घरधुरी रहेका छन्। सर्वेक्षण गरेका घरधुरीहरू मध्ये 66.9% बाढ़ी प्रभावितले सरकारी सहयोगमा बहाल भाड़ाको आवास व्यवस्था गर्न इच्छुक रहेको समेत जनाएका छन्। 25.3% घरधुरीले मात्रै अस्थायी आवासका लागि आफूसँग आफ्नै जग्गा उपलब्ध रहेको समेत बताएका थिए। 8.0% बाढ़ी प्रभावित क्षेत्र बाहिर वैकल्पिक घर रहेको समेत बताएका छन्। सर्वेक्षण गरिएका कुल 1776 घरधुरी मध्ये आफ्नो घरमा पूर्ण क्षति पुगेको, 218 आंशिक क्षति भएको र 33 घरधुरीले सड़क पहुँच अवरूद्ध भएको जनाएका छन्। सर्वेक्षण गरिएका मध्ये 3-6 सदस्य रहेका घरधुरीहरू 74.6% रहेका छन् भने 9 वा सोभन्दा बढ़ी सदस्य रहेका घरधुरी 5.1% रहेको प्राधिकरणले जनाएको छ। यसैबीच रसुवा र नुवाकोटका बाढ़ी प्रभावित क्षेत्रमा शैक्षिक गतिविधिलाई निरन्तरता दिन अस्थायी सिकाई केन्द्र तथा कक्षा कोठाहरू स्थापना गरिएको छ। प्रभावित बालबालिकाको पढ़ाईलाई सहज बनाउन विभिन्न शैक्षिक सामग्री वितरण समेत गरिएको, विद्यालय सरसफाईको काम समेत भइरहेको बताइएको छ। प्राधिकरणको विवरण अनुसार रसुवा र नुवाकोटमा गरी कुल 35 अस्थायी सिकाई केन्द्र तथा कक्षा कोठा स्थापना भएका छन्। बाढ़ी प्रभावित विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन विस्थान सामग्री, बाल विकास किट र 36 थान विद्यालय शिक्षक किट वितरण समेत गरिएको छ। विद्यार्थी किटबाट प्रभावित तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थी समेत गरी कुल 2349 विद्यार्थी लाभान्वित हुने समेत बताइएको छ।
4: यसैबीच भटेकोशी बाँधीले छेद विच्छेद पारेको सड़क र सम्पर्कलाई आगामी दशैं अघि नै पुनस्थापित गर्न सड़क विभाग र सुरक्षा निकायहरूले संयुक्त रूपमा काम अगाडि बढ़ाएका छन्। दशैंको समयमा नागरिकहरूको आवजावत र उत्तरी नाकाबाट हुने व्यापारलाई दृष्टिगत गरी सरकारले त्यस क्षेत्रमा यातायात सञ्चालन गर्न विशेष प्राथमिकता दिएको जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले दशैं अघि नै अस्थायी रूपमै भए पनि यातायात सेवा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको र बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। हजारौं नागरिक विस्थापित भएका र अरबौंको क्षति भएको यस प्राकृतिक विपदपछि दशैंको मुखमा यातायात पूर्ण रूपमा ठप्प हुन नदिन सड़क विभाग र सुरक्षाकर्मीको टोली अहोरात्र खटिरहेको छ। सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेले दशैं लगायतका चाडपर्व शुरू हुनु अघि नै भोटेकोशी बाढ़ीले अवरूद्ध भएका सड़क सञ्जाल सञ्चालनमा ल्याउने सरकारको घोषणा अनुसार द्रुत गतिमा काम भइरहेको बताउनुभयो। उहाँले अवरूद्ध सड़कहरूमा अस्थायी रूपमा भए पनि मुख्य सड़क वा वैकल्पिक सड़क भएर दशैं अघि नै यातायात सञ्चालन गर्ने बताउनुभयो। व्यत्रावतीमा आवश्यक बेली ब्रिज पनि पठाइसकिएको छ। सड़क अवरूद्ध रहेका क्षेत्रमा आवश्यक काम द्रुत गतिमा भइरहेको पनि उहाँले बताउनुभयो। गल्छी त्रिशुली रसुवागढ़ी सड़कको गल्छीदेखि भैंसे खण्डसम्मको सड़क खुलिसकेको छ। अब भैंसे व्यत्रावतीमा 500 मिटर खुलाउन बाँकी छ। उहाँले भन्नुभयो त्यहाँ काम भइरहेको छ। अहिले डोजर र एक्सावेटर प्रयोग गरी ढुंग्रे व्यत्रावती खण्डमा सड़क खुलाउने काम पनि भइरहेको छ। नुवाकोटको गोर्खु टारसम्म सड़क खुलिसकेको बताउँदै उहाँले फ्लाखु खोलामा 75 मिटर बेली ब्रिज राख्ने तयारी भइरहेको जानकारी दिनुभयो। सात विषयमा 1.5 किलोमिटर र उत्तर गया मावि बेत्रावती बीच करिब 500 मिटर सड़क बगेको पनि उहाँले जानकारी दिनुभयो। पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशील बाबु ढकालले बाढ़ी प्रभावित क्षतिग्रस्त क्षेत्रमा सड़क र पुल निर्माणलाई गति दिन 8 विषयगत कार्यदल गठन गरी काम भइरहेको पनि जानकारी दिनुभयो।
5: यसैबीच भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीपछि विस्थापितलाई राखिएका होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको अभाव देखिएको छ। खानेपानी र सरसफाईमा समस्या देखिएसँगै विस्थापितमा झाडा पखला, रुगाखोकी र ज्वरोका बिरामी बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हालसम्म होल्डिङ सेन्टरमा रहेका 88 झाडा पखला देखिएको छ। नुवाकोट, रसुवा, धादिङ र काठमाण्डुमा रहेका होल्डिङ सेन्टरमा धेरै मानिसमा एकै ठाउँमा बस्नुपर्ने भएकाले पानीजन्य तथा सरुवा रोग फैलिन सक्ने जोखिम समेत बढ़ेको चिकित्सकहरूले बताएका छन्। मन्त्रालयले होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको व्यवस्था गर्नुपर्नेमा जोड़ दिँदै विस्थापितलाई पानी उमालेर वा शुद्धिकरण गरेर मात्रै पिउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनसँग भन्नुभयो,
7: भोटेकोशी बाढ़ी पछि अस्थायी रूपमा शिविरमा बस्नुभएको व्यक्तिहरूले अथवा आफ्नै त्यहाँ वरिपरि आफ्नै वासस्थानमा बस्नुभएको व्यक्तिहरूले विशेष रूपमा पानीको सरसफाई, खानेकुराको सरसफाई, खानेकुराको भण्डारण, शौचालय प्रयोग लगायतका विषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ। खाना बनाउनुभन्दा अगाडि, खाना खानु पूर्व शौचालय गएर आएपछि राम्रोसँग अनिवार्य रूपमा साबुन पानीले हात धुने, सरसफाई गर्ने कुरा गर्नुपर्छ, अनिवार्य रूपमा शौचालयको मात्रै प्रयोग गर्ने कुरा गर्नुपर्छ, शुद्ध निर्मलीकरण गरिएको पानीहरूको मात्रै प्रयोग गर्नुपर्ने हुन्छ, खानेकुराहरू पनि विशेष रूपमा अलि सावधानी अप्नाएर बनाउनु पर्ने, भण्डारण गर्नुपर्ने, पाकेको कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, काँचो कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, दुईटै खाना एकै ठाउँमा मिसाएर एकै ठाउँमा नजिक हुने गरी भण्डारण गर्न पनि हुँदैन। यो कुराहरू ख्याल गर्न सक्यौँ भने हामी जोखिमबाट बच्न सक्छौँ।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा जन्म र मृत्यु संस्कारमा दिइने खाद्यान्न सहयोगबाट कर्णालीका नागरिक खुशी।
8: आजकल सरकार दया गरे अब हस्पिटल भुस्केरी भयो, रुसिए मिल्दै बाटालाई मिल्दै हिँड्नु सुविस्ता पाथ्यो। खाद्यान्न त्यसरी चामल दिए त हामीले धेरै राम्रो हो, अराम्रो ख होला, सरकारले धेरै राम्रो गरे।
9: खडेले रित्तिँदै सुदूरपश्चिमका दलित बस्ती, दुई महिनादेखि उधारोमा चल्दै सुदूरपश्चिम सरकार लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
11: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खारल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
12: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
10: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
12: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
10: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
13: सबैभन्दा महत्वपूर्ण कुरा, छ महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
10: छ महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
13: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउ।
14: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
10: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
9: आजको गोर्खापत्रको पहिलो पृष्ठमा सुविधा दिएरै अवकाशको प्रस्ताव शीर्षकमा नरेन्द्र सापकोटाले खबर लेख्नु भएको छ। अहिले आम कर्मचारी वृत्तमा सेवा अवधि 30 वर्ष वा उमेर 55 वर्ष कायम हुँदा 55 वर्ष उमेरको मात्रै सेवा सुविधा प्राप्त हुन्छ भन्ने गलत भाषी निर्माण भइरहेको छ। कर्मचारीलाई अवकाशमा पठाउँदा 58 वर्षकै सुविधा दिने विषयमा अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाले अब कुनै प्रतिकूल असर पर्दैन। यता संघीय निजामती सेवा विधेयकको मसुदामा भने एकपटकका लागि कर्मचारीको 30 वर्ष सेवा अवधि वा 55 वर्ष उमेरमा अवकाश हुने व्यवस्था गरिए पनि 58 वर्ष उमेरकै सुविधा दिएर अवकाश दिने गरी प्रस्ताव गरिएको छ।
5: नीतिगत तयारी गर्न निर्देशन शीर्षकमा अर्को खबर प्रकाशित छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघीय महासभामा गर्नुहुने सम्बोधनका विषयमा नीतिगत तयारी गर्न सरकारलाई निर्देशन समेत दिएको छ। दुई दशकपछि थुम्कामा खुशी शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर प्रकाशित छ। वर्षौंदेखि सुनसान रहेको नवबुद्ध नगरपालिका पाँच कानपुर कालापानी स्थित थुम्का गाउँमा दुई दशकपछि चहल पहल हुन थालेको छ। त्यस्तै भित्रपृष्ठमा स्तर उन्नतिका लागि विद्युत अवरूद्ध हुने शीर्षकमा अर्को खबर प्रकाशित छ भने सिप बेचेर भित्रियो 7 अर्ब शीर्षकको खबर प्रकाशित छ। विभिन्न प्रकृतिका व्यवसायी सिप र सेवा बेचेर नेपालीले विदेशबाट एक महिनामै करिब 7 अर्ब रूपियाँ आमदानी गरेका छन्। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा जीएनजी आन्दोलनमा जलाइएको सिंहदरबारबाट भवन रेट्रोफिट गर्न 1.5 अर्ब लाग्ने अनुमान शीर्षकको दिपेन्द्र थापाले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै जग्गा विवादले दुईवटा पुल निर्माण वर्षौंदेखि अल्पत्र शीर्षकमा सागर परियारले लेख्नु भएको जुम्लाको खबर छ। नेपालका उत्कृष्ट पर्यटकीय गन्तव्य राराताल जाने नागम गमगढ़ी सड़क अन्तर्गतका दुई पक्की पुलको निर्माण जग्गा विवादका कारण अल्पत्र परेको छ। विभिन्न जोखिमयुक्त खोलामा 32 करोड़ लगानीमा 10 वटा पक्की पुल निर्माण थालिएकोमा 2 वटा भने अल्पत्र परेका छन्।
16: नागरिक दैनिकमा सरकारी जग्गामा निजी महल शीर्षकमा नगेन्द्र उपाध्यायले सुर्खेतबाट लेख्नु भएको खबर छ। व्यक्तिका नाममा बनाइएको सरकारी जग्गा सरकारले फिर्ता ल्याएको 7 वर्ष पुगिसके पनि उपभोग भने तीनै व्यक्तिहरूले गरिरहेको उल्लेख गरिएको छ। संसद अधिवेशन अन्त्य गर्ने तयारी शीर्षकमा अर्को खबर छ। सरकार संघीय संसदको वर्षे अधिवेशन अन्त्य गर्ने तयारीमा जुटेको छ। असोज अन्तिम साताभित्रै अधिवेशन अन्त्य गर्ने तयारीमा लागेको सरकारले आफ्नो प्राथमिकता भने संघीय निजामती सेवा विधेयकलाई अहिलेसम्म सदनमा दर्ता गराएको छैन। सरकारले सदनको यसै अधिवेशनमा यो विधेयक दर्ता गर्ने छाँटकाट पनि देखाइरहेको छैन। कानून मन्त्रालयका अधिकारीहरूका अनुसार सरकारले तयार पारेको संघीय निजामती सेवा विधेयक मस्यौदामा 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई स्वत अवकाश दिने व्यवस्था छ। अर्को खबर रहेको छ नयाँ पत्रिका दैनिकमा। उच्च जोखिमका 4 हिमतालको पानी घटाउन 7.5 अर्बको ग्लोब संजीवनी परियोजना शीर्षकमा एम बमले लेख्नु भएको हो। सोलुखुम्बुको लुमडिङ छो र होंगु 2 मनाङको थुलागी तथा शंकुवा सभाको तल्लो बरूनमा पानी घटाइनेछ। 23 लाख नागरिक लाभान्वित हुने खबरमा उल्लेख गरिएको छ। एमालेमा धकिलियो ओलीको विकल्प खोज्ने मुद्दा शीर्षकमा सूर्यजंग पाण्डेले लेख्नु भएको छ। पुनर्गठन पक्ष नेताहरूपछि हटेपछि एमाले तत्कालका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व हस्तान्तरणको मुद्दा धकेलेको छ। यो सँगै पार्टीमा जागरण र सुधारका लागि महाधिवेशन प्रतिनिधि परिषद उमेर हद तथा दुई कार्यकालको व्यवस्था सम्बन्धी निर्णय गर्न विधान महाधिवेशनतर्फ जाने विषय प्राथमिकतामा राखिने भएको छ। पार्टीमा जागरण र सुधारका लागि महाधिवेशन प्रतिनिधि परिषद उमेर हद तथा दुई कार्यकालको व्यवस्था सम्बन्धी निर्णय गर्न विधान महाधिवेशनतर्फ जाने बाटो खुल्ला गरिएको छ। उपत्यकामा गुड्न थाले 30 रात्री बस 1 वैशाखदेखि 7 रात्री बस सञ्चालन हुँदै आएकामा संविधान दिवसको दिनदेखि 23 वटा थपेर 30 पुर्याइएको छ। यी रूटमा चल्नेछन् रात्री बसहरू। रात्री बस सेवाले उपत्यका 3 जिल्लालाई समेटेको छ, जसमा जगाती सूर्य विनायक हुँदै ठमेलसम्म 6, साबिक लगनखेल बुढा नीलकण्ठ रूटलाई विस्तार गरी गोदावरीसम्म 6, रिंग रोडमा घड़ीको दिशामा र विपरीत दिशामा 8, किर्तिपुर जमलमा 4, गोदावरी ताखेल ठमेलमा 2 तथा साबिक नागढुंगा एयरपोर्ट रूटमा 4 बस सञ्चालन गरिएको उल्लेख गरिएको छ। अर्को खबर रहेको छ 2 महिनादेखि उधारोमा चल्दैछ सुदूरपश्चिम सरकार शीर्षकमा तेजराज भट्टले धनगढ़ीबाट लेख्नु भएको हो। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री चक्र मल्लले यही दिन बजेट ल्याउँछौं भन्ने निर्णय भइसकेको छैन तर अब धेरै समय नलाग्ने उहाँले प्रतिक्रिया दिनुभएको छ। मोतीपुर औद्योगिक क्षेत्र स्थानीय तहमा सहमति जुटे पनि निर्माणमा अन्यल भएको बारेमा बुटवलबाट विष्णु घिमिरेले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर पूर्व मन्त्री सौदाबाजीमा जोडिएपछि एमाले बनायो छानबिन समिति शीर्षकमा कास्की पोखराबाट लेखिएको छ भने कान्तिपुर दैनिकमा पैसा छ लगानी हुँदैन यस वर्ष के होला शीर्षकमा एगे बन्जाडेले लेख्नु भएको खबर छ। बैंकमा पर्याप्त तरलता ब्याजदर न्यून र बाह्य क्षेत्रका केही सूचकमा सुधार भए पनि कर्जा माग सुस्त उद्योग आधाभन्दा कम क्षमतामा सञ्चालन र निजी क्षेत्रको आत्मविश्वास अझै कमजोर देखिएको उल्लेख गरिएको छ। निगमको दुईवटै वाइड बडी
4: फर्किँदा 90 करोड़ वित्तीय भार शीर्षकमा सूरज कुँवरले लेख्नु भएको खबर छ। व्यस्त सिजनमा दैनिक 12 घण्टासम्म उडान गर्दा एउटै वाइड बडीबाट 3 करोड़ 6 लाख रूपियाँसम्म कारोबार हुने गरेको पनि उल्लेख गरिएको छ। भित्रीपन्नामा खडेरीको मारले रितिँदै सुदूरपश्चिमका दलित बस्ती शीर्षकमा वसन्त प्रताप सिंहले बझाङबाट लेख्नु भएको खबर हो। खडेरी र बाढ़ी पहिरोले जीवन धान्नै धौधो भएपछि सुदूरपश्चिमको पहाड़बाट दलित समुदायको ठूलो संख्या भारत पलायन भएको छ। चर्को सामाजिक विभेद समेत भोगिरहेको दलित समुदायको यो विस्थापनबारे स्थानीय प्रदेश र संघीय सरकार भने बेखबर जस्तै रहेको उल्लेख गरिएको छ। भित्रीपन्नामा छापिएको अर्को खबर पनि छ, बिजुली निर्यातबाट आमदानी बढ़्यो, बाढ़ीका कारण भदौमा परिणाम घट्यो। शीर्षकमा सीमा तामाङले लेख्नु भएको हो। 4.25 अर्ब रूपियाँ लगानी विस्तार गर्दै द क्लिप समूह शीर्षकमा सीमा तामाङले नै लेख्नु भएको खबर पनि छापिएको छ। त्रिहत्तर जिल्लाका 6,000 ओडामा कांग्रेसको अधिवेशन भएको बारेमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको छ। कांग्रेसको 15 महाधिवेशनको आधार मानिएको ओडा अधिवेशन केही स्थानमा बाहेक आइतबार सकिएको छ। शनिबार र आइतबार गरी दुई दिनमा 73 जिल्लाका 6,132 ओडामा अधिवेशन सकिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।
9: साझा खबरमा अब विदेशका खबर। अमेरिकाले दोस्रो वर्ष पनि संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन चाहने पालिस्तानी अधिकारीहरूलाई भिसा अस्वीकार गर्ने निर्णयमा पुनर्विचार गर्न युरोपेली संघले आग्रह गरेको छ। अमेरिकी विदेश विभागले यस हप्ता न्यूयोर्कमा अर्को हप्ता हुने बैठक अघि पालिस्तानी नेता र प्रतिनिधि मण्डलका अन्य सदस्यलाई भिसा नदिने बताएको थियो। युएको कूटनीतिक सेवाका प्रवक्ताले संयुक्त राष्ट्र संघसँग भएका विद्यमान मुख्यालय सम्झौताहरू र आयोजक राष्ट्रको रूपमा रहेका दायित्वका आधारमा पनि निर्णय पुनर्विचार गर्नुपर्ने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तेहरानले मध्यस्थकर्ता मार्फत वाशिङटनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि आफ्ना शर्तहरू पठाएको छ। इरानले मध्यपूर्व युद्ध अघि नै जलमार्गमा नियन्त्रण कायम गरेको थियो। फेब्रुअरीको अन्त्यतिर अमेरिका इजरायली हमलाबाट शुरू भएको मध्यपूर्व द्वन्द्वमा अमेरिका र इरान महीनौदेखि गतिरोधमा फँसेका छन् र चीनले 4 नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। उत्तरी चीनको सान्सी प्रान्तस्थित ताइवान उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रहहरू प्रक्षेपण गरिएका हुन्।
4: साझा खबरमा अब खेल खबर। जापानको नागोया र आइची शहरमा चलिरहेको 20 एसियाली खेलकुद प्रतियोगिता एसियाडको दोस्रो दिन नेपालले पदकको आशा गरेका अधिकांश खेलाड़ी पराजित भएका छन्। कराते र उसुका खेलाड़ीको विगतको प्रदर्शनलाई आधार मानेर राष्ट्रिय खेलकुद परिषद राखेपाले स्वर्ण सहित दोहोरो अंकमा जापानमा पदक जित्ने घोषणा गरेको थियो। तर आइतबार नागोयाको तोयोहाशी जिम्नाजियममा नेपाली टोलीको निराशाजनक प्रदर्शन हुँदा सरकारको 3 वर्ष अघिदेखिको मिशन पूरा हुन नसक्ने अवस्थामा पुगेको हो। कराटेबाट निश्चित पदकको आशा लिएर जिम्नाजिम पुगेका नेपाल ओलम्पिक कमिटी र राखेपका पदाधिकारी निराश भएर फर्किए। कराटेको प्रतिस्पर्धामा खेलाड़ीमा मनोबल नै नभए जस्तो देखिएको भनेर व्याख्या विश्लेषण टीका टिप्पणी गरिएको छ। यसपटक कराटेकी एरिका गुरूङबाट स्वर्ण पदकको आशा थियो। पछिल्लो संस्करणमा रजत जितेकी एरिकाले 3 वर्षमा प्रिमियर लीगदेखि विश्व कराटे महासंघले आयोजना गरेका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो। त्यसै गरी अरू खेलमा कराँतेको अनपेक्षित नतिजा देखिएको छ। पदक नै संकटमा पर्ने हो कि भन्ने कतिपयले चिन्ता पनि व्यक्त गर्न थालेका छन्। महिला भलिबलमा भने नेपाली टोलीले विजयी हात पारेको छ। यसअघि नै समूह चरणबाट बाहिरिसकेको नेपाली महिला भलिबल टोलीले किर्गिस्तानलाई क्वालिफिकेशनका लागि भएको खेलमा सोझो सेटमा हराएको हो। त्यसै गरी अस्ट्रेलियाले एक दिवसीय सिरिजको श्रृंखला जितेको छ। अस्ट्रेलियाले जिम्बाब्वे विरूद्धको 3 एकदिवसीय सिरिज जितेको हो। हरारेमा आइतबार भएको तेस्रो खेलमा अस्ट्रेलियाले जिम्बाब्वेलाई अन्तिम बलमा 1 विकेटले हराउँदै सिरिज हात पारेको हो। र नेपाल बास्केटबल संघ नेपाललाई इन्टरनेशनल र प्याप्सनको संयुक्त आयोजनामा 16 वर्ष मुनिको अन्तर्विद्यालय छात्र बास्केटबल प्रतियोगिता आजदेखि शुरू हुँदैछ।
9: खाद्यान्न सहयोग पाएपछि मुगुवासीलाई सजिलो रिपोर्ट। कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
17: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
9: साझा खबरमा अब कर्णालीमा जन्म र मृत्यु संस्कारमा निशुल्क चामलको प्रसंग
5: साबिक कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारमा सरकारले दिँदै आएको निशुल्क खाद्यान्न वितरणले निरन्तरता पाउँदा सेवाग्राही खुशी भएका छन्। यसबाट कर्णालीका गरीब विपन्न आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत मिलेको छ। सरकारले प्रदान गर्ने गर्दै आएको यस चामलले मुगुवासी पनि खुशी भएका हुन्।
18: मुगुको छायना तारा नगरपालिका आठ झ्यारी गाउँकी जौंकला विष्ट सुत्केरी छोरा सहित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा पुग्नुभयो। सरकारले 30 किलो चामल दिएपछि उहाँ खुशी हुँदै घर फर्कनुभयो।
19: 30 केजी चामल 500 रुपियाँ, योभन्दा पनि अलि धेरै सहयोग दिएले भन्ने लाग्छ। के के बिचारी सही सुविधा सुखी अब दाल पनि दिन्छ, सधैँ त कहिलेदेखि कहिले काहीँ दिन्छन्।
18: साबिका कर्णालीका मुगु हुम्ला डोल्पा जुम्ला र कालीकोटमा सरकारले जन्म र मृत्यु संस्कारमा 30 किलो चामल दिन थालेको 9 वर्ष पूरा भयो। मुगुको लुमा गाउँकी तारा लावट,
8: अब आजकल सरकार दया भयो, कोही बेला हामीले ख पाउँदैछ सुविधा। आजकल सरकार दया भएर त्यो अब हस्पिटल भुस्केरी भयो भने रुसिया मिल्दै बाकालाई मिल्दै कोही बेला यस्तो सुविस्ता पाथ्यो। खाद्यान्न त्यसरी चामल दिए त हामीले धेरै राम्रो अरम्लो ख होला, सरकारले धेरै राम्रो गरे।
18: 2073 सालबाट जन्म र मृत्युको चामल निरन्तर वितरण शुरू गरिएको हो। कर्णालीमा जन्म र मृत्यु दर्ता प्रमाण पत्र सम्बन्धित स्थानीय तह वा वडा कार्यालयको सिफारिशका आधारमा खाद्य कार्यालयले चामल वितरण गर्दै आएको छ। छोरीको चामल लिन आएका बुबा यी सब बिक
20: हो, हामी सरकारले यति राम्रो काम गरिरहेछन् पनि नेपाल सरकारले हामीलाई, किनकि अझै पनि यो सुत्केरी महिलाको अझै पनि बढी होस् होइन, सरकारले सेवा सुविधा राम्रै दियोस् भन्ने हामीलाई लागिरहेछ।
18: मुगुमा आर्थिक वर्ष 2082-83 688 जन्म र 73 जनाको मृत्युमा गरी जम्मा 761 जनाले 228.30 केजी चामलको 19,30,050 रूपियाँ बराबरको चामल वितरण भइसकेको छ। दूरीको आधारमा ढुवानी खर्च बापत 70,000 रूपियाँ पनि दिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका कार्यालय प्रमुख केशव गिरीले बताउनुभयो।
21: नागरिक उत्सुकता एकदम बढेकै पाउन सकिन्छ र हामीले यो सेवा लिनको लागि हामीले स्थानीय तहको सिफारिस माग्छौं, अनि जन्म दर्ता अथवा मृत्यु दर्ता अनि जन्मको हकमा चाहिँ अस्पतालमा नै डेलिभरी होस् भन्नको लागि अस्पतालको जन्म प्रतिवेदनलाई नै माग्ने व्यवस्था छ। त्यसको कारणले गर्दा केही सेवाग्राहीहरूलाई झन्झिलो हुन्छ, उहाँहरूको जस्तै निवेदनहरू लेख्नको लागि समस्या भयो भने हामीले हेल्प डेस्क राखेर नै यहाँ हामीले निवेदन लेख्ने व्यवस्था पनि गरेका हुन्छौं। यो सेवा लिने क्रम बढ्दो छ।
18: कर्णालीका अन्य जिल्ला भन्दा आय स्रोतमा कम भएका कारणले पनि यहाँ जन्म र मृत्यु संस्कारमा चामल लिनेको संख्या बढ़िरहेको सरोकारवालाहरूको भनाइ छ। नागरिकले निशुल्क 30 केजी चामल सँगै भूगोलको आधारमा नगद रूपियाँ पनि पाउने गरेका छन्। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगढी।
22: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
5: बंगालको खाड़ीबाट आउने प्रणालीको निगरानी गर्दै मौसम विभाग पानी पर्ने सम्भावना र प्रभावबारे पूर्व तयारी गर्न कमाण्ड पोस्टको निर्देशन। भोटेकोशी बाढ़ीले क्षतिग्रस्त सड़क दशै अघि नै पुननिर्माण गरिसक्ने योजना।
22: संघीय निजामती विधेयकको मस्यौदामा सुविधा दिएर कर्मचारीलाई अवकाशको प्रस्ताव। 73 जिल्लाका 6,000 वडामा कांग्रेस अधिवेशन। एमालेमा धकेलियो ओलीको विकल्प खोज्ने मुद्दा।
5: खडेरीले रित्तिदै सुदूरपश्चिमका दलित बस्ती जन्म र मृत्यु संस्कारमा कर्णालीवासीलाई खाद्यान्न सहयोग। 2 महिनादेखि उधारोमा चल्दै सुदूरपश्चिम सरकार।
22: प्यालेस्टिनी अधिकारीहरूको भिसा सम्बन्धमा पुनर्विचार गर्न युरोपेली संघद्वारा अमेरिकालाई आग्रह। हर्मुज जलमार्ग पुनः खोल्न इरानको नयाँ शर्त।
5: र विश्व एसियाली खेलकुदमा महिला भलिबलमा पहिलो जीत, कराँतेतर्फ एरिका गुरूङ सेमी फाइनलमा पराजित।
22: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्साफले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, अहिलेका नेताहरू जो आफूभन्दा ठूला बड़ा व्यक्तिलाई भेट्दाखेरि आशीर्वाद लिने र ढोक भेट गर्ने चलन त्यसै पनि छ, तर कतिपय व्यक्तिहरू चुनाव आउन लागेको बेलामा नेताहरू नजिकिन खोजेको भनेर शंका उपशंका पनि गर्ने गर्दछन्। यहाँ एउटा घरको अगाडिपट्टि आँगन जस्तो देखिएको छ, जहाँ एकजना अलि वृद्ध अवस्थाका जस्ता देखिने व्यक्ति छन्। तिनको ठिक नजिक खुट्टा ढोक्न खोजेको जस्तो देखिन्छ। एकजना कोट पाइन्ट र टोपी लगाएका व्यक्ति ढोक गरे भनेका छन् र ती ढोगी मागिराखेका व्यक्ति भने केही भन्दैछन्। माथि यस्तो लेखिएको छ,
23: फेरि चुनाव आउन लाग्यो कि क्या हो।
5: हस्त प्राविधिक साथी रवि धितललाई धन्यवाद। अहिले ललित प्रकाश सन् र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
0: यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना।
1: यस सुबला पोलिक्लिनिक ताली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
3: थाइराइड रोग,
2: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
3: जन्डिस, बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
2: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक ताली, नीलकण्ठ तीन, धादिङ बेसी, पुसार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी, त्रिवेणी चोक, पुरानो सीपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-3123।
5: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
6: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
5: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
6: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको, सबै समस्याको समाधान एउटै छाना मुनि मानव डेन्टल होम छँदैछ नि।
7: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
8: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, बीच बजार, मिलनटोल जाने बाटो, माइक्रो काउन्टर,
7: दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
8: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा

0: रेडियोधारी 100.5 मेगाहर्ज का साथ ही इंटरनेट अनलाइन को www.redhari.org मार्फत संसार भर के साथ प्रसारण भइदिएको बिहान 6:45 बजेको खबरमा म ब्रेकको नमस्कार। खबरको सुरुमा मुख्य खबर। बाढ़ीले अवरूद्ध बैरिनी बजारको खानेपानी सेवा पुनः सञ्चालनमा 550 भन्दा बढ़ी लाभान्वित। भारतमा होटलमा काम गर्ने क्रममा तेल पोखिएर धादिङका केशव गुरुङ गम्भीर घाइते, उपचारमा आर्थिक समस्या भएपछि सहयोगको अपील। असोज 4 देखि 12 गतेसम्मको लामो यात्रा नगर्न मौसमविदको आग्रह। खोज उद्धार राहतमा कुनै कमी हुन नदिन सरकारलाई राष्ट्रपतिको आग्रह। अब पूरा खबर। भोटेपछि बाढ़ीका कारण बन्द हुन पुगेको धादिङको गल्छी गाउँपालिका वडा नम्बर 6 स्थित बैरिनी बजारको खानेपानी आपूर्ति सेवा पुनः सुचारू भएको छ। गत भदौ 10 गते आएको बाढ़ीले त्रिशुली नदीमा रहेको पाइपलाइनको क्रसिङ बगाएपछि र जुगे खोला मुहानबाट आउने खानेपानी अवरूद्ध हुँदा बैरिनी बजारमा खानेपानीको चरम हाहाकार मचिएको थियो। यस संकटलाई समाधान गर्न खानेपानी तथा ढल व्यवस्थापन कार्यालय चितवन, युनिसेफ नेपाल र शान्ति नेपालको संयुक्त तथा द्रुत प्रयासले नयाँ जीवन पाएको हो। आपतकालीन स्थापनाको लागि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय चितवनले 90, 75 र 63 मिलिमिटर व्यासका 1700 मिटर भन्दा बढ़ी एचडीपीई पाइप उपलब्ध गराएको थियो। त्रिशुली पुलको मद्दतले नदी पार गराएर नयाँ पाइपलाइन जोड़िँदा यो कार्य सम्भव भएको कार्यालय प्रमुख शेखर चन्द्र केसीले जानकारी दिनुभयो। बाढ़ीले पानी लिफ्टिङ गर्ने मुख्य ट्याङ्की बालुवा र माटोले पूरै थुनेपछि प्राविधिकहरूले वैकल्पिक उपाय अप्नाएका छन्। हाल 2 वटा पोलिथिन ट्याङ्कीमा 2 हर्स पावर क्षमताका समर्सिबल पम्प जडान गरी पानी तानेर पुरानै वितरण प्रणाली मार्फत घर घरमा पानी पठाइएको छ। यस वैकल्पिक प्रणालीबाट प्रति सेकेण्ड 1.5 देखि 2 लिटरसम्म पानी लिफ्ट गरी अहिले बैरिनी बजारका करिब 200 घरधुरीमा नियमित पानी वितरण भइदिएको छ। यसका साथै यस पुनर्स्थापना कार्यले गल्छी गाउँपालिका 6 मा अवस्थित नेपाली सेनाको वाहिनीमा समेत खानेपानी आपूर्ति सुचारू भएको छ, जसबाट त्यहाँका रत 350 भन्दा बढ़ी सैनिकहरू प्रत्यक्ष लाभान्वित भएका छन्। यस परियोजनालाई अझ अत्याधुनिक बनाउन युनिसेफ नेपाल र शान्ति नेपालको आर्थिक तथा प्राविधिक सहकार्यमा नेपाली सेनाको क्याम्प परिसरमा मोबाइल फोनबाटै पम्प अन र अफ गर्न मिल्ने विशेष अटोमेशन प्रणाली समेत जडान गरिएको छ। यस किसिमको प्रविधिले खानेपानी वितरणलाई थप सहज र व्यवस्थित बनाउनका साथै विपदको बेला गरिएको यो सामूहिक प्रयासले स्थानीय बासिन्दा र सुरक्षाकर्मीलाई ठूलो राहत प्रदान गरेको छ। काठमाडौँस्थित नयाँ बस पार्क नजिक धादिङको बस चलेर खरानी भएको छ। आइतबार राति करिब 10 बजे बसमा आग लागि भएको हो। पार्किङ गरेर राखेको 23X5043 नम्बरको बसमा आग लागि भएको घटनास्थलबाट नेत्र गुरूङले जानकारी दिनुभएको छ। करिब आधा घण्टापछि दमकलको सहायताले आगो नियन्त्रणमा आएको थियो। घटनाको थप विवरण आउन बाँकी छ। धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर 2 सिन्लेका 33 वर्षीय केशव गुरूङ होटलमा काम गर्ने क्रममा शरीरमा तातो तेल पोखिएर गम्भीर घाइते भएका छन्। रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका केशवको होटलमा काम गर्ने क्रममा शरीरमा तेल पोखिएपछि गम्भीर घाइते भएको केशवका दिदी गीता गुरूङले जानकारी दिनुभयो। गुरूङको भारतको गोरखपुर स्थित मार्की हस्पिटलको आईसीयूमा उपचार भइरहेको परिवारले जनाएको छ। चिकित्सकका अनुसार गुरूङको उपचारमा दैनिक करिब 40 देखि 45 हजार रूपियाँसम्म खर्च लाग्ने अवस्था रहेको छ। परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचार खर्च जुटाउन कठिनाई भएपछि परिवारले सहयोगको लागि अपील गरेको छ। घाइते गुरूङको उपचारमा सहयोग गर्न चाहनेहरूले उनकी दिदी गीता गुरूङको नाममा रहेको एनआईसी एसिया ब्याङ्कको खाता नम्बर 158749369252400 वा QR स्क्यान गरेर आर्थिक सहयोग गर्न सकिने परिवारले जनाएको छ। परिवारले केशवको जीवन रक्षाको लागि स्वदेश तथा विदेशमा रहेका आफन्त शुभेच्छुक तथा सहयोगी मनहरूलाई सक्दो आर्थिक सहयोग गरिदिन आग्रह गरेको छ।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रै चलेको देखिन्छ नि, किन अवस्था काका?
4: यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: रेडियो धादिङ 106 मेगाहर्ज।
0: विश्रामपछि अब बाँकी खबर। मौसम पूर्वानुमान महाशाखाले यही असोज 8-12 गतेसम्म ठूलो वर्षाको सम्भावनाबारे सूचना निकालेर जानकारी गराएको छ। महाशाखाले हिजो निकालेको सूचनामा बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली अझ बलियो बन्दै पश्चिम उत्तर पश्चिमतर्फ सर्दै गएको उल्लेख छ। यस प्रणालीका कारण नेपालमा समेत वर्षा हुन सक्ने भए पनि वर्षाको जोखिम कति हुने र कहाँ त्यसको सम्भावित असरको बारेमा अहिले नै यकिन गर्न नसकिने महाशाखाका मौसमविद रोजन लामिछानेले जानकारी दिनुभएको छ। महाशाखाले यो प्रणालीको निरन्तर निगरानी गरिरहेको र अवस्था विकसित हुँदै जाँदा थप सूचना सार्वजनिक गर्ने जनाएको छ। असोज 8-12 गतेसम्म लामो दूरीको यात्रा नगर्न अनुरोध पनि गरेको छ। भोटेपछि बाढ़ीपछिको उद्धार राहत तथा पुननिर्माणलाई थप प्रभावकारी बनाउन सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सरकारलाई आग्रह गरेको छ। हिजो केन्द्रीय कार्यालयमा बसेको रासोपा सचिवालय बैठकले खोज उद्धार र राहतका काममा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेको हो। बैठकमा सरकारका प्रतिनिधिले बाढ़ीपछिको अवस्था र भइरहेका कामबारे ब्रिफिङ गरेका थिए। प्रवक्ता जगदीश खरेलका अनुसार बैठकले पहिचान हुन नसकेका शवको शीघ्र डीएनए परीक्षण गरी पीड़ित परिवारलाई राहत उपलब्ध गराउन जोड़ दिएको छ। साथै बेपत्ता नागरिकको अवस्था तत्काल यकिन गर्न र आवश्यक परे कानूनी व्यवस्था मिलाएर भए पनि सहजीकरण गर्न रासोपाले आग्रह गरेको छ। गएको भदौ 10 गतेको भोटेकोशी बाढ़ीपछि स्थगित गरिएका आफ्नो पार्टीका गतिविधिहरू पुनः सञ्चालन गर्ने निर्णय पनि रासोपाले गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले 3 दिने भारत भ्रमण सकेर हिजो बेलुका स्वदेश फर्किनु भएको छ। भारत सरकारको निमन्त्रणामा बिहिबार 6 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अर्थमन्त्री डाक्टर वागले 3 दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली जानुभएको थियो। भ्रमणका क्रममा उहाँ भारतका मन्त्री स्तरीय 2 भेटवार्ता, 1 कूटनीतिक, 1 सामाजिक, 1 आर्थिक, व्यावसायिक र 1 प्राविधिक मञ्चमा प्रमुख अतिथिको रूपमा सहभागी हुनुभयो। भ्रमणका क्रममा रसुवामा भएको भोटेकोशी बाढ़ीपछिको उद्धार र राहतमा भारत सरकारले पुर्याएको सहयोगप्रति नेपाल सरकारका तर्फबाट भारत सरकारलाई धन्यवाद ज्ञापन गरिएको अर्थमन्त्री डाक्टर वागले बताउनुभयो। साथै बाढ़ीपछिको पुननिर्माणमा भारतसँग थप सहयोग र सहकार्यको प्रस्ताव गरिएको र दुई देशबीचको राजनैतिक, आर्थिक तथा कूटनीतिक सहकार्यलाई नयाँ ढंगबाट अघि बढ़ाउने विषयमा पनि भेटघाट फलदायी भएको उहाँको भनाइ छ। नेकपा एमालेको चुनाव समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्य दलले सर्वसम्मत रूपमा प्रतिवेदन तयार गरेको छ। तर बहुप्रतीक्षित मानिएको नेतृत्व पुनर्गठन वा परिवर्तनको विषय भने प्रतिवेदनमा समावेश गरिएको छैन। हिजो ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यदलको बैठकले साझा प्रतिवेदनलाई अन्तिम रूप दिएको हो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एमाले सचिव पद्मा अर्यालले बदलिदो जनमनोविज्ञान पार्टीले सामना गरिरहेका चुनौती र एमालेलाई एकताबद्ध बनाएर अघि बढ़ाउने विषयमा गम्भीर छलफल भएको बताउनुभयो। यसअघि विभिन्न नेताहरूले छुट्टा छुट्टै प्रतिवेदन ल्याएको भन्ने चर्चामा सत्यता नभएको भन्दै सचिव अर्यालले ती अलग अलग प्रतिवेदन नभई मस्यौदा मात्र भएको बताउनुभयो। कार्यदलका संयोजक रामबहादुर थापा बादलले पेश गरेको मस्यौदामा आवश्यक थपघट र परिमार्जन गरेर सर्वसम्मत साझा दस्तावेज तयार गरिएको उहाँको भनाइ छ। सचिव अर्यालले कार्यदलले नेतृत्व पुनर्गठनको विषय प्रतिवेदनमा प्रवेश नगराएको प्रश्न पार्नुभयो। कार्यदलले तयार पारेको साझा प्रतिवेदन हिजो बस्ने पार्टी सचिवालय बैठकमा पेश भएको छ। सचिवालयले नै प्रतिवेदनमाथि छलफल गरी थप निर्णय गर्ने बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनी राष्ट्रपति शी जिनपिङ बीच हुने प्रस्तावित शिखर सम्मेलन अघि अमेरिका र चीनका शीर्ष आर्थिक अधिकारी बीच उच्च स्तरीय वार्ता शुरू भएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चीनी उप प्रधानमन्त्री हे लिफिङ बीच न्यूयोर्कमा भएको वार्तामा व्यापार, कृत्रिम बुद्धिमत्ता अर्थात एआई, दुर्लभ खनिज तथा अन्य आर्थिक र रणनीतिक विषयमा छलफल भएको समाचार संस्था एएफपीले जनाएको छ। यो वार्ता अमेरिकी राष्ट्रपति ट्रम्प र चीनी राष्ट्रपति शी बीच आउँदो बिहिबार वाशिङटनमा हुने भेटवार्ताको तयारीको रूपमा लिइएको छ। विश्वका दुई ठूला अर्थतन्त्र बीच पछिल्लो समय व्यापार, प्रविधि, आपूर्ति श्रृंखला र रणनीतिक विषयमा तनाव रहँदै आएको अवस्थामा दुवै पक्षले शिखर सम्मेलन अघि केही ठोस विषयमा सहमतिको आधार तयार पार्ने प्रयास गरेको खबर मोडले छ। अमेरिका र चीन बीच चलिरहेको व्यापार युद्ध विराम दुई महिनापछि आउँदो नोभेम्बरमा समाप्त हुँदैछ। व्यापार युद्ध विराम कायम राख्न सकेमा दुई देशबीच थप कर वृद्धि र त्यसबाट विश्वव्यापी व्यापारमा पर्ने असरलाई केही हदसम्म रोक्न सकिने अपेक्षा छ। अमेरिका र चीन बीचको वार्तामा इरानसँग सम्बन्धित आर्थिक विषय पनि उठ्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले दावी गरेका छन्। चीन इरानको प्रमुख आर्थिक साझेदार हो र इरानको ठूलो मात्रामा तेल खरिद गर्ने देश पनि हो। चीनले इरानलाई कूटनीतिक रूपमा समेत समर्थन गर्दै आएकोले इरानसँग चीनको आर्थिक सम्बन्धलाई लिएर अमेरिकाले चासो राखेको छ। विश्लेषकहरूले भने ट्रम्प सी शिखर सम्मेलनबाट तत्कालै ठूलो आर्थिक वा रणनीतिक सम्झौता हुने अपेक्षा कम रहेको बताएका छन्। दुवै देशबीचको सम्बन्धमा थप तनाव बढ़न नदिने र अहिले कायम व्यापारिक युद्ध विरामलाई निरन्तरता दिने विषय नै तत्कालको महत्वपूर्ण उपलब्धि हुन सक्ने विश्लेषकहरूको भनाई छ। इरानसँग चलिरहेको युद्धमा अमेरिकाको खर्च बढ़ेर 43 अर्ब 60 करोड़ अमेरिकी डलर अर्थात 66 खर्ब 75 अर्ब रूपियाँ भन्दा धेरै पुगेको छ। अमेरिकी सेन्ट्रल कमाण्डले अमेरिकी सांसदहरूलाई उपलब्ध गराएको पछिल्लो अनुमान अनुसार यही सेप्टेम्बर 3 सम्ममा इरानी युद्धमा यति धेरै अमेरिकी सैन्य खर्च भएको समाचार संस्था एपीले जनाएको छ। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरान विरूद्ध सैन्य कार्यवाही शुरू गरे यता युद्धको आर्थिक भार निरन्तर बढ़िरहेको छ। पछिल्लो अनुमानले केही हप्तामै अमेरिकी सैन्य खर्च उल्लेखनीय रूपमा बढ़ेको देखाएको छ। यसअघि अमेरिकी कांग्रेसनल बजेट कार्यालयले अगस्त 1 सम्ममा इरान युद्धमा 38 अर्ब अमेरिकी डलर खर्च भइसकेको अनुमान सार्वजनिक गरेको थियो। युद्धको तीव्रता कायम रहेमा हरेक महिना झण्डै 3 अर्ब अमेरिकी डलर वा त्योभन्दा धेरै खर्च हुन सक्ने पनि कार्यालयले जनाएको थियो। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत महिला कराटेको कुमिते विधामा नेपालकी एरिका गुरूङ पदक विहीन हुनुभएको छ। नागोयामा भएको 68 केजी माथिको काँस्य पदक प्रतिस्पर्धामा एरिका साउदी अरेबियाकी मुस्तफा दिना अहमदसँग 8-7 अंकले पराजित हुनुभयो। एक समयसम्म अग्रता बनाउनुभएको एरिका अन्तिम समयमा 2 अंक गुमाउँदै पदकविहीन हुनुभएको हो। एरिका गएको संस्करणको एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक जित्ने खेलाड़ी हुनुहुन्थ्यो। यसपटक उहाँबाट स्वर्ण पदकको समेत अपेक्षा गरिएको थियो। यस्तै 60 केजी मुनिको प्रतिस्पर्धामा नेपालकै मीनबहादुर तामाङ काँस्य पदकबाट चुक्नु भएको छ। तामाङ साउदी अरेबियाका अल्बासेर एसएबीसँग 2-0 पराजित हुनुभयो। त्यस्तै 55 केजी मुनिका नेपालका राकेश मानन्धर पनि काँस्य पदक जित्न असफल हुनुभएको छ। मानन्धर मलेसियाका कालियना सुन्दरमसँग 9-1 फराकिलो अन्तरले पराजित हुनुभयो। यसै गरी कराटेमा 68 केजी तौल समूहमा नेपालकी निरूपा दाङले आज क्वार्टर फाइनलमा खेल्दै हुनुहुन्छ भने टीम कातातर्फको खेल पनि हुनेछ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। बाढ़ीले अवरूद्ध बैरिनी बजारको खानेपानी सेवा पुनः सञ्चालनमा 550 भन्दा बढ़ी लाभान्वित। भारतमा होटलमा काम गर्ने क्रममा तेल पोखिएर धादिङका केशव गुरूङ गम्भीर घाइते। उपचारमा आर्थिक समस्या भएपछि सहयोगको अपील। असोज 8 देखि 12 गतेसम्म लामो यात्रा नगर्न मौसम विभागको अनुरोध। खोज उद्धार राहतमा कुनै कमी हुन नदिन सरकारलाई राष्ट्रपतिको आग्रह। यसका साथै अहिलेलाई खबर यति नै।
बिहान 9 बजेको खबर लिएर आउँछौ। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: रेडियो धादिङ समय संकेत
1: अहिले बिहानको 7 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: आजको कविता, आजको कविता,
2: आजको कविता, आजको कविता।
3: नमस्कार, मेरो नाम शर्मिला गिरी, मेरो घर दान, हाल म काठमाडौँमा बस्छु। मैले सामान्यतया छन्दका कविताहरू रचना र वाचन गर्ने गर्छु। मैले वाचन गर्न थालेको कविताको शीर्षक छ फुलेको त्यसैले। यसलाई मैले भुजङ्ग पर्याप्त छन्दमा लेख्ने कोशिश गरेको छु।

0: यस शुभला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस, बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ तीन धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-239 र 98-43-40-3723।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 98-15-92-37-34।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333 98 93 81 00।
2: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01 42 88 88। सुविस्तो इन्टरनेट
3: रंग बहार रंग बहार
4: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: वर्जर पेंस्टेक हर रंग उन्होस लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउन होस।
4: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ।
3: वर्जर पेंस
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-94-84।
0: हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
1: खाना बनाउनु अघि,
0: खाना खानु अघि,
1: साना बालबालिकालाई खाना खुवाउनु अघि,
0: चर्पी गएर आएपछि,
1: फोहोर कुरा छोएपछि
0: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
1: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल धादिङ।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि।
1: किन नमस्ते काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
0: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
2: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
3: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहार उपहार बंपर यामाहा रेजियार
4: बर्जर पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जित्ने मौका पाउनु होस्।
5: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेन।
6: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
7: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
6: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
7: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
6: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
7: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
6: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
8: FAO नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
9: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: टेरिटरी सामान
1: अधिकारी सबलेस
0: बजट प्रिंस
1: अधिकारी सबलेस
0: धारा फिटिंग
1: अधिकारी सबलेस
0: टाइल मार्बल
1: अधिकारी सबलेस
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो लौन त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष पलम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 9840-39-46-56
5: मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 9741-031-429
10: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदै भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
11: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
10: के हुनु नि बाबु घर बनाम भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
11: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
12: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
13: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
12: फोन नम्बर 010-523-63 मोबाइल नम्बर 9841-2633-83
14: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो। कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो चीज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिसीमा रहेको सलाङ श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: ए अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ नि?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुच्छार बजार।
0: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222260।
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेंट से घर रंग लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस्।
5: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि।
4: घर रंगाओ, खुशी बनाओ, उपहार जितने अवसर पाओ। बर्जर पेंट।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याऊ त, टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
2: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
1: उता हेर त भान्जा,
2: हेरिरहेको छु त मामा।
1: के देखौ त भान्जा?
2: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ?
1: त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब काठमाडौँ साठमाडौँ भइँदैन, धादिङ बेसी बिज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
3: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बिच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
4: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5509-77, 97-510-97-778।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो शहीद मेमोरियल अस्पताल धारिंग बेसीमा हरेक महीना को पहिलो शनिवार मानसिक रोग संबंधी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: Mania, Extreme Energy Drink.
1: रंग बहार रंग बहार
2: वज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
1: वज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
1: वज पेंट
3: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु यसले त छिट्टै फल दिन्छ बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त
4: हाइब्रिडले फल त छिट्टै दिन्छ होला तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनु पर्छ कोदो फापर चिनो कागुनो उवा जौ मकै सिमी तरुल पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रा पहिचान हुन् त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ
3: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा
4: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ खडेरी तुसारो पनि सहन्छ कम लगानीमै राम्रो उब्जनी हुन्छ पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी
3: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो अब म पनि रैथाने बाली नै लगाउँछु
4: रैथाने बाली जोगाऊ जैविक खेती अपनाऊ आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ
3: एफएओ नेपाल भीमसेन थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वारा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश
5: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस् 24 घण्टा आकस्मिक सेवा ओपीडी सेवा शल्यक्रिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउन्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस् केडिसी जनरल अस्पताल सम्पर्क नम्बर 01-4985-910 01-4985-911 तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि।
1: किन नमस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
0: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
2: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
3: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
4: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
3: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
4: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
3: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
4: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड दिउ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिउ, धूम्रपान मद्यपान तथा लागु पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
3: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
5: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सदन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
6: सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
7: त्रिमूर्ति छ नि छैन?
6: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ।
7: त्रिमूर्ति छ नि छैन?
6: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
7: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैड ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
8: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
9: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98140063130 र 98131803007।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: रेडियो धारी समय संकेत
1: अहिले बिहानको 10 बज्यो। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

0: वित्तीय संस्था
1: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा।
2: यस सुबला पोलिक्लिनिक पाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
2: थाइराइड रोग,
3: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
2: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
3: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक प्राली नीलकण्ठ टीम धादिङ बेसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: रंग बहार रंग बहार
5: बजट संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
4: बजट पेंट से घर रंगाउनु होस् लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
4: बजट पेंट।
6: ए भान्जा अब काठमाडौँ गइँदैन निधार यता ल्याउ त टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
7: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त
6: उता हेर त भान्जा
7: हेरिरहेको छु त मामा
6: के देखौ त भान्जा
7: प्रत्येक कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा
6: भान्जा त्यसैले निधार यता ल्याउ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
8: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने।
9: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5509-77 97-510-97-778।
10: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस शुभला पोलिक्लिनिक पाली धादिङदेशीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक पाली, नीलकण्ठ टिम, धादिङदेशी, पुसार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङदेशी, त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-33-23।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङदेशी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको, सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार RCT गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
4: हप्ताको सातल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको, सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार RCT

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पीप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेशी पुछार बजार, ट्राफिक बेट अगाडि। मोबाइल नम्बर 9843333898, 9813371700।
2: इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै, थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-88-88। सुबिसु इन्टरनेट
3: रंग बहार, रंग बहार
4: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: वर्ज पेंट
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0251 2448, मोबाइल नम्बर 98 41 14 94 84।
0: हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
1: खाना बनाउनु अघि,
0: खाना खानु अघि,
1: साना बालबालिकालाई खाना खुवाउनु अघि,
0: चर्की गएर आएपछि,
1: फोहोर कुरा छोएपछि
0: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
1: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल धादिङ।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: extreme energy drink.
1: रंग बहार रंग बहार
2: वज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियर
1: वज पेन से घर रंगाउनु होस् लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वज पेन
3: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु यसले त छिट्टै फल दिन्छ बजारमा पनि राम्रो भाव पाइन्छ भन्ने सुन्छु यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त
4: हाइब्रिडले फल त छिट्टै दिन्छ होला तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनुपर्छ कोदो फापर चिनो कागुनो उवा जौ मकै सिमी तरुल पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रा पहिचान हुन् त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ
3: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा
4: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ खडेरी तुसारो पनि सहन्छ कम लगानीमै राम्रो उब्जनी हुन्छ पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी
3: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो अब म पनि रैथाने बाली नै लगाउँछु
4: रैथाने बाली जोगाऊ जैविक खेती अपनाऊ आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ
3: क्याप एओ नेपाल भीमसिंह थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश
5: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस् 24 घण्टा आकस्मिक सेवा ओपीडी सेवा शल्यक्रिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउण्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस् केडीसी जनरल अस्पताल सम्पर्क नम्बर 01-4985-910 01-4985-911 तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइन ये बाबु अस्ति सम्म यो पसल सो सामान देखिन्थ्यो हिजो आज त राम्रो चलेको देखिन्छ नि
1: किन अवस्था काका यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ
0: त्यसो भए म पहिला अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु
2: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस् यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ
3: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन
4: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ
3: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्
4: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण
3: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्
4: खानामा चिल्लो प्रयोग कम गरौं मौसम अनुसार फलफूल खाऊ गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ दूधजन्य वस्तु खाऊ माछा मासुका परिकार मिलाएर खाऊ फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौ नियमित व्यायाम गरौं
3: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी वा कम भएको राम्रो मानिँदैन यो सन्तुलित हुनुपर्छ
5: एफ एओ नेपाल भीमसेन थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सदन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश
6: सुन्न गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
7: त्रिमूर्ति छ नि छैन
6: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि भन्नुहुन्छ
7: त्रिमूर्ति छ नि छैन
6: आफूलाई समस्या परिरहेको छ ऊ मजा गरेर बस्छ भने भन्नु छिटो
7: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
8: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
9: त्रिमूर्ति मोबाइल हाउस धादिङ मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183007

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा।
1: यस सुबला पोलिक्लिनिक पाली धादिङदेशीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयदेखिको दम पिनास निमोनिया कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या
1: थाइराइड रोग
2: लामो समयदेखिको ग्यास्ट्रिक खाना अपच हुने अमिलो पानी आउने
1: जन्डिस बिग्रिएको पेटमा पानी जम्ने पेट फुल्ने समस्या
2: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङदेशी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153 मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: रंग बहार रंग बहार
4: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
3: वर्ष पेंस्टे घर रंग लकी ड्रॉ मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जितने मौका पाने हो।
4: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बड़ी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
3: वर्ष पेंस्ट।
5: ए भान्जा अब काठमाडौँ साठमाडौँ गइँदैन निधार यता ल्याउ त टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
6: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त
5: उता हेर त भान्जा
6: हेरिरहेको छु त मामा
5: के देखाउ त भान्जा
6: प्रत्येक कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगाएर कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ
5: मामा भान्जा त्यसैले निधार यता ल्याउ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब दादिङदेखि 2000 प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
7: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए धादिङदेशी बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
8: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि साझै झुक्क फोन नम्बर 010-5200-97 97-5107-78।
9: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस शुभलाभ पोलिक्लिनिक प्रणाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम पिनास निमोनिया कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या
0: थाइराइड रोग
1: लामो समयदेखिको ग्यास्ट्रिक खाना अपच हुने अमिलो पानी आउने
0: जन्डिस बिग्रिएको पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ टीम धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि फोन नम्बर 010-521-153 मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा बाँझोपन निसन्तान हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच महिनावरी गडबडी हुने तल्लो पेट दुख्ने सेतो पानी बग्ने यौनि चिलाउने आङ खस्ने लामो समयदेखि पिसाब पोल्ने महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा महिनावरी हुँदा रगत धेरै बगेमा गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे एनामोली स्क्यान थाइरोइड स्क्यान शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सीपी कलेजको भवन सम्पर्क फोन नम्बर 010-521-367 98-41-063-249 र 98-43-40-33-23।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको, सबै समस्याको समाधान एउटै थाना मुनि मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 98-15-92-37-34।
7: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। भादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाकु इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9813713100।
2: इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै, थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888। सुबिसु इन्टरनेट
3: रंग बहार रंग बहार
4: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेंट
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पीरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छारसूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3 शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-94-84।
0: हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
1: खाना बनाउनु अघि,
0: खाना खानु अघि,
1: साना बालबालिकालाई खाना खुवाउनु अघि,
0: चर्पी गएर आएपछि,
1: फोहोर कुरा छोएपछि
0: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
1: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल, धादिङ।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: Copenhagen, jetzt ist er Megahertz.
1: होइन ए बाजु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रै चलेको देखिन्छ नि। किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
2: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
3: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहार उपहार बंपर मा यामाहा रेजियार
4: बर्जर पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन।
6: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
7: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
6: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
7: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
6: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
7: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त

0: मात्रामा पिउँ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
1: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी वा कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
2: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सॉलिटरी सामान
1: अधिकारी सॉकेट
0: बजर फ्रेंड्स
1: अधिकारी सॉकेट
0: धारा फिटिंग
1: अधिकारी सॉकेट
0: टाइल मार्बल
1: अधिकारी सॉकेट
2: ए दाई के को नारा बाजी हो दाई
3: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
2: के हो लौ न त हामीलाई नि भन्दिनु न
3: ल सुन्नुस् बहिनी बर्जर रङ को आधिकारिक विक्रेता अधिकारी सप्लायर्स मा धारा फिटिङ सेनेटरी नेपाटप को पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेट को प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङ मा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङ मा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरु द्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिक को ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105214038 मोबाइल नम्बर 9840946656
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 9741031429
10: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदै भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
11: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
10: के हुनुहुन्छ बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
11: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
12: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ स्थित धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
12: फोन नम्बर 0105236 मोबाइल नम्बर 9841226383
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

14 गतेको बैठकबाट चालू आर्थिक वर्षको स्वीकृत बजेटको परिधिभित्र रही उपचारको लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ। साथै खेलाड़ी कल्याणकारी कोष सञ्चालन सम्बन्धी मापदण्डको मस्यौदा राष्ट्रिय खेलकुद परिषदद्वारा तयार गरिएको र सो मापदण्ड स्वीकृत गरी यथासम्भव थप आर्थिक सहयोग उपलब्ध गराउने प्रक्रिया प्रारम्भ भइसकेको यहाँलाई जानकारी गराउन चाहन्छु। सोही दिन माननीय रंजु दर्शनाले पुराना विद्यार्थीसँग भर्ना शुल्क नलिनुपर्ने विषय उठाउनु भएको थियो। यस विषयमा शिक्षा ऐन 2028 को दफा 16 भएको व्यवस्था बमोजिम कुनै विद्यार्थीलाई एकपटक भन्दा बढ़ी भर्ना शुल्क लिन नमिल्ने व्यवस्था गरेको छ। सो व्यवस्था कार्यान्वयनका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले विज्ञप्ति मार्फत सबै सरकारवालाहरूलाई पुनः स्मरण गराएको, आवश्यक नियमनका लागि स्थानीय तहहरूसँग अनुरोध गरिएको तथा गुनासो सुनवाई र सम्बन्धनका लागि शिक्षा विभाग अन्तर्गत हेल्प डेस्क व्यवस्था गरिएको छ। निरन्तर फलोअप कार्य भइरहेको छ। सोही दिन माननीय रूकेश रंजितले माध्यमिक तहको पाठ्यक्रममा रक्तदान, माननीय अंकिता ठाकुरले गुणस्तरीय शिक्षाको अभावमा मधेसमा सचेतनाको अभाव र कुलतमा फँसेका विद्यार्थीहरूको बारेमा, माननीय रंजु दर्शना र माननीय राधिका रम्तेलले पाठ्यक्रममा मनोपरामर्श आवश्यक व्यवस्था गर्न, माननीय अम्बिका विकले चाहिँ व्यावहारिक शिक्षाको व्यवस्थाको लागि उठान गर्नुभएको थियो र माननीय अमरेश कुमार सिंहले सामाजिक सञ्जालको दुरूपयोग भइरहेको, शिक्षामा डिजिटल सेफ्टी र फाइनेन्सियल साइबर लिटरेसी सम्बन्धी विषय उठाउनु भएको थियो। राष्ट्रिय पाठ्यक्रम प्रारूप समसामयिक परिमार्जनका लागि गठन भएको समितिले मस्यौदा तयार गरी सरकारवालाहरूको परामर्श लिने कार्य भइरहेको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूपले निर्देशित गरेको विषयलाई प्रभावकारी रूपमा सिकाई रूपान्तरण गरिनेछ। शिक्षामा गुणस्तर सुधारका लागि कक्षा 5 निरन्तर मूल्याङ्कन पद्धति लागू गर्ने कार्यविधि स्वीकृत भई लागू भइसकेको छ गरिएको छ। विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलानको लागि आवश्यक तयारी गरिएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ऐनमा आवश्यक संशोधनका लागि आवश्यक कार्य भइरहेको छ। सोही दिन माननीय अरविन्द शाहले शिक्षक पदपूर्ति, विद्यालय व्यवस्थापन समितिको गतिविधि उप छानबिन र करार तथा स्थायी शिक्षकको अन्तर्जिल्ला सरूवाको विषयमा उठाउनु भएको थियो। यसको सन्दर्भमा पनि नेपालको संविधान र स्तरीय सरकार सञ्चालन ऐन 2074 स्थानीय शिक्षकको पदपूर्ति संघीय सरकारको जिम्मेवारी रहेको, करार शिक्षकको नियुक्ति सरूवा दरबन्दी मिलान लगायत शिक्षक व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारको रहने स्पष्ट व्यवस्था गरेको हुनाले सोही बमोजिम आवश्यक प्रबन्ध स्थानीय तहबाटै हुने आएको र सो व्यवस्था कार्यान्वयनमा आउने कठिनाईका लागि स्थानीय सरकारसँग यस मन्त्रालयले आवश्यक समन्वय गर्दै आएको छ। शिक्षा ऐन 2028 अध्यादेश मार्फत भएको संशोधन र शिक्षा नियमावली 2059 भएको 10 संशोधनले विद्यालयमा हुने राजनीतिक हस्तक्षेप न्यून हुने अपेक्षा गरिएको छ। सोही दिन माननीय भरत बहादुर खड्काले शिक्षक महासंघ र सरकार बीचको सम्झौता सोको कार्यान्वयन र शिक्षकहरूले आन्दोलन गरिरहेको घोषणालाई स्थगित गर्न सामुदायिक विद्यालयमा सुधारको विषय लगायतका विषयहरू उठाउनु भएको थियो। मिति 2082 वैशाख 17 गते नेपाल सरकारबाट भएको निर्णयको कार्यान्वयनको लागि यस मन्त्रालयको मिति 2082 असार 9 गते चलानी नम्बर 734 र 2082 भदौ 1 गते चलानी नम्बर 26 अर्थ मन्त्रालयमा अनुरोध गरिएको छ। आर्थिक वर्ष 2082-83 बजेटबाट प्रारम्भिक बाल विकास शिक्षक, विद्यालय सहायक कर्मचारी र विद्यालय सहयोगी कर्मचारीको लागि पारिश्रमिक वृद्धि गरी क्रमशः मासिक रू 12,000, 15,000 र 10,000 कायम गरिएको थियो। हाल उक्त पारिश्रमिक पनि मासिक रू 5,000 दरले वृद्धि गरिएको छ। शिक्षकले आन्दोलनको घोषणा गर्ने विषय औपचारिक रूपमा मन्त्रालयमा हालसम्म जानकारीमा नआएको हुँदा जानकारी प्राप्त भए सो अध्ययन गरी आवश्यक कदम चालिनेछ। सरकारले आफ्नो क्षमता अनुसार शिक्षकहरूका माग क्रमशः पूरा गर्दै जानेछ। साउन 26 गते माननीय हरिना देवी कामीले त्रिभुवन विश्वविद्यालय प्रारम्भिक र कर्मचारीहरूको पेन्सन न्यायोचित व्यवस्थाको माग गर्दै आन्दोलन गरेका, 68 सालदेखि स्थायी भएका पेन्सन पाउने र त्यसपछि स्थायी भएकोले पेन्सन नपाउने सन्दर्भ, सिटिबिटीमा कार्यरत कर्मचारीहरूको पेसागत सुरक्षा लगायत विषय उठाउनु भएको थियो। राष्ट्र सेवा कर्मचारीहरूको लागि निवृत्त भरण कोष ऐन 2075 भएको संशोधन बमोजिम त्रिभुवन विश्वविद्यालयले आफ्नो ऐन तथा नियम र नियमावलीमा ल्याएको समायोजनले सम्बत 2076 वैशाखपछि शिक्षक तथा कर्मचारी योगदानमा आधारित पेन्सन प्रणालीमा आबद्ध भएको हुनाले विभेद भएको होइन। सिटिबिटीमा कार्यरत कर्मचारीको हकमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद करार कर्मचारी व्यवस्थापन कार्यदलबाट प्राप्त प्रतिवेदनको आधारमा आवश्यक व्यवस्थापन गरिनेछ।
दुई महिना करार अवधि र रोजगारी अनिश्चितताको बारेमा सरकार वा सिटिबीटी व्यवस्थापनले 1532 जना कर्मचारीलाई स्थायी रूपमा हटाउने उद्देश्य राखेको छैन। 74 जना कर्मचारीलाई सेवाबाट हटाइनेको मुख्य कारण परिषद मार्फतमा कतिपय शिक्षालयहरूमा कार्यक्रम सञ्चालन नभएका, कुनै व्यक्तिका सम्बन्धित विषयमा शैक्षिक योग्यता नमिलेको, चालू आर्थिक वर्षमा बजेट विनियोजन नभएको र केही कर्मचारीको कार्य सम्पादन सन्तोषजनक नदेखिएको कारण नवीकरण गरिएको हो। सोही दिन माननीय नरेन्द्र शाह कलवारले सरकारी विद्यालयहरूमा विद्यार्थीको तुलनामा शिक्षकको अनुपात धेरै भएको, गुणस्तरीय शिक्षाको अभाव रहेको, माननीय गीता कुमारी सन्त्यालले राहत अस्थायी शिक्षक र करार कर्मचारीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षाको लागि गर्ने विषय लगायत विषयहरू उठान गर्नुभएको थियो। गुणस्तरीय शिक्षाको लागि शिक्षा विधेयक तयारीका लागि सातै प्रदेशमा नीति संवाद कार्यक्रम सञ्चालन गरी सरकारवालाहरूको राय सुझाव संकलन तथा विश्लेषण गरिएको छ। शिक्षा नियमावली 2059 आवश्यक संशोधन गरिएको छ र विद्यालय तहको शिक्षा स्थानीय तहको जिम्मेवारी भित्र रहेकाले स्थानीय तहको क्षमता अभिवृद्धि र वित्तीय हस्तान्तरणमा जोड़ दिएको छ। लामो समयदेखि विद्यालय शिक्षामा रहेका समस्याहरूको समाधानका लागि सरकारवालाहरूको सुझाव समेतका आधारमा शिक्षा ऐन जारी गरी यस्ता समस्याहरू समाधान गरिनेछ। सोही दिन माननीय क्षितिज थेबेले नेपाली खेलाड़ी फिफामा सहभागी हुन नपाएको विषय उठान गर्नुभएको थियो। अखिल नेपाल फुटबल संघको तत्कालीन कार्य समितिका कार्यविधि मिति 2083 असार 6 गतेसम्म रहेकोमा मिति 2082 माघ 28 गतेमा अग्रिम चुनाव गर्नका लागि परिषदमा स्वीकृत माग गरिएको, परिषदले राष्ट्रिय खेलकुद विकास ऐन 2077 तथा राष्ट्रिय खेलकुद विकास नियमावली 2079 दोस्रो संशोधनको व्यवस्था बमोजिम संघको विधानमा संशोधन सहित तहगत निर्वाचन गर्न राष्ट्रिय खेलकुद विकास ऐन 2077 दफा 28 ड बमोजिम निर्देशन दिएकोमा सो बमोजिम नगरी संघको साधारण सभा तथा निर्वाचन प्रक्रिया अगाडि बढ़ाएको हुँदा राष्ट्रिय खेलकुद परिषदले पटक पटक सचेत गराई परिषदको कार्यकारी समितिको मिति 2082 चैत 11 गतेको निर्णय अनुसार ऐनको दफा 29 उपदफा 2 बमोजिम निलम्बन गरिएको थियो। संघबाट निलम्बन फुकुवाको लागि पर्न आएको निवेदन उप कार्यवाही गरी ऐनको दफा 29 उपदफा 2 बमोजिम मिति 2083 जेठ 1 गते निलम्बन फुकुवा भएको थियो। एन्फाललाई परिषदले राष्ट्रिय खेलकुद विकास ऐन 2077 बमोजिम निर्देशन दिएको थियो। सो निर्देशनलाई थर्ड पार्टी इन्टरभेन्सन भनी ठानी जून 24, 2026 फिफाको चार्टरको आर्टिकल नम्बर 16 अनुसार आर्टिकल नम्बर 13 भएको व्यवस्थाको लागि अर्को सूचना नभएसम्मका लागि निलम्बन गरेको हो भनी सूचना आएको थियो। निलम्बनको अवधि नतोकिएको र नेपाल सरकारबाट निलम्बन फुकुवाको लागि उच्चस्तरीय पहल भइरहेको हुँदा चाँडै निलम्बन फुकुवा हुन सक्ने, साथै निलम्बन पश्चात कुनै पनि अन्तर्राष्ट्रिय अफिसियल प्रतियोगिता सञ्चालन हालसम्म नभएको ब्यौरा अनुरोध गराउन चाहन्छु। त्यस्तै सोही दिन माननीय कोमल गेवालीले विद्यालयमा शिक्षा बालमैत्री वातावरण भौतिक पूर्वाधारको अभाव 2083 साउन 26 माननीय अभिषेक प्रताप शाहले पहाड़मा शिक्षक बढ़ी विद्यार्थी कम र मधेसमा त्यसको उल्टो रहेको विषय उठाउनु भएको थियो। चालू शैक्षिक सत्रमा स्कूल म्यापिङको कार्यक्रमबाट विद्यालय पूर्वाधारको वास्तविक अवस्थाका आधारमा पूर्वाधार निर्माणको योजना बनाई कार्यान्वयन गरिनेछ। सामान्य खालका मर्मत सम्भार कार्यका लागि स्थानीय तहबाट समेत बजेट विनियोजन गरी शिक्षामा सबै तहका सरकारको साझेदारीका लागि समेत अनुरोध गरिएको छ। आवश्यकताका आधारमा विद्यालयमा समायोजन तथा दरबन्दी मिलानको कार्य निरन्तर भइरहेको छ। तथापि चालू आर्थिक वर्षमा विद्यालयको सबै पक्षको म्यापिङ गर्ने कार्यक्रम रहेकोले म्यापिङको प्रतिवेदनको आधारमा शिक्षक विद्यार्थी अनुपातको कानून बमोजिम दरबन्दी मिलानको कार्य गरिनेछ। माननीय भरत गिरी हाम्रो शिक्षा प्रणाली सिपमूलक रोजगारीमूलक व्यावहारिक विश्व बजारले मागे अनुरूप बनाउन पाठ्यक्रम विद्यार्थी पढ्दै कमाउँदै पढ्ने विधिलाई देशव्यापी बनाउने उच्च शिक्षाको लागि विदेशी विद्यार्थी आकर्षित गर्ने लगायतका विषय उठाउनु भएको थियो। मान्यजीले विद्यालय तहको पाठ्यक्रम व्यावहारिक ज्ञान र सिप तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदद्वारा सिपयुक्त जनशक्ति उत्पादन गरी आत्मनिर्भर र स्वरोजगारीका आधारमा नीति कार्यक्रम बजेट व्यवस्था गरिएको छ। सबै तहका शिक्षामा समसामयिक सुधार गर्दै शिक्षालाई बढ़ी व्यावहारिक बनाउने विषयमा सरकार गम्भीर छ र सोही बमोजिम आगामी कदमहरू चालिनेछ। उच्च शिक्षामा विदेशी विद्यार्थी आकर्षित गर्न विश्वविद्यालयसँग समन्वय गरी नीतिगत व्यवस्था गर्न आवश्यक पहल भइरहेको छ।
यसै प्रश्नको सन्दर्भमा म सामान्य सदनलाई जानकारी पनि गराउन चाहन्छु। अहिले हामीले विद्यालय शिक्षा ऐनमा पनि काम गरिरहेको हुनाले र नेशनल करिकुलम फ्रेमवर्कमा पनि काम गरिरहेको हुनाले यसभन्दा अघिसम्म केवल काठमाडौँमा सिंहदरबारमा मात्र बसेर नीतिगत कामहरू हुने गरेको, पाठ्यक्रम पनि काठमाडौँमा मात्र बसेर काम गरेको विगतको अनुभव थियो। यसपटक शिक्षा तथा खेलकुद मन्त्रालयले देशभर विभिन्न प्रदेश विभिन्न जिल्ला जिल्लामा गएर हामीले विद्यार्थी शिक्षक अभिभावकसँगै सरसल्लाह पनि गरेको छौं, उहाँको सुझाव पनि लिएका छौं, उहाँहरूसँग सर्वे पनि गराएका छौं र हामी ग्राउण्डमै गएर पाठ्यक्रम निर्माणको काम ग्राउण्डमै भइरहेको छ र नीतिगत कामहरू कानून बनाउने काम पनि विद्यार्थी अभिभावक शिक्षकहरूसँगको सहकार्यमा भइरहेको पनि अवगत गराउन चाहन्छु। यता धेरै उठेको विषयहरू पाठ्यक्रमसँग सम्बन्धित र नीतिसँग सम्बन्धित पनि भएको हुनाले यसको दुवै दीर्घकालीन समाधान चाहिँ नीतिबाट र पाठ्यक्रमबाट हुनेछ। मैले अवगत मात्र गराउन चाहे, अहिले हामी चाहिँ को अभ्यासलाई सुधार्दै अहिले चाहिँ हामी ग्राउण्डमै गएर ग्रासरुटमै गएर मधेस प्रदेश कर्णाली प्रदेश लगायत सम्पूर्ण प्रदेशहरू गएर हामीले चाहिँ यसको काम पनि गरिरहेका छौं। यसरी नै भदौ 1 गते माननीय पूर्ण प्रसाद लिम्बुले दूरदराजका सामुदायिक विद्यालयहरूमा भौतिक संरचनाको कमी, इन्टरनेटबाट सूचनाको प्रयोग हुन नसकेको, शिक्षक व्यवस्थापनमा कडा नियमन गरी विद्यार्थीहरूले सामुदायिक विद्यालय छाड्ने क्रम बढ़दो देखिएकोले सोलाई रोक्नुपर्ने विषय उठान गर्नुभएको थियो। संघीय सरकारले हरेक सामुदायिक विद्यालयमा इन्टरनेट बापतको शुल्कका लागि समेत बजेट उपलब्ध गराउँदै आएको छ। सामुदायिक विद्यालयको पूर्वाधार आवश्यकताका सम्बन्धमा सर्वेक्षण गरी योजनाबद्ध किसिमले पूर्वाधारको विकास गर्ने गरी सरकार अगाडि बढ़ेको छ। यसै आर्थिक वर्ष हामीले इन्फ्रास्ट्रक्चर म्यापिङको लागि 1 अर्ब रूपियाँ बजेट विनियोजन पनि गरेको छ र त्यो म्यापिङको काम भइ पनि रहेको छ। विद्युतको सञ्चालन पुगेका स्थानमा सबै विद्यालयमा समेत विद्युत सेवा उपलब्ध गराउने प्रबन्ध छ। शिक्षकहरूका लागि हरेक वर्ष शिक्षक तालिम लगायत पेशागत विकासका कार्यक्रमहरू ल्याइएका छन्। यी विभिन्न प्रावधानको कार्यान्वयनबाट सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्दै लगिनेछ। माननीय जगत प्रसाद जोशीले शिक्षा सरोकारवालाहरूसँग परामर्श गरिरहेको तर विद्यालयमा अध्यापन रहेको शिक्षकको उचित सम्मान नभएको, उचित पारिश्रमिक नभएको विषय उठान गर्नुभएको थियो। विद्यालय शिक्षा विधेयक मस्यौदा तयारीका लागि सरकारवालाहरू सबै र शिक्षकहरूसँग पनि निरन्तर संवाद जारी रहेकोले उचित सम्बोधन हुनेछ। सरकार शिक्षाको दायित्वबाट पछिदैन। सामुदायिक विद्यालयको शिक्षकको पेशालाई सम्मानजनक बनाउन आवश्यक प्रबन्धहरू गरिँदै लगिनेछ। त्यस्तै भदौ 2 गते माननीय रमेश कुमार मल्लले सरकारले शिक्षामा ल्याएको शिक्षा समाता कर प्रधानमन्त्रीको फेसबुक मार्फत मात्र फिर्ता लिएको विषय उठाउनु भएको थियो। शिक्षा समाता कर सरकारको मन्त्री परिषदको निर्णयबाट नै फिर्ता भइसकेको हुनाले यसमा थप टीका टिप्पणी गर्न आवश्यक भइराखेन। त्यसरी नै 2083 भदौ 3 गते माननीय सुलभ खरेलले त्रिभुवन विश्वविद्यालयमा योग्यतामा आधारित उपकुलपतिको नियुक्ति गरेर सरकारले शुभारम्भ गरेकै छ। विदेशमा रहेका उत्कृष्ट प्रोफेसरहरूलाई ल्याउने वातावरणको लागि भिजिटिङ प्रोफेसर र सोको लागि कानूनी व्यवस्था गर्ने आग्रह समेत गर्नुभएको थियो। विश्वविद्यालयहरूले ऐनलाई सामयिक संशोधन गर्दै सबै विश्वविद्यालय र उच्च शैक्षिक संस्थाहरूमा योग्यताको आधारमा नियुक्ति र क्षमता तथा अनुभव आदान प्रदान गर्ने प्रणाली व्यवस्थित गर्दै लगिनेछ। मान्यजीले उठाउनु भएको जसरी नै विदेशमा रहेका नेपाली नागरिक पनि कति विदेशी नागरिकहरू नै नेपालमा आएर चाहिँ उहाँहरूले अध्यापन गर्न खोजिरहनु भएकोमा सो सन्दर्भमा आवश्यक कानूनी पहल गरिनेछ। मान्यजीसँग नै हामी सहकार्य गरेर काम हामीले अगाडि बढ़ाएका पनि छौं। त्यसरी नै भदौ 8 गते माननीय रञ्जु दर्शनाले प्रत्येक विद्यालयमा कक्षा 12 व्यापक यौनिकता शिक्षा सञ्चालन गर्नुपर्ने माग गरी सन्दर्भ उठाउनु भएको थियो। विद्यालय शिक्षामा वृहत यौनिकता शिक्षाका विषयवस्तु कक्षा 6-12 समावेश गरिएको छ। आधारभूत तहको अनिवार्य स्वास्थ्य शारीरिक तथा सृजनात्मक कला विषयको यौनिक तथा प्रजनन स्वास्थ्य इकाई अन्तर्गत लैंगिक पहिचान र यौनिक अभिमुखीकरण, महिनावारी सम्बन्धी भ्रम र अन्धविश्वासले प्रजनन स्वास्थ्यमा पार्ने असरहरू, यौन दुर्व्यवहारको पहिचान र सुरक्षाका उपायहरूको र किशोर किशोरी मैत्री, यौन तथा प्रजनन स्वास्थ्यका सेवा लगायत विषयहरूमा समावेश गरिएका छन्। त्यस्तै कक्षा 9-12 ऐच्छिक स्वास्थ्य तथा शारीरिक शिक्षामा समेत यौनिकता शिक्षाका विषयवस्तु समावेश गरिएका छन्। यसलाई थप प्रभावकारी बनाउने गरी शिक्षण विधिमा जोड़ दिइनेछ। त्यस्तै माननीय
नीतिमा भण्डारी कार्कीले विद्यालय स्तरमा बाल सुरक्षा शिक्षा लागू गर्ने विषयमा जोखिममा रहेका विद्यार्थी विशेष संरक्षण आवश्यकता भएका विद्यार्थीहरूको बारेमा उहाँले प्रश्न उठाउनु भएको थियो। बाल सुरक्षाका विषयहरूमा समेत कक्षा 6 देखि 8 को सामाजिक अध्ययन विषयमा बाल अधिकार र कर्तव्य पहिचान बाल अधिकारको उपयोग र मानव अधिकारको रूपमा समावेश छ भने सामाजिक समस्या र समाधान इकाइमा समेत बाल बालिकाका सुरक्षाका कुरा समावेश छन्। कक्षा 9 र 10 को सामाजिक अध्ययन समेत विभिन्न अवस्थामा बाल सुरक्षाका विषयवस्तु समावेश छन् भने भाषाका विषयहरूमा पनि स्तर अनुकूल बाल सुरक्षाका विषयवस्तुहरू माध्यमिक रूपमा समावेश छन्। सुरक्षित विद्यालय राष्ट्रिय कार्ययोजना कम्प्रिहेन्सिभ स्कूल मास्टर सेफ्टी प्लान निर्माण गरिएको छ। विशेष गरी सन् 2015 को विनाशकारी भूकम्पपछि विद्यालय संरचना र सञ्चालनलाई सुरक्षित बनाउने उद्देश्यका साथ अवधारणालाई नीतिगत रूपमा अगाडि बढ़ाइएको छ। यस कार्ययोजनालाई समसामयिक रूपमा प्रभावकारी कार्यान्वयनको खाँचो रहेको विषय सान्दर्भिक छ। त्यसै गरी माननीय विदेशी राणाले बाल बालिका शिक्षक र अभिभावक लगायत सरकारवालाहरूको संलग्नमा अभिभावक शिक्षा पाठ्यक्रम निर्माण मापदण्ड तर्जुमा गर्ने विषय उठान गर्नुभएको थियो। बाल बालिका शिक्षक र अभिभावक र सम्बन्धित सरकारवालाहरूको सहभागितामा पाठ्यक्रम बनाउने सन्दर्भमा विद्यालय शिक्षाको पाठ्यक्रम प्रारूप 2076 अनुसार पाठ्यक्रम तथा पाठ्य सामग्री विकास तथा वितरण निर्देशिका 2079 कुनै पनि पाठ्यक्रम बनाउँदा बाल बालिका र शिक्षकहरूबाट पृष्ठपोषण लिने र विद्यालय परीक्षण गरेर मात्र देशव्यापी कार्यान्वयनमा लाने प्रावधान राखेको हुँदा सोही अनुसार कार्यान्वयन भइरहेको म जानकारी गराउन चाहन्छु। त्यसै गरी 83 भदौ 18 माननीय बसमाया तामाङले विपदका कारण विद्यालयका भौतिक संरचनाहरूमा भएको तत्काल अस्थायी वैकल्पिक कक्षा सञ्चालन गरी सिकाइको निरन्तरता माननीय गंगादेवी श्रेष्ठले अभिभावक गुमेका बालबालिकाको शिक्षा र रोजगारीको व्यवस्था गर्ने र माननीय प्रभा ढकालले प्रभावित विद्यार्थीहरूको सिकाइ सुनिश्चित गर्ने विषय उठान गर्नुभएको थियो। रसुवा भोटेकोशी बाढ़ीबाट प्रभावित संरचनाहरूको पुननिर्माण गरिनेछ। यस सन्दर्भमा ध्वस्त भएका विद्यालयहरू पुननिर्माण हुनु अघि स्थानीय परिस्थितिको आंकलन गरी अस्थायी सिकाई केन्द्र वा टोली शिक्षा वा आवासीय व्यवस्थापन गरी सिकाईको निरन्तरताको प्रबन्ध गरिनेछ। यो अस्थायी सिकाई केन्द्र धेरै ठाउँमा शुरू भइ पनि सकेको छ। सिकाईबाट कुनै पनि बालबालिकालाई वञ्चित गरिने छैन। विपदपछिको आवश्यकता आंकलन प्रतिवेदनको आधारमा सरकारले अभिभावक गुमाएका बालबालिकाहरूको सन्दर्भमा उचित सम्बोधन गर्नेछ। यसका सम्बन्धमा स्थानीय सरकारहरूले अघाडि ल्याएका प्रस्तावका आधारमा संघीय सरकारले कार्यान्वयनमा सहयोग गर्नेछ। रसुवा भोटेकोशी बाढ़ीका कारण अभिभावक गुमाएका सबै बालबालिकाको शिक्षा पाउने हक सुनिश्चित गरिनेछ। सोही विषयमा सोही दिन माननीय मोहन आचार्यले अभिभावक विहीन भएका विद्यार्थीहरूका लागि शिक्षा सम्बन्धी विशेष प्याकेज ल्याउने विषय उठान गर्नुभएको थियो। रसुवा भोटेकोशी बाढ़ीका कारण अभिभावक गुमाएका सबै बालबालिकाको शिक्षा पाउने हक सुनिश्चित गरिनेछ। अभिभावक विहीन बालबालिकाले शिक्षा र हेरचाहका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले निजी क्षेत्र समेतको साझेदारीमा सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा गरिसकेको छ। यसलाई प्रभावित बालबालिकाको सिकाइ संरक्षण तथा विकासमा उपयोग गरिनेछ। त्यसै गरी माननीय ज्ञान पौडेलले रूपन्देहीमा बहुमुखी क्याम्पस अनुसन्धान उत्पादन र नवप्रवर्तन रोल मोडल केन्द्रका रूपमा प्रयोग गर्ने विषय उठाउनु भएको थियो। यस कलेज लुम्बिनी प्रदेशको ठूलो शैक्षिक सम्भावना बोकेको संस्था हो। सम्बन्धन प्रदान गर्ने विश्वविद्यालयद्वारा स्पष्ट कार्ययोजना सहित उक्त कलेजको भौतिक तथा शैक्षिक पूर्वाधार विकासको लागि प्रस्ताव प्राप्त भएमा आवश्यक निर्णय लिन सकिनेछ। त्यसै गरी माननीय योगेश गौचनले मुस्ताङको भूकम्पबाट क्षति भएका विद्यालय तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्न पुनर्स्थापना गर्ने विषय उठान गर्नुभएको थियो। मुस्ताङ जिल्लामा गएको भूकम्पबाट भएको क्षतिको विवरण संकलन तथा रुजू भए पश्चात स्थानीय तहसँग समन्वय गरी क्षतिग्रस्त विद्यालयको मर्मसम्भार वा पुननिर्माण गर्नुपर्ने विषयमा निर्णय गरिनेछ। ऐतिहासिक सम्पदाको संरक्षण संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत हुने जानकारी गराउँदछु। त्यसरी नै माननीय अमरेश कुमार सिंहले विश्वविद्यालयहरूको रिक्त पदाधिकारीको नियुक्तमा समावेशिता अवलम्ब नभएको विषय उठान गर्नुभएको थियो। उच्च शिक्षामा भएको चरम राजनैतिक हस्तक्षेपका कारण शैक्षिक क्षेत्र डामाडोल भएको सन्दर्भ सबैमा अवगत नै छ। योग्यताका आधारमा छनौट प्रणाली स्थापित गरी विश्वविद्यालयलाई प्राज्ञिक केन्द्रको रूपमा स्थापित गर्न छनौट कार्यविधिमा सुधार गरी स्वच्छ प्रतिस्पर्धी र निष्पक्ष विधिद्वारा उपकुलपति र रेजिस्ट्रार जस्ता पदहरू नेतृत्व छनौट गरिएको हो।
यस पाठ विद्यालयमा भएको व्यतिथि अन्त्य र सक्षमले संस्था सञ्चालन गर्ने परिपाटीको प्रारम्भ हुने विश्वास सरकारले लिएको छ। त्यसै गरी भदौ 30 गते माननीय धनबहादुर बुढाले डोल्पा लगायत हिमाली क्षेत्रमा शैक्षिक क्यालेण्डर परिमार्जन गर्ने, विद्यालय तर उच्च शिक्षालाई व्यवस्थित गर्ने र दुर्गम विद्यालयका शिक्षकहरूलाई प्रोत्साहनको व्यवस्था गर्ने विषय उठान गर्नुभएको थियो। राष्ट्रिय पाठ्यक्रम प्रारूप समसामयिक परिमार्जनका लागि गठन भएको समितिले मस्यौदा तयार गरी सरकारवालाहरूको परामर्श लिने कार्य भइरहेको छ। प्रस्तुत सन्दर्भमा राष्ट्रिय पाठ्यक्रम

0: प्रारूपले निर्देशित गरेको विषय राज्यको आर्थिक हैसियत सुधार हुँदै जाँदा शिक्षकलाई वृद्धि गरिँदै लगिनेछ। त्यसै गरी माननीय नीतिमा भण्डारी कार्कीले सर्लाहीको आधारभूत विद्यालयमा कार्यरत शिक्षक बेपत्ता भएकोमा निजको पदमा उहाँको श्रीमतीलाई नियुक्त गर्ने विषय उठाउनु भएको थियो। शिक्षक नियुक्तिको सम्बन्धमा स्थानीय पदपूर्ति शिक्षक सेवा आयोग नियमावली 2057 बमोजिम र अस्थायी तथा करार शिक्षकको नियुक्ति शिक्षा नियमावली 2059 प्रावधान बमोजिम हुने जानकारी गराउँदछु। माननीय रमेश कुमार महत र माननीय टुका भद्र हमाल होल्डिङ सेन्टरमा रहेका बालबालिकाहरूको नियमित पठन पाठन परामर्श र किशोरी सुरक्षाको कार्यक्रम प्रभावित क्षेत्रमा एसी दिने विद्यार्थीको लागि विशेष प्याकेज सहितको कक्षा सञ्चालन लगायतका विषय उठाउनु भएको थियो। होल्डिङ सेन्टरमा रहेका बालबालिकाको स्वास्थ्य उपचार र मनोसामाजिक परामर्श दिने कार्य भइरहेको छ। आवश्यकताको आधारमा अस्थायी सिकाइ केन्द्र वा आवासीय प्रबन्धको लागि स्थानीय तह सरकारवालाहरूसँग समन्वय काम भइरहेको छ। विपद पछिको आवश्यकता आंकलन प्रतिवेदनको आधारमा सरकारले क्षतिग्रस्त विद्यालयहरूको पूर्वाधार निर्माणको योजना तयार गरी कार्यान्वयन गर्नेछ। बालबालिकाहरूको सिकाइ निरन्तरताको लागि गर्नुपर्ने सबै आवश्यक प्रबन्ध गरिनेछ। विपद पछिको आवश्यकता आंकलनको प्रतिवेदनको आधारमा सरकारले क्षतिग्रस्त विद्यालयको पूर्वाधार निर्माणको लागि तयार गरी कार्यान्वयन गर्नेछ। तत्कालका लागि अस्थायी सिकाइ केन्द्रहरू स्थापना गरेर स्थानीय सरकारले अगाडि सारेको आवासीय सुविधाको विद्यालय सञ्चालनमा सहयोग गरेर शिक्षालाई निरन्तरता दिइनेछ। पोस्ट डिजास्टर निड असेसमेन्टको प्रतिवेदन पश्चात विद्यालय पुननिर्माणको कार्यक्रम अगाडि बढ़ाइनेछ। मान्यज्यूहरूले सोध्नु भएको विभिन्न विशेष समयमा शून्य समयमा सम्पूर्ण प्रश्नको सम्बोधन गरेको छु। फेरि पनि माननीय सभामुख महोदयलाई समय उपलब्ध गराइदिनु भएकोमा र मान्यज्यूहरूलाई प्रश्न गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।
1: मान्य सदस्य पूरक प्रश्न गर्ने हामीसँग त्यो प्रक्रिया छैन, त्यस कारणले बसौँ। धन्यवाद मान्य। मान्य सदस्यहरू, माननीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले आकस्मिक शून्य विशेष समयमा र मान्य सदस्यहरूले उठाउनुभएका विभिन्न प्रश्नहरूको समसामयिक विषयमा बोल्नका लागि समय माग गर्नुभएको छ। अब म उहाँलाई बोल्नका लागि समय दिन्छु।
2: सम्मान्य सभामुख महोदय, मान्य सदस्यहरू, नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी सम्हालेपछि आज पहिलो पटक यस सम्मानित सदनमा आफ्नो धारणा राख्न उपस्थित भएको छु। मलाई मन्त्रालयसँग सम्बन्धित विषयमा कुरा राख्ने समय प्रदान गर्नुभएकोमा सम्मान्य सभामुखज्यूमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु। सर्वप्रथम नेपालको विभिन्न आन्दोलनमा जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरू तथा ऐतिहासिक जेन्जी आन्दोलनमा शहादत प्राप्त गर्नुहुने सुशासन योद्धाहरू र हालैको रसवा भोटेखोसी बारीमा ज्यान गुमाउनुहुने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै समय प्रदान गर्नुभएकोमा सम्मान्य सभामुखज्यूमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु। सर्वप्रथम नेपालको विभिन्न आन्दोलनमा जीवन आयुति

सहभागको कामना गर्दछु। सामान्य सभामुख महोदय, मलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी दिनुभएकोमा राष्ट्र स्वतन्त्र पार्टीको सभापति मान्य श्री रवि लामिछानेज्यू र सामान्य प्रधानमन्त्री श्री बालेन शाहप्रति हार्दिक आभार व्यक्त गर्दछु। हाम्रा आम नागरिकले एलपीजी ग्यास सिलिण्डरको अभावका कारण भोगिरहनु भएको कठिनाई प्रति सरकार निकै गम्भीर छ र सरकार ग्यास सहितको समस्या समाधानमा निरन्तर लागिरहेको छ। समस्याको मूल कारणहरू पहिचान गर्न मन्त्रालयले प्राविधिक विश्लेषणको एक उपकरण फिसबोन डायग्राम प्रयोगमा ल्याएको छ। यस विश्लेषणले ग्यास अभावलाई कुनै एउटा कारण वा एउटा निकायको कमजोरीको रूपमा नभई आपूर्ति, पूर्वाधार, आर्थिक नीति तथा कानून, वितरण प्रविधि तथा प्रणाली, मानव संसाधन, सामाजिक र अन्तर्राष्ट्रिय पक्ष गरी परस्पर जोडिएको विविध कारकहरूको संयुक्त परिणामको रूपमा देखाएको छ। विभिन्न कारक तत्वमध्ये आयात निर्भरता, अन्तर्राष्ट्रिय मूल्य वृद्धि, भण्डारण रिफिलिङ, डिलर सेवा केन्द्रको असमान वितरण, खाली सिलिण्डर फिर्तामा ढिलाइ र शोका कारण माग र आपूर्तिको असन्तुलन, कालोबजारी, डिजिटल ट्र्याकिङ नहुनु र अन्तर निकाय समन्वयको कमी जस्ता कारणहरू बढ़ी जिम्मेवार देखिन्छ। टेक्नो इकोनोमिक इन्जिनियरको रूपमा मैले यस संकटलाई कति सिलिण्डर आयो भन्ने प्रश्न मात्र सीमित राखेको छैन। लोडिङदेखि उपभोक्ताको भन्सासम्म पुग्ने समय, रिफिलिङ क्षमता, वितरणको भौगोलिक सन्तुलन, मूल्य सुरक्षा तथा सिलिण्डरको पहिचान र टेसेबिलिटीलाई एउटै आपूर्ति प्रणालीका सूचकको रूपमा हेरिएको छ। माथि उल्लेखित समस्याहरूको सम्बोधन गर्न मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार गरी सबै शक्ति र सामर्थ्य लगाइरहेको छ। सामान्य सभामुख महोदय, ग्यास आपूर्ति सहज बनाउन क्रिटिकल पाथ मेथडमा केन्द्रित कार्ययोजना अगाडि बढ़ाइएको थियो। ग्यास सिलिण्डरको आपूर्ति छिटोभन्दा छिटो सामान्य बनाउन पोर्ट एनालाइसिस गरी आपूर्ति प्रक्रियाको सबै चरणको अध्ययन गरियो। विश्लेषणबाट कृष्णभीरको सड़क आपूर्ति प्रक्रियाको क्रिटिकल पाथमा रहेको देखिएपछि सड़क विभागका महानिर्देशकसँग प्रत्यक्ष समन्वय गरी सड़क निर्माण तथा सञ्चालनलाई थप तदारुकताका साथ अघि बढ़ाइयो। त्यसै गरी भन्सार क्लियरेन्सको समय घटाउन अर्थ मन्त्रालय बाटोमा हुने जाम तथा आवागमन व्यवस्थापनलाई व्यवस्थित गर्नको लागि गृह मन्त्रालय र नियमित रूपमा आउने करिब 100 बुलेट ग्यासलाई अस्थायी रूपमा एक सत्तासम्म 160 बुलेटसम्म पुर्याउन परराष्ट्र मन्त्रालय मार्फत कूटनैतिक पहल समेत अघि बढ़ाइएको थियो। ग्यास सिलिण्डरको आपूर्ति सहज र व्यवस्थित बनाउन निरन्तर खटिए र काम गर्नुहुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमका सम्पूर्ण कर्मचारी तथा सहकर्मीहरूमा हार्दिक आभार व्यक्त गर्दछौ। त्यसै गरी वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रका कार्यकारी निर्देशकज्यू तथा उहाँको सम्पूर्ण टीमले तत्कालै 300 इन्डक्सन चुलो वितरण गर्ने कार्य प्रक्रिया अगाडि बढ़ाउनु भएकोमा विशेष धन्यवाद पनि व्यक्त गर्दछु। यसको चाहिँ अन्तिम फर्म बुझाउने मिति चाहिँ 8 गते दिउँसो 2 बजेसम्म रहेछ। ग्यासको आपूर्ति सहज बनाउन ग्यास व्यवसाय महासंघ, संघ, उद्योग व्यवसाय, संचारकर्मी तथा पत्रकार मित्रहरू लगायत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति पनि हार्दिक आभार व्यक्त गर्दछौं। यो कठिन परिस्थितिमा सरकार, निजी क्षेत्र, संचार क्षेत्र र नागरिक समाजबीचको सहकार्यले नै समस्या समाधानलाई तीव्रता दिएको छ। सबैको साथ र सहकार्यबाट ग्यास आपूर्ति सहज बनाउँदै जनतालाई राहत दिने हाम्रो प्रयास निरन्तर जारी छ। ग्यास आपूर्तिमा तत्काल राहतदेखि दीर्घकालीन समाधानसम्म ग्यास सिलिण्डरको आपूर्ति अल्पकालीन रूपमा सहज र दीर्घकालीन रूपमा दिगो तथा व्यवस्थित बनाउन आवश्यक मार्गनिर्देशन तयार गर्ने उद्देश्यले मन्त्रालयभित्र आन्तरिक

0: समिति गठन गरिएको छ। साथै दीर्घकालीन आपूर्ति व्यवस्थापन, पूर्वाधार विकास तथा वैकल्पिक समाधानका लागि आवश्यक नीतिगत मार्ग निर्देशन र योजना निर्माण गर्न राष्ट्रिय योजना आयोगलाई औपचारिक पत्रचार गरिएको छ। तत्कालको समस्या समाधान सँगै भविष्यमा यस्तो समस्या दोहोरिन नदिनु, अस्थायी प्रणाली विकास गर्नु हाम्रो प्राथमिकता हो। ग्यास बिक्री वितरणमा असहजता देखिएपछि मिति 2083 साउन 20 गतेदेखि नै क्विक रेस्पोन्स टीम गठन गरी गुनासो सम्बन्धन र सहजीकरणको काम शुरू गरिएको थियो। साउन 21 गते बजारको बढ्दो माग र चाडपर्वको आवश्यकता सम्बोधन गर्न 3 महिनासम्म प्रति महिना 60,000 मेट्रिक टन ग्यास उपलब्ध गर्ने व्यवस्थाका लागि भारत सरकारसँग पत्रचार गरिएको छ। कृष्णभीरको पहिलो मुख्य सड़क अवरूद्ध भएपछि भदौ 10 देखि 20 गतेसम्म तराईका बोटलिङ प्लान्टबाट रिफिलिङ गरी त्रिभुवन राजपथ र बीपी राजमार्ग मार्फत काठमाडौँ उपत्यकामा दैनिक करिब 40,000 सिलिण्डर ओसार पोसार गरी आपूर्ति श्रृंखला चलायमान राख्ने प्रयास गरिएको छ। हामीले तथ्याङ्क हेर्नै पर्छ। तथ्याङ्क हेर्दा गत वर्षको तुलनामा यस वर्षको श्रावण महिनामा 29.4%, भाद्र महिनामा 25.56% र असोजको 4 दिनमा 69.58% सिलिण्डर आपूर्ति तथा वितरण वृद्धि भएको छ। नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा मन्त्रालय, नेपाल आयल निगम, उपत्यकाका 3 जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र राष्ट्र अनुसन्धान विभागको संयुक्त प्रतिनिधित्वमा एलपी ग्यास आपूर्ति तथा वितरण कमाण्ड पोस्ट गठन गरी सञ्चालनमा ल्याइएको छ। मन्त्रालयमा ग्यास उद्योगीहरूसँग गरिएको बैठकबाट काठमाडौँ उपत्यकामा प्रतिदिन 50,000 सिलिण्डर ग्यास आपूर्ति गर्ने प्रतिबद्धता प्राप्त भएको छ, जसको कार्यान्वयन दैनिक तथ्याङ्कबाट अनुगमन भइरहेको छ। काठमाडौँ उपत्यकाको ग्यास ढुवानी सहज बनाउन उद्योग, स्थानीय प्रशासन र सुरक्षा निकायसँग स्थानीय तहबाटै समन्वय गर्न मन्त्रालयको उपसचिवको नेतृत्वमा एक टोली हेटौडा खटाइएको छ। वाणिज्य विभाग, नेपाल आयल निगम र गिर प्रशासनको संयुक्त अनुगमनबाट विभिन्न स्थानमा लुकाइएर राखिएको करिब 1,200 सिलिण्डर बरामद गरी उपभोक्तालाई वितरण गरिएको छ र दोषी डिलरमाथि कार्यवाही समेत गरिएको छ। सिलिण्डरमा कालोबजारी गर्ने वितरक तथा व्यक्ति विरूद्ध सरकारले शून्य सहनशीलताको नीति अप्नाएको छ र यस्तो कडा कार्यवाहीलाई निरन्तरता दिइनेछ। सरकारको निरन्तर प्रयासपछि कृष्णभीरको अवरूद्ध सड़क असोज 1 गतेदेखि दुईतर्फी रूपमा पूर्ण सञ्चालनमा आएको छ, जससँगै बजारमा ग्यासको आपूर्ति क्रमशः सहज हुँदै गएको छ। अत्यावश्यक वस्तुको मूल्य वृद्धि, कमजोर बजार अनुगमन र कालो बजारलाई मान्य सदस्यले उठाउनु भएको विषयमा सरकार गम्भीर छ। अवांछित मूल्य वृद्धि हुन नदिने र कृत्रिम अभाव सृजना गर्नेलाई कानून बमोजिम कार्यवाही गर्न सरकार प्रतिबद्ध छ। 2083 भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र कृष्ण भीरको पहिरोका कारण मुख्य मार्ग अवरूद्ध भएको विषम परिस्थितिमा समेत बाढी प्रभावित क्षेत्र तथा देशभर अत्यावश्यक वस्तुको आपूर्ति नियमित राख्ने प्रयास गरिएको छ। मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र माथतका कार्यालयबाट 18 भन्दा बढ़ी संयुक्त तथा आकस्मिक अनुगमन टोली परिचालन गरी अवांछित मूल्य वृद्धि, कृत्रिम अभाव र कालोबजारी नियन्त्रणको काम भइरहेको छ। उपभोक्ता हित विपरीत गतिविधि गर्नेमाथि कार्यवाही गर्दै आइरहेको छ र यस कार्यलाई अझै प्रभावकारी बनाउँदै लगिनेछ। खाद व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत वर्षभरि सुपथ मूल्य पसल 193 सञ्चालन गरिएको छ भने साल ट्रेडिङ कर्पोरेशन लिमिटेड मार्फत चार पार्व लक्षित सुपथ मूल्य पसल सञ्चालनको तयारी भइरहेको छ। चिनी तथा अन्य अत्यावश्यक वस्तुको अभाव हुन नदिन आयात र भन्सार सहजीकरण गरिएको छ। यी सबै उपायको परिणाम आपूर्ति, मूल्य र उपभोक्ताको पहुँच सम्बन्धी सूचकबाट नियमित अनुगमन गरिनेछ। सामान्य सभामुख महोदय, यससँगै मन्त्रालयले आफ्ना नियमित र अन्य रणनीतिक आयोजनामा समेत तदारुकताका साथ कार्य सम्पादन गरिरहेको विषय यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। नवलपुर हुप्सेकोटको धुवा सम्बन्धी प्राविधिक अध्ययन सम्बन्धमा नवलपुरको हुप्से गाउँपालिका वाडा नम्बर 5 पियलेगामा 2-3 महिनादेखि जमिन मुनिबाट बारूद जस्तो पिरो गन्ध आउने धुवा निस्किरहेको विषयमा खानी तथा भूगर्भ विभागले भदौ 30 गते अछलगत अध्ययन गरेको छ। यस अध्ययन टोलीमा भूगर्भविद, धोवादी फलाम कम्पनी, पेट्रोलियम अन्वेषण परियोजना र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका विज्ञ तथा प्राविधिक सहभागी हुनुभएको थियो। प्रारम्भिक अवलोकन अनुसार उक्त क्षेत्रमा कार्बन युक्त सेल चट्टान रहेको र पहिरोको कारण चट्टान फुटेर नयाँ सतह खुलेको पाइएको छ। चट्टानमा रहेको केमिकल नेम पाइराइट, यसलाई आइरन डाइसल्फाइड पनि भनिन्छ, आइरन डाइसल्फाइड हावा तथा चिस्यानको सम्पर्कमा आएपछि ताप उत्पन्न भई कार्बन युक्त पदार्थमा स्व तापन हुँदै धुवा निस्किने प्रक्रिया विकास भएको प्रारम्भिक अनुमान गरिएको छ। हालसम्मको अवलोकनमा पेट्रोलियम पदार्थ, तेल वा ग्यासको सम्भावना देखिएको छैन, न त ज्वालामुखी विस्फोटनको सम्भावना नै देखिएको छ। धुवा निस्किने स्थानबाट स्वास्थ्यको लागि हानिकारक ग्यास निस्किन सक्ने भएकोले स्थानीय बासिन्दालाई धुवा प्रत्यक्ष रूपमा श्वासमा नलिन, तातो भेन्ट वा चिरा नजिक अनावश्यक रूपमा नजान र आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ। विशेष आर्थिक क्षेत्र सेजका संरचनाको व्यवस्थापन सम्बन्धमा, विशेष आर्थिक क्षेत्रमा बन्द रहेका उद्योग संरचना भत्काएर कवारका रूपमा बिक्री गर्नुको सट्टा संरचना सहित प्लट लिन इच्छुक नयाँ उद्योगलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाउन मान्य सदस्यहरूले ध्यान आकर्षण गर्नुभएको छ। विशेष आर्थिक क्षेत्र एन 2073 अनुसार अनुमति पत्र रद्द भएको उद्योगले एक वर्षभित्र आफ्नो अचल सम्पत्तिको व्यवस्थापन गर्नुपर्ने र व्यवस्थापन हुन नसकेमा त्यस्तो सम्पत्ति नेपाल सरकारको हुने कानून व्यवस्था छ। विद्यमान कानूनमा संरचना नभत्काई नयाँ उद्योगलाई संरचना सहित प्लट दिने अस्पष्ट प्रावधान नभएकोले सम्पत्ति संरक्षण, लगानीको पुनः प्रयोग र नयाँ उद्योगको लागत घटाउने उद्देश्य सहित आवश्यक कानूनी सुधारबारे छलफल अगाडि बढ़ाउनु पर्ने देखिएको छ। अर्को औद्योगिक उत्पादन, उद्यमशीलता र स्वदेशी कच्चा पदार्थ सम्बन्धमा मान्य सदस्यहरूले प्रारम्भिक मल उद्योग स्थापना, स्वदेशी कच्चा पदार्थको प्रशोधन तथा उपयोग, नेपाली उत्पादनको उपभोग र निर्यात, पुराना कानूनको संशोधन, लगानी आकर्षण, स्टार्टअप प्रवर्धन र एकद्वार प्रणालीको कार्यान्वयनबारे ध्यान आकर्षण गर्नुभएको छ। यी सबै विषयलाई सरकारले चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्राथमिकतामा राखेको छ। चालू आर्थिक वर्षको वार्षिक बजेटमा जैविक मल उद्योग स्थापनाको सम्भाव्यता र विस्तृत परियोजना प्रतिवेदन डीपीआर अध्ययन गर्ने कार्यक्रम समावेश गरिएको छ। आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि मेड इन नेपाल, स्वदेशी वस्तुको प्रयोग प्रवर्धन, रुग्ण उद्योग सञ्चालन, उत्पादकत्व गुरू योजना र स्टार्टअप प्रबन्धन सम्बन्धी कार्यक्रम सञ्चालनमा छन्। स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना स्वीकृत गरी औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा स्टार्टअप फास्ट ट्र्याक हेल्प डेस्क स्थापना गरिएको छ। साथै निजी क्षेत्र संरक्षण रणनीति, राष्ट्रिय उद्यम सुविधा, स्टार्टअप उद्यम कर्जा, गेन्जी उद्यमशीलता र भगत सर्वजित उद्यम विकास कार्यक्रम पनि सञ्चालनमा छन्। विभिन्न जिल्लामा जडीबुटी सम्भाव्यता र सेरामिक्स प्रविधि अध्ययनका लागि बजेट विनियोजन गरिएको छ र औद्योगिक ग्राम अस्तोन्नति र गुणस्तर मापदण्ड एवं प्रयोगशाला सुदृढीकरण कार्यक्रम समेत कार्यान्वयनमा छ। अर्को निर्यात प्रवर्धन र व्यापार घाटा निरीक्षण सम्बन्धमा निर्यात प्रवर्धन र आयात व्यवस्थापन मार्फत व्यापार घाटा कम गर्न वाणिज्य नीति 2081, नेपाल व्यापार एकीकृत रणनीति 2080 र व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्ययोजना अध्यावधि गरी कार्यान्वयनमा ल्याइएको छ। जलविद्युत, पर्यटन, सूचना प्रविधि र निर्माण लगायत सेवा क्षेत्रको विकास तथा निर्यातका लागि सेवा व्यापार सम्बन्धी राष्ट्रिय एकीकृत रणनीति तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ। नेपाल व्यापार एकीकृत रणनीतिले पहिचान गरेका निर्यात सम्भावना भएका प्रमुख वस्तुको वस्तुगत निर्यात रणनीति कार्यान्वयनको क्रममा छ। नेपाल वस्तुको निर्यातमा देखिएका अवरोध हटाउन पहल भइरहेको छ। भारतमा नेपालको चिया निर्यातमा देखिएको समस्याबारे अध्ययन प्रतिवेदन 2083 तयार गरी कार्यान्वयनमा ल्याइएको छ। विद्युतीय व्यापारको नियमन सम्बन्धमा अनलाइन व्यवसायको नियम मन र ठगी नियन्त्रण सम्बन्धी माग सम्बन्धमा विद्युतीय व्यापार ई कमर्स एन 2081 कार्यान्वयनमा छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मिति 2083 भदौ 2 गते सबै ई कमर्स व्यवसायलाई अनिवार्य सूचीकृत हुन सार्वजनिक सूचना जारी गरिसकेको छ। ठगी सम्बन्धी उजुरीमा साइबर ब्युरोको सहयोगमा आवश्यक कार्यवाही भइरहेको छ र नेपाल राष्ट्र ब्याङ्कसँग थप समन्वयका लागि छलफल अघि बढाइएको छ। हेटौडा उद्योग सम्बन्धमा हेटौडा उद्योग सञ्चालनको माग सम्बन्धमा अर्थ मन्त्रालयबाट हेटौडा सिमेन्ट उद्योग लिमिटेडको सम्पत्ति तथा दायित्व मूल्याङ्कन डीडीए सम्पन्न भएको छ। उद्योग सञ्चालनको विकल्प वित्तीय दायित्व प्राविधिकगत अवस्था र बजार समझौतालाई समेटेर निर्णय गर्ने विषय हाल छलफलमा छ। खानी खनिज र क्रसर उद्योगको नियमन सम्बन्धमा खानी तथा खनिज पदार्थको उत्खनन र ढुङ्गा गिट्टी बालुवा तथा क्रसर उद्योगको सञ्चालन मापदण्ड समय सापेक्ष बनाई प्रभावकारी नियमन गर्नुपर्ने विषयमा खानी तथा खनिज पदार्थ सम्बन्धी विधेयक 2083 संघीय संसद पेश भई हाल समितिमा छलफलको क्रममा छ। ढुङ्गा गिट्टी र बालुवा उत्खनन तथा प्रशोधनका लागि मन्त्री परिषदबाट 2077 साउन 5 गते स्वीकृत मापदण्ड 2077 हाल कार्यान्वयनमा छ। विद्यमान मापदण्डका केही प्रावधान व्यवहारमा कार्यान्वयन गर्न कठिन भएकोले वातावरण संरक्षण स्थानीय राजस्व निर्माण सामग्रीको उपलब्धता र उद्योग सञ्चालनबीच सन्तुलन कायम गर्ने अस्पष्ट कानून व्यवस्था आवश्यकता देखिएको छ। उत्तरी नाकाबाट व्यापार र आवागमन सम्बन्धमा उत्तरी नाकाबाट व्यापार र आवागमन सहज बनाउन उठाइएको विषयमा सम्बन्धित व्यापार महाशाखा तथा सरकवाल निकायबाट नाकागत अवस्था पूर्वाधार भन्सार प्रक्रिया र अवरोधका कारण सम्बन्धित तथ्य संकलन गरिँदैछ। तथ्यको आधारमा तत्काल गर्न सकिने सहजीकरण अगाडि बढ़ाइनेछ र आवश्यक थप विवरण सदनलाई उपलब्ध गराइनेछ। सम्मान्य सभामुख महोदय, मान्य सदस्यज्यूहरूले मन्त्रालयको कार्यक्षेत्रका विषयमा राख्नुभएका चासो प्रश्न र सुझावले हाम्रो कामलाई अस्पष्ट दिशा दिन थप ऊर्जा मिलेको छ। यो विषयलाई मन्त्रालयले गम्भीरतापूर्वक लिई जिम्मेवार निकाय समय सीमामा र मापन योग्य सूचक सहित कार्यान्वयनमा लैजानेछ। एलपीजी ग्यासका सन्दर्भमा हाम्रो उत्तरदायित्व घोषणा वा बैठकको संख्याबाट होइन, सिलिण्डर सुरक्षित रूपमै समयमै उपभोक्तासम्म पुग्यो कि पुगेन, मूल्य पारदर्शी रह्यो कि रहेन र गुनासो कति छिटो समाधान भयो भन्ने ठोस परिणामबाटै मापन हुनेछ। हामी सम्पूर्ण उपभोक्तालाई निश्चित पार्न चाहन्छौ आउँदो गरेको चाडपर्वमा यहाँहरूले ग्यास पाइला कि नपाइला भन्ने दुविधामा रहनु पर्दैन। सरकारले चाडपर्व अघि नै यस समस्याको समाधान गर्नेछ। तत्कालीन अभाव समाधानसँगै डिजिटल ट्र्याकिङ, सुरक्षित भण्डारण, वितरण क्षमता, वैकल्पिक ऊर्जा र दीर्घकालीन आपूर्ति सुरक्षालाई एउटै सुधार योजनामा जोडेर अगाडि बढ़ाइनेछ। नागरिकको भान्सासँग प्रत्यक्ष जोडिएको यो विषयलाई पूर्ण संवेदनशीलता, प्राविधिक र अनुशासन र सार्वजनिक जवाबदेहताका साथ सम्बोधन गर्न सरकार प्रतिबद्ध छ। सम्मान्य सभामुख महोदय ज्यू, अन्तिममा सुधारको शुरूआत आफ्नै मन्त्रालयबाट गर्ने हाम्रो प्रतिबद्धता छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सुरक्षित व्यवस्थित पारदर्शी र परिणाममुखी बनाउने हाम्रो पहिलो प्राथमिकता हुनेछ। मन्त्रालय भवनको आगो तथा भूकम्पबाट हुने जोखिमको विस्तृत प्राविधिक मूल्याङ्कन गरिनेछ र आवश्यक सुरक्षा सुधार तत्काल अघि बढ़ाइएको छ। साथै मन्त्रालयको कामलाई व्यवस्थित जिम्मेवार र सेवामुखी बनाउन अन्तर्राष्ट्रिय व्यवस्थापन प्रणाली आईएसओ 9001:2015 लागू गर्ने सम्भावनाबारे सम्बन्धित प्राविधिक तथा सुरक्षा निकायसँग तत्काल छलफल र आवश्यक प्रक्रिया अघि बढ़ाइएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व राष्ट्र स्वतन्त्र पार्टीको मात्र होइन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व राष्ट्र स्वतन्त्र पार्टीको मात्र होइन सम्पूर्ण नेपाली जनताको साझा हो। यस मन्त्रालयसँग सम्बन्धित विषयमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्र प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेपाल लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्र जनमोर्चा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाल पार्टी लगायत सांसद तथा देशमा क्रियाशील सबै राजनीतिक दल, जनप्रतिनिधि, उद्योग व्यवसायी, श्रमिक र आम नागरिकको सुझाव, सहकार्य र योगदानलाई समान रूपमा सम्मान गर्दछौ। राष्ट्र स्वतन्त्र पार्टीको बच्चा पत्र 2082 उल्लेखित थिति बसाल्ने संकल्पलाई आधार बनाउँदै मन्त्रालयलाई थप पारदर्शी, जवाबदेही, व्यवस्थित, प्राविधिक मैत्री र परिणाममुखी बनाउने उद्देश्यले दीर्घकालीन दृष्टिसहित आगामी 3 वर्षको सुधार तथा कार्ययोजना निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको छ। यो अभियान कुनै एक व्यक्ति, दल वा सरकारको मात्र नभई सुशासन, सेवा सुधार र आत्मनिर्भर अर्थतन्त्र निर्माणको साझा राष्ट्र प्रयास हो। त्यसैले यस मन्त्रालयलाई अझ प्रभावकारी र जनमुखी बनाउन सबै राजनीतिक दल, मान्यजीवहरू, विज्ञ, उद्योग व्यवसाय, श्रमिक, संचारकर्मी तथा सम्पूर्ण नेपालीलाई, नेपाली दाजुभाइ दिदीबहिनीहरूबाट रचनात्मक सुझाव, साथ र सहयोगको लागि हार्दिक आह्वान गर्दछौ। सबैको साथ, सबैको सुझाव र सबैको सहकार्यबाट मात्र दिगो सुधार सम्भव छ। सबैको मंगल होस्। जय देश, जय नेपाल। धन्यवाद।
1: मान्य सदस्यहरू, राष्ट्रपतिको कार्यालयबाट पत्र प्राप्त भएको छ। सोको बेहोरा म पढेर सुनाउँछु। सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौड्यालज्यूबाट नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम प्रमाणीकरण भएको देहाएका विधेयकको सकलै एक प्रति यसै पत्रसाथ संलग्न गरी पठाएको बेहोरा अनुरोध छ। ऐन नम्बर 11 विधेयकको नाम नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083, प्रमाणीकरण भएको मिति 2083 साल 5 महिना 31 गते, मिति 2083 5 महिना 31 गते, महादेव पन्त सचिव। माननीय सदस्यहरू, अब म प्रतिनिधि सभा नियमावली 2083 नियम 180 बमोजिम निम्नलिखित हिमालमा जलवायु परिवर्तन तथा भोटेकोसी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठनको लागि प्रस्ताव प्रस्तुत गर्दछु। हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन सम्बन्धी प्रस्ताव। पृष्ठभूमि तथा औचित्य, भोटेकोसी त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी विपदले प्रभावित क्षेत्रका नागरिकको जीवन, आवास, पूर्वाधार, ऊर्जा, यातायात, व्यापार, कृषि तथा जीविकोपार्जनमा गम्भीर असर मात्र होइन त्रिशुली सभ्यता नै तहस नहस बनाएको छ। यसको प्रभाव विपद प्रभावित बस्तीमा मात्र सीमित नरही आपूर्ति श्रृंखला, सार्वजनिक सेवा तथा आर्थिक गतिविधिसम्म फैलिएको छ। यस घटनाले तत्काल खोज, उद्धार र राहतसँगै सुरक्षित पुनर्स्थापना, दिगो पुननिर्माण तथा भविष्यका जोखिम न्यूनीकरणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखाएको छ। हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, हिम नदी तथा हिमतालको अवस्था, हिमाली जलधारमा हुने परिवर्तन तथा तल्लो तटीय क्षेत्रको सुरक्षा बीचको सम्बन्ध यस विपदको अध्ययनसँगै गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने विषय हो। घटनाको तत्काल कारण, त्यसलाई तीव्र बनाउने कारक तथा जलवायु परिवर्तनसँगको सम्बन्ध उपलब्ध वैज्ञानिक प्रमाण र विज्ञ अध्ययनका आधारमा पहिचान गरिनुपर्छ। त्यसबाट प्राप्त निष्कर्षलाई पूर्व चेतावनी प्रणाली, बस्ती विकास, पूर्वाधार निर्माण र विपद पूर्व तयारीमा उपयोग गर्नु आवश्यक छ। जलवायु न्यायका दृष्टिले कार्बन उत्सर्जनको ऐतिहासिक तथा वर्तमान जिम्मेवारी, जोखिमको असमान वितरण र प्रभावित नागरिकले भोगेको हानि तथा नोक्सानीलाई समेत छलफलको केन्द्रमा राख्नुपर्दछ। यसका लागि नेपालले वैज्ञानिक प्रमाणमा आधारित राष्ट्रिय धारणा निर्माण गर्दै जलवायुवित्त अनुकूलन प्रविधि तथा अन्तर्राष्ट्रिय सहयोगका विषयमा सशक्त कूटनीतिक पहल गर्न आवश्यक छ। यही पृष्ठभूमिमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपदका विषयमा अध्ययन, नीतिगत सुझाव, अन्तर्निकाय समन्वय र संसदीय अनुगमनका लागि मिति 2083 आश्विन 5 गते बसेको कार्यव्यवस्था परामर्श समितिको परामर्शमा प्रतिनिधि सभा नियमावली 2083 को नियम 180 बमोजिम एक संसदीय विशेष समिति गठन गर्न प्रस्ताव गर्दछु। 2. समितिको नाम तथा उद्देश्य निम्नानुसार रहनेछ। क. समितिको नाम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ। ख. समितिको उद्देश्य हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नुहुनेछ। 3. समिति गठन तथा संरचना विषयगत अनुभव, समावेशिता तथा विपद प्रभावित क्षेत्रको प्रतिनिधित्व समेतका आधारमा निम्नानुसार 15 सदस्यीय रहेको समिति गठन हुनेछ। 1. मान्य सदस्य अच्युतम लामिछाने, 2. मान्य सदस्य अनुष्का श्रेष्ठ, 3. मान्य सदस्य गंगा देवी श्रेष्ठ, 4. मान्य सदस्य गणेश पराजुली, 5. मान्य सदस्य धनञ्जय रेग्मी, 6. मान्य सदस्य दुर्वराज राई, 7. मान्य सदस्य निशा डाङ्गी, 8. मान्य सदस्य पुष्पराज कणेल, 9. मान्य सदस्य मोहन आचार्य, 10. मान्य सदस्य मिङमा ग्याबु शेर्पा, 11. मान्य सदस्य रमेश कुमार मल्ल, 12. मान्य सदस्य रविन्द्र पटेल, 13. मान्य सदस्य सरस्वती लामा, 14. मान्य सदस्य सुजाता तामाङ, 15. मान्य सदस्य सीता थपलिया। तिनको ख समितिले पहिलो बैठकबाट आफू मध्येबाट एकजना सभापति छनौट गर्नेछ। 4. समितिको कार्यविधि क समितिको कार्यविधि पहिलो बैठक बसेको मितिले समितिको कार्यावधि समितिको कार्यावधि पहिलो बैठक बसेको मितिले 3 महिना हुनेछ। ख निर्धारित अवधिभित्र कार्य सम्पन्न हुन नसक्ने भएमा समितिले सम्पन्न कार्य, बाँकी कार्य, म्याद थप गर्नुपर्ने कारण र आवश्यक थप अवधि खुलाई प्रतिनिधि सभा समक्ष अनुरोध गर्न सक्नेछ र प्रतिनिधि सभाको निर्णय बमोजिम कार्यावधि थप हुनेछ। 5. समितिको कार्यादेश क हिमालमा जलवायु परिवर्तनको प्रभावको अध्ययन, जस अन्तर्गत हिमाली तापक्रम, हिमपात, हिमनदी, हिमताल तथा जलाधारमा भइरहेको परिवर्तन र त्यसबाट उत्पन्न जोखिम सम्बन्धी उपलब्ध अध्ययन तथा तथ्याङ्कको समीक्षा गर्ने, अध्ययन तथा निगरानीमा रहेका कमी पहिचान गरी वैज्ञानिक अनुसन्धान र नियमित अनुगमन सुदृढ गर्ने उपाय सिफारिस गर्ने। ख भोटेपछि त्रिशुली विपदको कारण तथा प्रभावको अध्ययन, जस अन्तर्गत विपदको उत्पत्ति, घटनाक्रम, तत्काल कारण र जोखिम तीव्र बनाउने कारकको विज्ञ तथा वैज्ञानिक प्रमाणमा आधारित अध्ययन गर्ने, जलवायु परिवर्तनसँगको सम्भावित सम्बन्ध, सीमापार जलधारको प्रभाव तथा तल्लो तटीय क्षेत्रमा परेको असरको समीक्षा गर्ने। ग खारेज उद्धार राहत, खोज उद्धार राहत तथा पुनर्स्थापनाको समीक्षा, जस अन्तर्गत विपदले प्रभावित जनताको न्यायोचित सम्बोधनका लागि खोज तथा उद्धार, बेपत्ता नागरिकको अवस्था, राहत वितरण, सुरक्षित अस्थायी बसोबास, आधारभूत सेवा र जीविकोपार्जन पुनर्स्थापनाको समीक्षा गर्ने, प्रभावित नागरिकका आवश्यकताका आधारमा तत्काल तथा मध्यकालीन सुधारका उपाय सिफारिस गर्ने। ख दिगो तथा सुरक्षित पुननिर्माणको मार्गचित्र, जस अन्तर्गत क्षतिग्रस्त आवास, सड़क, पुल, ऊर्जा, खानेपानी, सिंचाई तथा सार्वजनिक पूर्वाधारको पुननिर्माणका लागि जोखिम मूल्यांकन, सुरक्षित स्थान छनौट, प्राविधिक मापदण्ड, प्राथमिकता, वित्तीय स्रोत र समय सीमा सहितको मार्गचित्र सिफारिस गर्ने, कार्यान्वयनको गुणस्तर, पारदर्शिता तथा प्रगतिको अनुगमन गर्ने। विपद जोखिम न्यूनीकरण तथा पूर्व चेतावनी प्रणाली, जस अन्तर्गत बहुप्रकोप जोखिम नक्साङ्कन, सुरक्षित बस्ती विकास, संवेदनशील पूर्वाधारको संरक्षण र समुदायको पूर्व तयारीका उपाय सिफारिस गर्ने, हिमताल, नदी, वर्षा तथा पहिरोको निगरानीदेखि समुदायसम्म चेतावनी र सुरक्षित स्थानान्तरणसम्मको प्रणाली सुदृढ गर्ने, कार्य ढाँचा निर्माण गरी सिफारिस गर्ने। च कार्बन उत्सर्जन, जलवायु न्याय तथा हानि नोक्सानी, जस अन्तर्गत कार्बन उत्सर्जनको ऐतिहासिक तथा वर्तमान जिम्मेवारी र नेपालले भोगेको जलवायु जोखिम सम्बन्धी उपलब्ध प्रमाणको समीक्षा गर्ने, प्रभावित नागरिकको हानि तथा नोक्सानी अभिलेखीकरण, जलवायु वित्तमा पहुँच तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको दावी र धारणा प्रस्तुत गर्ने आधार सिफारिस गर्ने। छ जलवायु कूटनीति तथा सीमापार सहकार्य, जस अन्तर्गत हिमालय संरक्षण, अनुकूलन, वित्तीय तथा प्राविधिक सहयोग, संयुक्त अनुसन्धान र सीमापार जोखिम सूचना आदान प्रदानका लागि द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय सहकार्य सुदृढ गर्ने उपाय सिफारिस गर्ने। ज कानूनी तथा संस्थागत सुधार, जस अन्तर्गत विपद व्यवस्थापन, वातावरण, जलवायु परिवर्तन, भूपयोग, पूर्वाधार सुरक्षा तथा प्रभावित नागरिकको संरक्षणसँग सम्बन्धित विद्यमान कानून र कार्यान्वयनको समीक्षा गर्ने, आवश्यक संशोधन वा नयाँ कानूनका लागि आधार, उद्देश्य र प्रस्तावित व्यवस्था सहित विधायिकी पहल सिफारिस गर्ने। झ समन्वय तथा संसदीय अनुगमन, जस अन्तर्गत तीनै तहका सरकार र सम्बन्ध निकाय बीच जिम्मेवारी, स्रोत परिचालन तथा कार्यान्वयनगत समन्वय स्पष्ट गर्ने उपाय सिफारिस गर्ने, विपद व्यवस्थापन र पुननिर्माण सम्बन्धी सरकारी निर्णय, कार्यक्रम, बजेट तथा प्रगतिको संसदीय अनुगमन गर्ने। कार्य प्रगति, क समितिले आफ्नो कार्यविधि आफैले निर्धारण गर्न सक्नेछ। ख सम्बन्धित निकायबाट विवरण प्राप्त गर्ने, विज्ञ तथा पदाधिकारीसँग छलफल गर्ने, प्रभावित नागरिकको सुझाव लिने र आवश्यकता अनुसार स्थलगत अध्ययन गर्नेछ। ग समितिले सरकारवाला निकाय र संयन्त्रहरूसँग आवश्यक संवाद तथा समन्वय गर्दा समितिको संसदीय स्वायत्तता र जवाफदेहिता कायम राख्नेछ। प्रतिवेदन तथा अपेक्षित उपलब्धि क समितिले तीन महिनाभित्र अध्ययनका निष्कर्ष तत्काल सम्बोधन गर्नुपर्ने विषय दिगो पुननिर्माणको मार्गचित्र कानूनी तथा संस्थागत सुधार र जलवायु न्याय तथा कूटनीतिका प्राथमिकता समेटिएको प्रतिवेदन प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्नेछ। ख प्रतिवेदनमा सिफारिश कार्यान्वयनका लागि जिम्मेवार निकाय समय सीमा आवश्यक स्रोत तथा अनुगमन सूचक समेत उल्लेख गर्नेछ। यसै गरी तत्काल सम्बोधन गर्नुपर्ने विषयमा अन्तरिम प्रतिवेदन वा अल्पकालीन सिफारिश प्रस्तुत गर्न समेत सक्नेछ। मान्य सदस्यहरू, उक्त संसदीय विशेष समिति गठन सम्बन्धी प्रस्तावलाई सहमति जनाइदिनु हुन अनुरोध गर्दछु। उक्त संसदीय विशेष समिति गठन सम्बन्धी प्रस्तावलाई सभाले सहमति जनाएको घोषणा गर्दछ। मान्य सदस्यहरू, अब माननीय महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीलाई बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।

0: सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफादार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: माननीय सदस्यहरू, अब म उक्त प्रस्तावलाई निरर्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब सम्माननीय प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनमाथि राष्ट्रिय सेवा दल विधेयक 2083 छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।
2: सम्मान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित राष्ट्रिय सेवा दल विधेयक 2083 छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, अब राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित राष्ट्रिय सेवा दल विधेयक 2083 छलफल प्रारम्भ हुन्छ। उक्त छलफलमा समितिको प्रतिवेदन र सो सम्बन्धी विधेयकका दफाहरू तथा आनुषंगिक अन्य दफाहरूमा मात्र छलफल गर्न सकिने बेहोरा पनि मान्य सदस्यहरूलाई जानकारी गराउँदछु। उक्त छलफलमा बोल्न चाहनुहुने मान्य सदस्यहरूले आफ्नो नाम सभामुखको डायसँगै बसेका कर्मचारीहरूलाई 3 मिनटभित्र लिखित रूपमा वा प्रविधिको माध्यमबाट उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। छलफलमा भाग लिने प्रत्येक मान्य सदस्यलाई 3 मिनटको समय निर्धारण गरेको छु।

0: 2083 को बारेमा केही कुरा पछि जान्छु र यसप्रति मेरो पूर्ण समर्थन जनाउँदै केही सुझाव राख्न चाहन्छु। दफा नम्बर 6 मा यो निर्देशक समितिको व्यवस्था गरिएको छ। यसमा रक्षा मन्त्री अध्यक्ष र शिक्षा मन्त्री, रक्षा सचिव, शिक्षा सचिव, बलादेखि तर प्रधान सेनापति सदस्य भनिएको छ। तर यहाँ मेरो एउटा सुझाव के भने, नागरिक प्रशासनको उच्च र नागरिक प्रशासन एक प्रधान सेनापति सदस्य भनिएको छ। तर यहाँ मेरो एउटा सुझाव के भने, नागरिक प्रशासनको उच्च र नागरिक प्रशासन एक गृह प्रशासन महत्वपूर्ण अहम भूमिका हुन्छ र मुलुकमा जब विषम परिस्थिति सिर्जना हुन्छ केन्द्रदेखि जिल्लासम्म गृह प्रशासनको समन्वयात्मक भूमिका हुन्छ। त्यसकारण मेरो निवेदन के भने, मेरो सुझावमा थियो यसमा गृह प्रशासनलाई पनि सदस्य राख्नुपर्ने सान्दर्भिक हुन्छ भन्ने कुरा मैले निवेदन गर्न चाहन्छु सम्माननीय सभापति महोदय। र यसमा 1948 भारतमा चाहिँ नेशनल क्याडेट कोरको चाहिँ स्थापना भएको देखियो र त्यसमा चाहिँ गृह प्रशासन देखिएन। हामीले कसैको हुबहु नै चाहिँ अनुसरण गर्नुपर्छ भने छैन यो मलाई लाग्छ। त्यसकारण मेरो निवेदन, हामीले गृह प्रशासन नेपालको मौलिक चाहिँ त जुन अवस्थित छ, जियो पोलिटिक्स छ, यहाँको चाहिँ जुन व्यवस्था त्यो अनुसारले चाहिँ गृह प्रशासनलाई पनि सदस्य राख्नुपर्छ भन्ने सुझाव दिन चाहन्छु। र अर्को महत्वपूर्ण चाहिँ यसमा दफा आठमा विशेष परिस्थितिमा युद्ध, आन्तरिक द्वन्द, महाविपद लगायत जोखिम परिस्थितिमा राज्यलाई जब राष्ट्रको स्वाधीनता, क्षेत्रीय अखण्डता र राष्ट्रको स्वाधीनतामाथि, सार्वभौम सत्तामाथि असर पर्छ त्यतिखेर सबै ऐन खाजी हुनेछन्, केवल यो ऐन मात्र लागू हुनेछ राष्ट्रिय सेवा दलको भन्ने असन्तै महत्वपूर्ण छ। यो राष्ट्रपति, राष्ट्रिय स्वाधीनता, क्षेत्रीय अखण्डताप्रति ज्यादै सान्दर्भिक छ। यो राष्ट्रिय सेवा दलको मूल मर्म, मूल उद्देश्य, मूल लक्ष्य पनि यही हो। त्यसको लागि म सम्माननीय प्रधानमन्त्रीजी र माननीय कानून मन्त्रीज्यूलाई हार्दिक धन्यवाद दिन्छु र यो सम्मानित सदनमा र चाहिँ म चाहिँ यो सम्मानित हृदयदेखि हार्दिक स्यालुट शपथ गर्न चाहन्छु सम्माननीय सभापति महोदय। र यहाँ केही कुराहरू हाम्रो देशको चाहिँ अहिले परिस्थितिमा केही विषम परिस्थितिका अवस्था पनि छन्, चाहे विपद व्यवस्थापन कुरा भोटेको छ, यो कुरा छ, यो कुरा पनि हाम्रो यहाँ गम्भीर विषय छ। यसले पनि यो विषयमा गम्भीर रूपमा उठाएको कुरा म निवेदन गर्न चाहन्छु। र चाहिँ यसमा डिभिजन चाहिँ जिरो, अब यहाँ चाहिँ जुनियर डिभिजन र सिनियर डिभिजन भन्ने व्यवस्था गरेको रहेछ 13 वर्षदेखि 21 वर्ष। 21 वर्षभन्दा माथिको व्यक्तिले पनि चाहिँ यदि राष्ट्रिय सेवा दलमा तालिम गर्न चाह्यो, ऊ आफू इन्क्लुड हुन चाह्यो भने त्यसमा हामीले गर्न सकिन्छैन। यो बारेमा पनि सोच्नुपर्ने आवश्यक छ भन्ने कुरा म सधैँ पूर्ण समर्थन छ यो मेरो राष्ट्रिय सेवा दल।
1: माननीय सदस्य गंगा लक्ष्मी अवाल, त्यसपछि माननीय सदस्य परशुराम तामाङ, मान्य सदस्यहरूलाई वेटिङ चेयरको प्रयोग गरिदिन आग्रह गर्दछु।
2: सम्माननीय सभामुख महोदय जजलपा, राष्ट्रिय सेवा दलमा संशोधन हालेको छ, एउटा खुसी पनि लागेको छ। संशोधन हालेको अनुसार परिमार्जन पनि भएको छ। मलाई लाग्छ डेमोक्रेसीमा बहुमतले निर्णय गर्ने हो, तर अल्पमतको पनि कुरा सुन्नु भनेको लोकतन्त्रको सुन्दर पक्ष हो। पहिला गर्दा चाहिँ फिर्ता लिनुहोस्, फिर्ता नलिए यहाँबाट पास भइहाल्छ भन्ने कुरा आउँथ्यो, र मलाई यसले गर्व लागिरहेछ, खुसी लागेछ। फेरि उहाँले संशोधन गर्नुभएकोमा धन्यवाद भन्न चाहन्छु सर्वप्रथम त। सेकेन्डली, मलाई अझै पनि छ यसमा, मैले यो दफा 2 कमा क्याडेट भन्ने शब्दको सत्ता मौलिक शब्द राखौं भनेको थिएँ होइन। अनि अस्ति संसदीय समितिको बैठकमा जाँदा त्यहाँ छलफल हुँदा के भन्नुभयो भने यो क्याडेटै भन्छ विश्वभरि, तर वान टाइम क्याडेट, अल टाइम क्याडेट भन्नुभयो, त्यो पनि ठिकै लाग्यो। तर वान टाइम क्याडेट, अल टाइम क्याडेट भएर काम गर्दै गर्दा के उहाँहरूलाई रिफ्रेसर तालिमहरू नचाहिने हो र? जस्तै डक्टरहरू एकचोटि डक्टर पास गरेपछि त कस्तो नयाँ नयाँ रोगहरू आउँछ, त्यही अनुसार नयाँ नयाँ उपचारहरू आफूलाई अपडेट गर्नुपर्छ भने, अनि यहाँ तालिम लिएको क्याडेटहरूले चाहिँ जिन्दगीभर, अहिले 93 इयर्स ओल्डको पनि क्याडेट रहेछ, पहिला एनसीसी तालिम लिएर अहिले पनि सेवा गरिराख्नु भएको, उहाँ जस्तालाई बीच बीचमा पनि कृपया यो रिफ्रेसर तालिमहरूको व्यवस्था गरिनेछ भनेर थपिन म फेरि सुझाव राख्न चाहन्छु है। अर्को यो विद्यालयमा अध्ययनरत पछाडि 18 वर्ष मुनिका भने थप्नु पर्ने, यहाँ किनभने विद्यालयमा पढ्नेहरू त 18 वर्ष मुनिकै हुन्छन्, तर यहाँ अन्य कोही भनेको छ, अन्य कोही भनेको को हो? किनभने यो विद्यार्थीको लागि नै फोकस गरेको हुनाले 18 वर्ष मुनिका भने भने हुन्छ, किनभने 18 वर्ष भन्दा माथिका त वयस्क भइसकेको हुन्छ, उहाँहरूले आफ्नो इच्छा अनुसार सेनामा, आर्मीमा, सोसियल वर्कमा, भोलेन्टियरमा जहाँ पनि आफै जान सक्ने हुनाले यसमा चाहिँ 18 वर्ष मुनिका भन्ने थप्नु हुन पनि म सुझाव राख्न चाहन्छु। अर्को एउटा मात्र बाँकी छ, हुन त अब त्यो सम्बोधन भइसकेकोले म यहाँ भन्दिनँ। दफा अठारको उपदफ 5 चाहिँ राष्ट्र सेवामा जुटाउने भन्ने कुरा स्पष्ट परिभाषित हुनुपर्ने, जस्तै प्राकृतिक विपत्तिमा, महामारीमा मात्रै हो भनेर यहाँ अहिले नै स्पष्ट गर्नुपर्छ, किनभने युद्धमा परिचालन गर्न पाइने छैन अथवा गरिने छैन भनेर प्रतिबद्धता जनायो भने अझ सुनमा सुगन्ध। हुन त हामीले 1990 बाल अधिकार, चाइल्ड राइट सम्बन्धी हामीले हस्ताक्षर, महासन्धिमा हस्ताक्षर गरिसकेका छौँ कि बालबालिकाहरूलाई त्यो युद्धमा लगाउन पाइँदैन भनेर, त्यो महासन्धिलाई पालन गर्ने। र अर्को कुरा प्रश्न पाइन रहेछ, मैले अघि प्रश्न गरेको होइन, शिक्षा मन्त्रीज्यूले उत्तर दिँदै गर्दा आई वाज सो एक्साइटेड, म त खोपो विश्वविद्यालयको बारेमा मैले 3 यस सदनमा राखिसकेको र उहाँलाई समेत भेटेर मन्त्रालयमा मैले ज्ञापन पत्र समेत बुझाइसकेको हुनाले त्यसमा खोपो विश्वविद्यालयको परिसञ्चालनको अनुमतिको कुरा पनि आउँछ होला भनेर सुनिराखेको थिएँ, त्यो आएर मात्र भन्न खोजेको, मैले प्रतिप्रश्न गर्न खोजेको होइन, किनभने डेमोक्रेसीमा सोध्न पाइने।
3: मान्य सदस्य पशुराम तमाङ, त्यसपछि मान्य सदस्य गणेश बहादुर विश्वकर्मा।
4: सभामुख महोदय, प्रस्तुत राष्ट्रिय सेवा दल विधेयक सम्बन्धी प्रतिवेदन माथि मेरा केही धारणाहरू राख्न चाहन्छु। सबभन्दा पहिला चाहिँ समितिलाई धेरै मिहिनेत गरेर र धेरैजनाको भावना पनि समेटेर र खास गरिकन त यो सुरुवाती विधेयक चाहिँ सैनिक प्रयोजनको लागि ल्याइयो कि भन्ने जस्तो थियो, त्यसलाई क्लियरली नागरिक र गैर सैनिक प्रकृतिको हुनेछ भनेको हुनाले यो राम्रो आयो भन्ने मलाई लागेको छ, त्यसकारण म धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर मैले आफैले पनि आफ्नो संशोधन प्रस्तावमा जोड गरेर भनेको थिएँ, यो तालिम लिएको कारणले कुनै पनि व्यक्तिलाई सैनिक सेवामा प्रवेश गर्न बाध्य बनाइने छैन भन्ने कुरा पनि आएको छ, म यसलाई चाहिँ सकारात्मक लिएको छु र समावेशी सिद्धान्तको आधारमा समावेश गरिनुपर्छ भन्ने कुरा पनि आएको छ, त्यसकारण यी कुराहरू एकदमै स्वागत योग्य छन् भन्ने मलाई लागेको छ। खालि एक दुईवटा कुरा चाहिँ हामीले ध्यान दिनुपर्ने कुरा मैले देखेको छु, एउटा यसको पाठ्यक्रम बनाउने कुरामा यो ह्युमेनिटेरियन ल र मल्टिकल्चरलिजम यो दुईटा बहुत नेपाल जस्तो देशमा एकदमै महत्वपूर्ण छ, यो त्यसो भएको हुनाले यो कहाँ पर्छ मलाई थाहा छैन, तर माननीय मन्त्रीज्यूले यसलाई चाहिँ टिप्नु भए राम्रो हुन्छ कि, किनभने हाम्रो देश चाहिँ बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक होइन सबै दृष्टिकोणले चाहिँ एकदमै डाइभर्सिटी छ, त्यसकारण यो डाइभर्सिटीलाई मान्यता दिने, सम्मान गर्ने कल्चर चाहिँ हाम्रोमा विकास हुनु जरुरी छ, त्यसकारण त्यो हरेक ठाउँमा त्यो लागू हुनुपर्छ भन्ने मलाई लाग्छ। र अर्को चाहिँ अहिले हाम्रो भोटे खुसीमा जुन बाढी आयो यसले देखायो विपद हाम्रो लागि सधैँ आइरहेको छ, त्यसो भए विपदबाट नेपाल भाग्न सक्दैन, त्यसकारण यो ह्युमेनिटेरियन लज खास गरिकन कस्तो व्यक्तिलाई प्राथमिकता दिएर हामीले चाहिँ होइन सेवा गर्नुपर्छ भन्ने चाहिँ हुनुपर्छ। जस्तो यो चोटि के भयो भन्दाखेरि चाहिँ त्यो मलाई लाग्छ अलिक सरकारले बुझेन, खास गरिकन के अरे तपाईँको चाहिँ जब त्यहाँ रातको कुरा आयो, उद्धारको कुरा आयो, त्यहाँ सेना र प्रहरीमाथि मात्रै भर परियो क्या, त्यसमा आम जनतालाई परिचालन गर्ने कुरा आएन, त्यसो भएको हुनाले यहाँ एउटा गम्भीर प्रश्न के उठेको छ भन्दाखेरि यो तपाईँको चाहिँ विपद भनेको सबैको हो, त्यसो भएको हुनाले यस्तो अवस्थामा यो सेवा दललाई पनि उपलब्ध गराउने, त्यति मात्रै होइन जनप्रतिनिधिहरूलाई पनि सामेल गर्नुपर्ने हुनाले हामीले यो कुरामा पनि ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ, र यसलाई पनि यसलाई नोट गर्नुभयो भनेर कहीँ मिलाउन सकिन्छ भने यसलाई मिलाउने।
3: मान्य सदस्य गणेश बहादुर विश्वकर्मा त्यसपछि मान्य सदस्य साजिदा खातुन सिद्दिकी
5: सम्मान्य सभामुख महोदय सर्वप्रथम उपसमिति बनाएर समितिमा व्यापक छलफल गरिसके पछाडि हाम्रो दलको नेताहरू समेत बसेर यो परिमार्जन गरेर ल्याएको प्रति म स्वागत गर्न चाहन्छु मेरो एक दुईटा जिज्ञासा छ यो 27 सालमा चाहिँ नै बनेको कानूनलाई हामीले प्रतिस्थापन गर्यौं प्रतिस्थापन गरिसकेपछि नाम त्यही लिएर आयौं होइन अनि कति माया लागेको हामीलाई यत्रो युवा साथीहरू यत्रो बेरोजगारी भएर यत्रो विद्रोह गरिराखेको बेलामा ती युवा साथीहरूलाई चाहिँ नै यो प्रक्रियामा लान सकिन्थ्यो सेनाहरू पुलिसहरू सशस्त्रहरूको चाहिँ यत्रो ठूलो चाहिँ नै अहिलेको एआईको जमाना आइसक्यो उहाँहरूलाई सशक्त बनाएर लान सकिने थुप्रै सम्भावनाहरू छन् र हामीले हरेक निर्वाचनमा चाहिँ निर्वाचन प्रहरी भर्ना गर्छौं उनीहरू चाहिँ नै त्यत्तिकै रुवावासी गरेर चाहिँ फेर्दा पठाउने चलन छ त्यसले गर्दाखेरि उनीहरूलाई यो प्रक्रियामा लगेर राष्ट्रिय स्वयंसेवक दल बनाएर जान सक्दा डिजास्टर लगायतका चाहिने ठाउँहरूमा चाहिँ ठूलो योगदान गर्न सक्छ भन्ने मेरो अनुरोध थियो मेरो संशोधन थियो अब त्यो चाहिँ अब त्यति धेरै सम्बोधन भएन त्यसलाई चाहिने मेरो आफ्नो त मत छँदैछ त्यसमा जस्तै डिजास्टर पुलिस भनेर चाहिने त्यो निर्वाचन प्रहरीलाई बनाएर पठाउन सकिन्छ होइन स्कूलका 8 कक्षामा पढ्ने अहिलेका बच्चाहरूलाई त्यो बहालवाला सेनाले तालिम दिएर उनीहरूलाई चाहिने त्यो प्रक्रियामा लिने कुराले राष्ट्रियता जोगिन्छ भन्ने कुरामा मलाई एक रत्ती विश्वास छैन तपाईँले क्याम्पसमा चाहिने युवा के अरे विद्यार्थीहरूका संगठन बन्द गर्ने ती विद्यार्थी संगठनहरू भोलिका तपाईँहरू हामी जस्तै जाने सांसद बन्ने हो नेता बन्ने हो अनि उनीहरूमा राष्ट्रियताको भावना जाग्ने हो अब उनीहरूलाई चाहिँ बन्द गर्ने तर अब 8 कक्षा पढ्ने विद्यार्थीलाई राष्ट्रियता सिकाउँछु भन्ने कुरा अलि मिल्या त छैन तैपनि ठिक छ अब अर्को कुरा चाहिँ मलाई भन्नु छ अहिले भर्खरै सम्मान्य सभामुख महोदय हामीले एउटा संसदीय विशेष समिति घोषणा गर्यौं अब एउटा मात्र प्रतिनिधि पठाउने मान्ने के अरे पार्टीले त ल एकजना पठाउँदा समावेशी मिलाउन सकेन भन्ने पर्यो होला 8-8 जना चाहिँ मान्ने पठाउँदा कम्तीमा एकजना दलित पनि हुन्छ त्यसमा भन्ने त हेक्का राख्ने गरौं क्या कि बाध्यकारी बनाऊ कानून मन्त्रीज्यू मेरो अनुरोध छ यसो कम्तीमा पनि यो समानुपातिक प्रणालीबाट आउने जुन 7-8 वटा चाहिँ क्लस्टर छन् ती क्लस्टरबाट चाहिँ कम्तीमा पनि चाहिने पर्ने गरिकन यस्ता कुरामा ध्यान दिउँ जस्तो लाग्छ र अरू कुरामा जस्तै अब यो नागरिकहरूको चाहिने स्वयंसेवक दल बनाउने हो भने यसमा चाहिने त्यो रक्षा मन्त्रालयलाई नचलाउँ यसले चाहिने 7 सालको परिवर्तन 47 सालको परिवर्तन 62-63 को परिवर्तन जेएनजी विद्रोह हरेक पटक जाने परिवर्तनको पक्षमा त्यसले साथ दियो अब त्यसलाई विवादमा ल्याउने काम नगरौं यसलाई शिक्षा मन्त्रीकै नेतृत्वमा शिक्षा मन्त्रीले सिफारिस गरेको अन्तर्राष्ट्रिय स्तरको खेलाडी अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षकलाई चाहिने यसको निर्देशक बनाऊ अनि त्यसले राष्ट्रियताको प्रशिक्षण देला भन्ने मेरो मत थियो अहिले पनि यथावत छ धन्यवाद
3: मान्य सदस्य सजिदा खातुन सिद्दिकी त्यसपछि मान्य सदस्य पुष्पा कुमारी चौधरी
6: धन्यवाद सम्माननीय सभामुख महोदय अस्सलाम वालेकुम राष्ट्रिय सेवा दलको उद्देश्य राष्ट्रिय सेवा हो भन्ने पहिलो सेवा नै बाल बालिकाको सुरक्षा हुनुपर्छ भन्ने विषयमा हामी पटक पटक छलफल पनि गरेका थियौं मैले आफै पनि यसमा छलफल गरे तर खै कता कता म अझै पनि क्लियर हुन सकेको छैन किनभने नेपालको संविधानको धारा 51 को खण्ड क ले जे बोल्छ त्यो चाहिँ पुरै यसमा लागू छैन अनि यसमा चाहिँ हेर्दै जाने हो भने कहाँनिर त्यो धाराले 51 ले कहाँनिर स्कूलको कुरा र कहाँनिर चाइल्डको कुरा गर्छ भन्ने कुरा हेर्नुपर्छ मैले पुरै धाराको एक एक हेरे अनि कदेखि नसम्म हेरे तर जमा नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति भनेर यो नीतिमा चाहिँ अलिअलि बोल्छ तर त्यसरी चाहिँ बोल्दैन त्यसले गर्दा मलाई के लाग्छ भने अब श्रमका कुराहरू होला अब थुप्रै कुराहरू छन् तर पनि नेपालको संविधानको धारा 39(4)ले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन नपाइने स्पष्ट गरेको छ तर यहाँ चाहिँ हार्ड ट्रेनिङको कुरा गर्छ सेवा दलकोमा होइन अनि धारा 39(6)ले बालबालिकालाई सेना प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न नपाइने भनेर बोल्छ तर अब त्यो जुनियर र सिनियरको कुरा गर्दा सिनियरमा यो पार्ट सिनियरलाई लिन सकिन्छ तर जुनियरलाई म्यानेज कसरी गर्ने अनि बालबालिका सम्बन्धी ऐन 2075 ले बालबालिकाको स्वास्थ्य, शारीरिक, मानसिक, नैतिक तथा सामाजिक विकासमा हानि पुग्ने कामबाट संरक्षण पाउने अधिकार दिएको छ। बालबालिकासँग सम्बन्धित हरेक निकायले बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकतामा दिनुपर्ने व्यवस्था गर्छ। अब यसैमा आएर राष्ट्रिय सेवा दल ऐन 2026 को उद्देश्यमा हामी छलफल गरिरहेका छौं। तर यसैमै गएर हेर्दा मेरो प्रश्न अहिले मन्त्रीसँग मात्र होइन, मेरो प्रश्न प्रधानमन्त्रीज्यूसँग हो। प्रधानमन्त्रीज्यूलाई राष्ट्रिय सेवा दल नै किन, यो नाम राष्ट्रिय सेवा दल नै किन, यसलाई अलिक चेन्ज गरेर राष्ट्रिय सेवा दल मार्फत बालबालिकालाई दिइने तालिम संविधान र बालबालिकाको सर्वोत्तम हितसँग पूर्ण रूपमा कसरी मिलाउने भन्ने कुरालाई चाहिँ मेरो क्वेरी रहे। किनभने युथको कुरा छ भने चाइल्ड प्रोटेक्सनको कुरा छ, यो दुईटा कुरालाई कसरी लिएर अगाडि जान सकिन्छ। र म राष्ट्रिय सेवा दलको उद्देश्य विरूद्ध होइन, प्रेम, अनुशासन, नेतृत्व र राष्ट्रिय सेवाको भावना बालबालिकामा विकास गर्नु सकारात्मक कुरा हो। तर देश प्रेम सिकाउने नाममा बालबालिकाको जीवन, स्वास्थ्य वा मानसिक सुरक्षालाई जोखिममा राख्न पाइँदैन। देशको भविष्य बनाउने बालबालिकालाई देश सेवा सिकाऊ, तर विदेश तर देश सेवा सिकाउने नाममा उनीहरूको जीवनलाई जोखिममा पार्न पाइँदैन। बाल सुरक्षा प्रभाव मूल्याङ्कनका कुरा, प्रत्येक तालिमको राम्रो पक्ष र जोखिम पक्षको सवाल।
3: माननीय सदस्य पुष्पा कुमारी चौधरी, त्यसपछि माननीय सदस्य ज्ञानु पौडेल।

0: सम्मानीय सभामुख महोदय, राष्ट्रिय सेवा दल विधेयकको 2083 माथि सैद्धान्तिक छलफलमा म केही आफ्ना महत्वपूर्ण संवैधानिक विषय प्रस्तुत गर्न चाहन्छु। सबैभन्दा पहिले राष्ट्रिय सेवा दलको अवधारणालाई नेपालको संविधानको मूल भावना र राज्यको निर्देशन सिद्धान्त तथा नीतिहरूसँग जोडेर हेर्नुपर्छ। संविधानको धारा 51 राष्ट्रिय एकता, राष्ट्रिय सुरक्षा तथा नागरिकलाई राष्ट्रिय सेवाका लागि सक्षम बनाउने राज्यको नीतिलाई मार्गदर्शन गरेको छ। त्यसैले युवा सुशासन, नेतृत्व, सामाजिक उत्तरदायित्व र राष्ट्रिय सेवाको भावना र विपद व्यवस्थापन जस्ता क्षमता विकास गर्ने उद्देश्यले संवैधानिक भावनासँग सम्बन्धित देखिन्छ। सम्मानीय सभामुख महोदय, संविधानको धारा 51 राज्यका लागि मार्गदर्शक नीति होस्, यसैले मौलिक हकलाई विस्थापित गर्न सक्दैन। त्यसैले राष्ट्रिय सेवा दल सञ्चालन गर्दा संविधानको भाग 3 सुनिश्चित गरिएका मौलिक हकहरूको पूर्ण सम्मान गर्नुपर्छ। विशेष गरी समानताको हक र स्वतन्त्रको हक र शिक्षा सम्बन्धी हक, बाल बालिकाको हक तथा सामाजिक न्यायको हकलाई ध्यान दिन आवश्यक छ। राष्ट्रिय सेवा दलमा सहभागिता, आधार छनौट र प्रक्रिया, तालिमको प्रकृति र परिचालनको व्यवस्था कुनै पनि नागरिकमाथि भेदभाव हुने गरी हुनुहुँदैन। सम्मानीय सभामुख महोदय, अर्को महत्वपूर्ण कुरा संवैधानिक प्रश्न हो, राज्यको नागरिकलाई कुन अवस्था र कुन सीमाभित्र परिचालन गर्न सकिन्छ। यदि राष्ट्रिय सेवा दलका सदस्यलाई विपद, राष्ट्रिय संकट वा अन्य परिस्थितिमा परिचालन गर्ने व्यवस्था गरिन्छ भने त्यसको स्पष्ट कानूनी आधार, अधिकार प्राप्त निकाय र अवधि, जिम्मेवारी र सुरक्षा व्यवस्था विधेयकमै स्पष्ट हुनुपर्छ। कानून स्पष्ट हुँदा राज्यको अधिकार अत्यधिक फराकिलो बन्न सक्ने भएकाले नागरिक अधिकार र राज्यको अधिकारबीच सन्तुलन आवश्यक छ। सम्मानीय सभामुख महोदय, त्यसैले नेपालको संविधानले संघीय शासन प्रणालीमा स्थापना गरेको अवस्था राष्ट्रिय सेवा दलको संघ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित पनि स्पष्ट हुनुपर्छ। विशेष गरी विपद व्यवस्थापन र सामाजिक सेवा र तथा स्थानीय तहमा हुने परिचालनका विषयमा दोहोरो अधिकार र जिम्मेवारी अनिवार्य नहोस् भन्ने कुरामा ध्यान दिनुपर्छ। सम्मानीय सभामुख महोदय, राष्ट्रिय सेवा दललाई केवल सुशासन र तालिम दिने संरचना रूपमा मात्र बुझ्नु हुँदैन। यसलाई संवैधानिक, नागरिक र संस्कार निर्माण गर्ने माध्यमको रूपमा विकास गर्न सकिन्छ। युवालाई राष्ट्रप्रति जिम्मेवार बनाउने, विपदको समयमा समुदायलाई सहयोग गर्ने, सामाजिक सद्भाव बढाउने र नेतृत्व क्षमता विकास गर्ने उद्देश्य स्पष्ट हुनुपर्छ। त्यसैले राष्ट्रिय सेवा दल विधेयक 2083 संविधानको मूल भावना, मौलिक हक र संघीय शासन प्रणाली विधेयकको शासन र
1: मान्य सदस्य ज्ञानु पौडेल, त्यसपछि मान्य सदस्य गोपाल शर्मा।
2: सम्मानीय सभामुख महोदय, राष्ट्रिय सेवा दल
0: विधेयक 2083 संविधानको मूल भावना, मौलिक हक र संघीय शासन प्रणाली विधेयकको शासन र

0: र माननीय मन्त्रीज्यू पनि हुनुहुन्छ र राज्य व्यवस्थापन तथा सुशासन समितिले जुन यहाँ प्रतिवेदन पनि हेर्न पायौं र योभन्दा अगाडि पनि यसमा छलफल चलेको थियो र यसमा मुख्य गरिकन अब जुन थप आएको छ यो एकजना महिला भए पनि निर्देशन समितिमा राख्नु भएको छ त्यसको लागि म धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु किनभने यो हामीले नेपालको संविधानको धारा 51 खण्ड क यो राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीति र त्यसमा पनि हामीले यो राष्ट्रिय सेवा दल विधेयकमा छलफल गरिराख्नु पर्दाखेरि लैंगिक समानता र सामाजिक समावेशीकरणको कन्सेप्ट भनेको भन्यो भने यो क्रस कटिङ इस्यू हो यो प्रत्येक विधेयकमा हामीले एनालाइसिस गर्न जरुरी छ यो कुरा जहाँ पनि छुटेको जस्तो मैले महसुस गरिराखेको छु र अहिले एकजना भए पनि सदस्यको रूपमा यहाँ आएको छ र यो समितिमै मैले एउटा अनुरोध पनि गर्न चाहन्छु अघि गृह प्रशासनको कुरा साथसाथै महिला र बालबालिका लैंगिक यौनी अल्पसंख्यक यो सामाजिक सुरक्षा मन्त्रालय पनि यसमा थप्नुपर्छ किनकि जहिले पनि हामीले यो संघीयता आएपछि जिल्लामा पनि सबै के कृषि रह्यो स्वास्थ्य रह्यो कुनै न कुनै कार्यक्रम अन्तर्गत कार्यालय रहे त्यहाँ पनि महिला र बालबालिका कार्यालय नै हट्यो संघीयतामा पनि त्यो मर्मले गर्दा लैंगिक हिंसाका घटनाहरू कति हामी हेर्न सकेका छैनौं र अर्को भनेको यो नेपालको प्राकृतिक विपदको उच्च जोखिममा रहेको देश हामीलाई थाहा छ अहिलेको यो भोटेकोसीले गर्दाखेरि जलवायु परिवर्तन क्लाइमेट चेन्ज जुन भयो त्यसले हामीले परेको विपत्ति त यति डरलाग्दो छ भन्यो भने यसले स्वयंसेवकको रूपमा परिचालन गर्ने भनेको हुनाले समुदाय स्तरमा परिचालन गर्ने यो सबभन्दा राम्रो माध्यम हो हामीले यसमा अझै थपेर अब विपद व्यवस्थापन पूर्व तयारी तालिम अर्ली वार्निङ सिस्टम यो त भइहाल्छ भने विपद स्वयंसेवकहरू परिचालन गर्ने र त्यसमा पनि सामाजिक कार्य पनि यसमा टिओआरमा परेको हुनाले सामाजिक कार्यमा चाहिँ अलिकता हामी विस्तृत रूपमा यहाँमा नआएको पाए किनभने अहिलेको इमर्जिङ इस्युमा लागू पदार्थको रोकथाममा पनि विद्यार्थीहरूले भूमिका खेल्न सक्छन् डिजिटल प्लेटफर्ममा भएको हिंसालाई रोक्न सक्छन् अलिकता सामाजिक उत्तरदायित्व र यो खास गरी मानवीय सेवामा पनि हामीले यो भनौ राष्ट्रिय कार्यदलको भूमिका अझ सशक्त पार्न जरुरी छ भने अर्को एउटा दफामा यो छनौटको जुन प्रक्रिया छ विद्यालय यसमा चाहिँ समावेशी बनाउन जरुरी छ राष्ट्रिय सेवा दलको अवसर निश्चित विद्यालय
1: मान्य सदस्य गोपाल शर्मा त्यसपछि मान्य सदस्य यशोदा कुमारी बराल
2: सम्माननीय सभामुख महोदय राष्ट्रिय सेवा दल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनमाथि यहाँ छलफल हुन गइराखेको छ यो छलफलको सन्दर्भमा मैले समितिको प्रतिवेदनलाई सारत हेर्दाखेरि समितिको प्रतिवेदन यद्यपि संशोधन सहित त्यहाँ छल अब यो प्रतिवेदन प्राप्त भएको छ प्रतिवेदन तयार भएको छ यसको सार पक्ष चाहिँ यो प्रतिवेदनमा रहेको सारांश खास गरी सैनिक प्रयोग सन्दर्भमा तालिम लिएका व्यक्तिहरू सैनिक प्रयोजनमा परिचालन नहुन् भन्ने कुरामा अलि बढी केन्द्रित भएको देखिन्छ तर सभामुख महोदय यसमा कतिपय समितिले तयार गरेका विधेयकहरूको सन्दर्भमा मैले कतिपय सन्दर्भहरू बाजिएको र अपूर्ण भएको देख्छु यदि दफा 20 यहाँ संशोधन गरिएको हो भने दफा 20 थपिएको हो भने 19 दफा 20 भनेर तालिम लिएको व्यक्तिलाई तालिम लिएको कारणले मात्रै सैनिक सेवामा काम गर्न बाध्य गरिने छैन गराइने छैन भन्ने प्रावधान थपिएको छ यदि त्यसो हो भने अगाडिका सबै कुराहरूमा हामीले हेरफेर गर्नुपर्छ या कि त यसलाई प्रतिबन्धात्मक वाक्यांश थप्नुपर्छ प्रतिबन्धात्मक वाक्यांशको व्यवस्था गर्नुपर्छ माथि जेसुकै लेखिएको भए तापनि भनेर लेख्नुपर्छ मैले के देखेको छु सभामुख महोदय भन्दा विधेयकको उद्देश्य र कारणमा पनि जुनसुकै सेवामा लगाउन सक्ने भनिया छ दफा 2 गमा पनि त्यो अवधारणा कायमै छ दफा 19(3) पनि त्यो अवधारणा कायमै छ त्यसो गर्दा अब यो परिस्थितिले मैले समितिको प्रतिवेदन सार त अलिकति बाजिने नै देखाएको छु

0: यो दफा 20 कि त प्रतिबन्धात्मक वाक्यांश बनाऊ कि त यसलाई माथिको स्थितिहरू अनुसार मिलाऊ भन्ने कुरा मेरो अलिकति सुझाव छ। यसमा विधेयकले खासमा समितिको मूल प्रतिवेदनको सन्दर्भमा मैले अलिकति केही कुराहरू जस्तो दफा 12(2)मा यहीसँग बाजिएका सन्दर्भमा पनि मैले केही कुराहरू यहाँ राखेको छु। दफा 12(2)मा केही शब्दहरूमाथि झिकिएको छ। दफा 2 एक गमा रहेको सैनिक तथा गैर सैनिक भन्ने शब्द झिक्ने भन्ने छ। तर दफा 12(2)को 2 प्रधान सेनापतिले नेपाली सेनामा कार्यरत सैनिक अधिकृतलाई शिक्षालय प्रमुखको रूपमा काम गर्न तोक्नेछ भन्ने छ। शिक्षालय प्रमुखले तालिम गर्दैन भन्ने कुरा हो र शिक्षालय प्रमुखको काम त तालिम गराउने होला नि। सैनिक अधिकृत नै तालिम गराउने प्रमुख छ भने माथि गैर सैनिक भनेर शब्द राख्नुको के अर्थ रहन्छ? त्यसकारण मलाई के लाग्छ भने सारा त यदि स्वयंसेवक दल बनाउने हो भने राष्ट्रको आवश्यकतामा जुनसुकै काममा परिचालन गर्न सक्ने गरी हामीले तयार गर्नुपर्छ भन्ने मेरो विचार हो। धन्यवाद।
1: मान्य सदस्य यशोदा कुमारी बराल, त्यसपछि मान्य सदस्य धनञ्जन देग्नी।
2: सम्माननीय सभामुख महोदय, राष्ट्रिय सेवा दल विधेयक संशोधनमा मेरो केही धारणा, यो जुन प्रतिवेदन समितिबाट आएको छ उहाँहरूले धेरै कुरा सुधार गरेको देखेँ, यसको लागि धेरै धेरै धन्यवाद। पहिलो कुरा, महिला भन्ने शब्द अटाएछ, यसको लागि हृदयदेखि समिति त्यहाँ समितिमा रहेका सम्पूर्ण मान्यज्यूहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। अर्को कुरा, सैनिक र गैर सैनिक भन्ने शब्द जुन हटाइएको छ यसको लागि पनि धेरै धन्यवाद। यो शब्द यहाँ राख्नै नहुने मैले अस्ति नै पनि अर्को छलफलमा पनि भनेको थिएँ। सेवा दलको अर्थ नै सेवामूलक र युवाहरूलाई त्यो सेवामा संलग्न गराउने मुख्य उद्देश्यको लागि बनाइएको हो। तर यो उद्देश्य हुने बित्तिकै यसले चाहिँ समुदाय या जोखिमपूर्ण स्थान, भोलि आउने समस्या र राष्ट्र निर्माणका लागि गर्ने योगदानको मूल उद्देश्य नै होला। यो सेवा दलको त्यो नै हो। त्यसैले गर्दा हामीले अब सेवा दलमा तालिम प्राप्त गर्ने, अघि नै पनि पूर्ववक्ता मान्यज्यूले भनिसक्नुभयो, बालबालिकाको परिस्थिति हेरेर जोखिमपूर्ण कति वर्ष उसले गर्न सक्ने नसक्ने, मानसिक शारीरिक स्थिति हेरेर। अर्को कुरा, त्यहाँ चाहिँ मानसिक शारीरिक स्थिति राम्रो नराम्रो त्यो कुरा तालिम प्राप्त गर्दाखेरि हुन्छ नै, तर अर्को कुरा, त्यो सेवा दलमा अपाङ्गता भएको भन्ने शब्द छैन। हामी अपाङ्गता हुने बित्तिकै मानसिक रूपमा सबै कुरामा अशक्त हुन्छौं भन्ने छैन, त्यो कुरा चाहिँ स्पष्ट त्यसमा उल्लेख गर्नुपर्छ। राष्ट्र निर्माणको लागि, सेवाको लागि, त्यो ठाउँमा बस्ने, तालिम गर्नको लागि शारीरिक रूपमा कुद्नुपर्छ, त्यो सबै गर्नुपर्छ भन्ने पनि छैन। मानसिक रूपमा परिपक्वता भएर अरू काम पनि गर्न सक्छ, त्यसमा योगदान अपाङ्गता भएको व्यक्तिहरूको पनि हुन्छ। समावेशिताको आधारलाई अलि प्राथमिकता दिन माननीय मन्त्रीज्यूलाई चाहिँ म आग्रह गर्न चाहन्छु। अर्को कुरा, सेवा दलमा हुने सम्पूर्ण हामीले जोखिम क्षेत्रमा गर्ने कुराहरू, अहिलेको उदाहरण सेवा दलको उद्देश्य मुख्य त्यो हो। भोलि आज तालिम प्राप्त भइसकेपछि जुनसुकै ठाउँमा लगाउन मिल्ने भनेको छ, त्यो चाहिँ स्पष्ट गर्नुपर्छ। कति क्षेत्रमा त्यो तालिम प्राप्त भएका व्यक्तिहरूले कुन क्षेत्रमा काम गर्न पाउने, कति काम गर्ने र त्यो क्षेत्रको मापदण्ड हुनुपर्छ। त्यो नभयो भने भोलि त्यसको अर्थ हुँदैन। हरेक कुराको मापदण्ड नभएका कुराहरूलाई त्यो क्षेत्रमा लाँदाखेरि त्यसले चाहिँ आवश्यकता हुँदैन। तर त्यो सेवा दलमा राष्ट्रप्रेमी, राष्ट्रका हितका लागि, समस्या समाधान गर्नको लागि, भोलि राष्ट्र निर्माणको लागि युवाहरूको उत्तिकै भूमिका रहने र त्यो योगदान प्राप्त गर्नको लागि, युवाहरूलाई एकीकृत गर्न र त्यो सेवा प्रदान गर्नको लागि बनाइएको दल हो। यसले चाहिँ अरू सबै उद्देश्य राम्रो छ, केही कुरा समितिले पनि सुधारेको छ र अपाङ्गता भन्ने शब्दलाई पनि त्यहाँ समावेश गरी तालिम गर्नको लागि, कुद्नको लागि मात्रै होइन, मानसिक रूपमा प्राप्त गर्ने कुराहरूलाई पनि समावेश गरिदिन म आग्रह गर्दछु।
1: मान्य सदस्य धनञ्जय रेग्मी, त्यसपछि मान्य सदस्य भरत गिरी।
3: सम्माननीय सभामुख महोदय, आज राष्ट्रिय दल राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न भनेको विधेयकमा म आफ्ना केही धारणा राख्न चाहन्छु. विधेयकमा स्वागत योग्य कुराहरूलाई अगाडि सार्दाखेरि यहाँ पहिला त यो पुराना कानूनलाई समय सापेक्ष बनाउनलाई बनाउन जुन अगाडि यो लिएर आएको छ यसलाई चाहिँ म स्वागत गर्न चाहन्छु. त्यस्तै चाहिँ यसले चाहिँ विद्यार्थीमा देशप्रेम राष्ट्रिय एकता अनुशासन र जनसेवाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने मेरो बुझाइ छ. त्यसैले यो उद्देश्य राम्रो छ. त्यस्तै चाहिँ राष्ट्रिय आवश्यकता पर्दा प्रशिक्षित र स्वयंसेवक तयार रहने अवधारणा चाहिँ उपयोगी छ. त्यस्तै चाहिँ जुनसुकै नेपाली नागरिकलाई आवश्यकता अनुसार तालिम दिन सक्ने गरी दायरा विद्यार्थीभन्दा बाहिर विस्तार गरिएको पक्ष उपयोगी हुन सक्छ. त्यस्तै चाहिँ तालिम लिएकै कारण सैनिक सेवामा जान बाध्य नहुने व्यवस्था महत्वपूर्ण सेफगार्ड हो र समितिमा विस्तृत छलफल गरेर संशोधन प्रक्रिया अगाडि पछि यहाँ आएको छ जुन कुरा सकारात्मक रूपमा चाहिँ मैले लिएको छु. तर यस विषयमा केही सचेत हुनुपर्ने कुराहरू पनि छन्. राष्ट्रिय सेवा दल र नेपाली सेनाबीचको सीमा एकदम स्पष्ट हुन आवश्यक छ. 18 वर्ष मुनिका बालबालिकाको विषय सबैभन्दा संवेदनशील हो. तालिमको प्रकृति कस्तो हुने भने त्यसैले पहिले स्पष्ट हुनुपर्छ. यो धेरै नै महत्वपूर्ण र संवेदनशील विषय हो. राष्ट्रिय आवश्यकता जस्तो शब्द धेरै व्यापक हुन सक्छ, यो पनि क्लियर गरेर अगाडि जानुपर्छ. त्यस्तै आन्तरिक द्वन्द सम्बन्धी व्यवस्था अत्यन्तै सावधानीपूर्वक हेरिनुपर्छ. यसमा नागरिक प्रदर्शनलाई आन्तरिक द्वन्द भन्ने कि राजनीतिक तपाईँको असहमतिलाई भन्ने केही कुराहरू स्पष्ट हुनुपर्छ. राष्ट्रिय सेवा दल अत्यधिक सैनिकरण हुनुहुँदैन. यसमा मिलिट्री डिसिप्लिनका सँगसँगै मानवाधिकार सामाजिक उत्तरदायित्व र अन्य शिक्षाहरू पनि दिनुपर्छ. त्यस्तै चाहिँ विद्यार्थीको सुरक्षा र अधिकार स्पष्ट हुनुपर्छ. चोटपटक लागेमा इन्सुरेन्स छ छैन यस्ता कुराहरूलाई पनि पहिले ध्यान दिनुपर्छ. र स्वयंसेवा वास्तवमै स्वैच्छिक हुनुपर्छ. यो चाहिँ पछि गएर चाहिँ यो भनौँ न यो स्वयंसेवक भएकोले सैनिकमा जानै पर्ने भन्ने खालका दबावहरू अथवा कुनै अन्य सेवामा जानुपर्ने दबाव दिनुहुँदैन. त्यस्तै चाहिँ मेरा अन्य सुझावहरूमा चाहिँ राष्ट्रिय सेवा दललाई एउटा मिलिट्री क्याडेट प्रोग्रामको भन्दा पनि नेशनल युथ एण्ड सिभिल सर्भिस प्रोग्रामको चरित्र दिँदा राम्रो हुन्छ जस्तो लाग्छ. त्यस्तै तालिमको ठूलो हिस्सा विपद व्यवस्थापनमा केन्द्रित गर्दाखेरि राम्रो हुन्छ. त्यसमा पनि 18 वर्ष मुनि र 18 वर्ष माथिकाका लागि फरक फरक कानूनी व्यवस्था गरौं. 18 वर्ष मुनिकालाई युथ डेभलपमेन्ट सिभिल एजुकेशन डिजास्टर प्रिपेयरनेस लिडरसिपमा प्रयोग गर्न सकिन्छ भने 18 वर्षभन्दा माथिकालाई एडभान्स नेशनल सर्भिस ट्रेनिङ प्रोग्राममा लिएर जान सकिन्छ. त्यस्तै चाहिँ 18 अन्डर 18 युद्ध र आन्तरिक द्वन्द क्राउड कन्ट्रोल र आर्म्ड अपरेशनमा परिचालन गर्न नसकिने स्पष्ट दफा राखौं. त्यस्तै राष्ट्रिय आवश्यकतालाई परिभाषित गरौं. यो राष्ट्रिय आवश्यकता भनेको के हो यसको राम्रो व्याख्या हुनुपर्छ, नभने जे कुरालाई पनि भोलि गएर राष्ट्रिय आवश्यकता भनेर चाहिँ भन्न सकिएला. त्यसलाई चाहिँ पहिल्यै डिफाइन गर्दा राम्रो हुन्छ. र करिकुलम आधुनिक बनाऊ, यसमा फर्स्ट एड डिजास्टर.
1: मान्य सदस्य भरत गिरी, त्यसपछि मान्य सदस्य प्रदीप विष्ट.

0: सम्माननीय सभामुख महोदय, राष्ट्रीय सेवा दल विधेयक 2083 माथि मेरा आफ्ना रचनात्मक विचार राख्न चाहन्छु। समितिले प्रतिवेदन त तयार पार्यो, तर के यसले आजको युवाहरूको वास्तविक मनोविज्ञान र देशको तात्कालीन चुनौतीलाई सम्बोधन गर्न सक्छ? यस विधेयकलाई साँच्चैकै परिणाममुखी र व्यावहारिक बनाउन म सरकार र सम्बन्धित मन्त्रीज्यू मेरो सुझावहरू राख्न म चाहन्छु। वर्षौंदेखि राष्ट्रिय सेवा दलको तालिम राजधानीको केही चर्चित र सुगमका सीमित विद्यालयहरूमा मात्र सीमित रहँदै आएको छ। कर्णाली दुर्गम गाउँ, मधेसका पछाडि परिएका बस्ती र विकट पहाड़ी क्षेत्रका गरीब तथा विपन्न विद्यार्थीहरूले एनसीसीको नामसम्म पनि सुन्न पाएका छैनन्। यो विधेयकले सुगमका सीमित संस्थालाई मात्र बजेट बाँड्ने काम बन्द गरी न्यूनतम 50% तालिम र बजेट अनिवार्य रूपमा सुदूर मधेस र दुर्गमका सामुदायिक विद्यालयमा पुर्याउने कार्ययोजना तयार पार्नको लागि अनुरोध गर्दछु। आजको युवालाई केवल कागज कवाद खेलाएर र पुरानो शैलीको अनुशासन सिकाएर मात्र पुग्दैन। आजको युवालाई वर्तमानको विश्व बजारले माग गरेको शिक्षा दिनु आवश्यक छ। आजको मुख्य चुनौती साइबर अपराध, प्राविधिक एआई र जलवायु परिवर्तनका कारण आउने ठूला प्राकृतिक विपद हुन्। यसर्थ एनसीसीको पाठ्यक्रमलाई पुनरावलोकन गरी साइबर सुरक्षा, डिजिटल साक्षरता र विपदमा काम गर्न सक्ने गरी प्राविधिक र व्यावहारिक तालिमको व्यवस्था गर्न म अनुरोध गर्दछु। त्यसै गरी यो विधेयकले केवल संघीय सरकार र रक्षा मन्त्रालयको काँधमा दायित्व थपेर पन्छिने बाटो रोज्नु हुँदैन। प्रदेश र स्थानीय सरकारले पनि आफ्ना क्षेत्रका विद्यालयमा एनसीसी सञ्चालनका लागि आफ्नो कुशल शिक्षा युवाको बजेटको निश्चित प्रतिशत अनिवार्य छुट्याउनु पर्ने बाध्यकारी व्यवस्था गरेमा प्रदेश र स्थानीय सरकारले अपनत्व लिने हुँदा थप प्रभावकारी हुन सक्ने मैले विश्वास लिएको छु। त्यसैले राष्ट्रिय सेवा दल जस्तो संवेदन र दुर्गामी महत्व बोकेको संस्थालाई व्यवस्थित गर्न ल्याइएको यो विधेयकमा पुनर्मार्जन गरिकन र खाली एउटा कर्मकाण्डी र ढाँचामा खुम्चिने रोगबाट ग्रसित नरहोस् भन्ने कुरा राख्न चाहन्छु। धन्यवाद।
1: माननीय सदस्य प्रदीप विष्ट, त्यसपछि माननीय सदस्य पुकार बम।
2: सम्मान्य सभा महोदय, सम्मान्य प्रधानमन्त्रीको तर्फबाट माननीय कानून मन्त्रीद्वारा सम्मान्य सदनमा पेश गर्नुभएको राष्ट्रिय सेवा दल विधेयक 2083 म केही सुझावहरू सहित मेरा धारणाहरू राख्ने अनुमति चाहन्छु। वास्तवमा 2027 सालको पुरानो ऐनलाई प्रतिस्थापन गरी वर्तमान संवैधानिक व्यवस्था अनुकूल युवाहरूमा देशभक्त, अनुशासन र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रस्तुत यस विधेयकको म स्वागत गर्दै पूर्ण समर्थन पनि गर्न चाहन्छु र यसलाई अझ बढी व्यावहारिक र सर्वस्वीकार्य होस् भन्ने मेरो भावनाले म माननीय मन्त्रीज्यूको केही ध्यानाकर्षण पनि गराउन चाहन्छु। जस्तो दफा 14 उपदफा 5 दुर्गम सीमान्तकृत र सुरक्षा संवेदनशील क्षेत्रका विद्यालयलाई प्राथमिकता दिने व्यवस्था गरिए तापनि गरेको भए पनि यसलाई अझै प्रभावकारी बनाउन समानुपातिक र समावेशी सिद्धान्तलाई पनि अनिवार्य कानूनी आधारमा बनाउँदा र सामुदायिक विद्यालयका साथै देशका सबै विपन्न वर्गका विद्यार्थीहरूको पनि पहुँच सुनिश्चित गरिए अझ गजब हुने थियो भन्ने मलाई लाग्दछ। त्यसै गरी दफा 15 विद्यार्थीहरूमा गरिएको जुनियर डिभिजन 13 18 वर्ष र सिनियर डिभिजन 16 21 वर्षको व्यवस्थालाई अझै व्यावहारिक र एकदमै परिणाममुखी बनाउन विद्यालय स्तरमा पढ्ने युवाहरूको अध्ययन, मानसिक स्वास्थ्य, शारीरिक सुरक्षालाई ध्यानमा राखी तालिमको पाठ्यक्रमलाई नै शैक्षिक क्यालेण्डरसँग प्रतिकूल नहुने गरी समायोजन गर्न सकियो भने यो पनि अझ गजबै हुन्छ भन्ने मलाई लागेको छ। त्यसै गरी विधेयकको दफा 19 राखिएको राष्ट्रिय आवश्यकताको आधारमा अन्य व्यक्ति तथा संस्थालाई पनि तालिम दिने र स्वयंसेवकको रूपमा खटाउने प्रावधानलाई हेर्दा जुनसुकै सङ्कटमा पनि सङ्कट परेको बेला अथवा कुनै आवश्यकताको आधारमा नागरिक परिचालन गर्नु राम्रो हो तथापि यो पूर्ण रूपमा ऐच्छिक र स्वयंसेवी हुनुपर्छ भन्ने मलाई लाग्दछ। तालिम लिएकै आधारमा कसैलाई पनि जबरजस्ती सेवामा खटाउने, बाध्यकारी बनाउने व्यवस्था जस्तो अन्य हुन नदिने तर्फ पनि विधेयकको प्रश्न हुन जरूरी देखिन्छ। दफा 26 गरिएको विद्यार्थीहरूको बिमाको व्यवस्था स्पष्ट देखिँदैन, त्यसैले तालिमका क्रममा हुने कुनै पनि खालका जुनसुकै सम्भावित दुर्घटना वा स्वास्थ्य जोखिमलाई सम्बोधन गर्न उचित बिमा र निशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता दफामै स्पष्ट रूपमा लेखियो भने यो पनि गजब हुने थियो। अन्तमा सभामुख महोदय, राष्ट्रिय सेवा दलले युवाहरूलाई अनुशासित मात्र बनाउँदैन, विपद व्यवस्थापन र राष्ट्रिय निर्माणमा सक्षम जनशक्ति पनि तयार गर्दछ भन्ने मेरो धारणा छ, र तसर्थ यो परिमार्जन सहित यो विधेयक पारित भएमा यसको कार्यान्वयन पछि अझ बलियो र पारदर्शी हुने विश्वास गर्दै मेरा भनाइ अन्त्य गर्दछु। धन्यवाद, नेपालको जय होस्।
1: मान्य सदस्य पुकार बम, त्यसपछि मान्य सदस्य शिव शंकर यादव।
3: सम्माननीय सभामुख महोदय, राष्ट्रिय सेवा दल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 माथि आफ्नो धारणा राख्न चाहन्छु। नाम लेखाइसकेको थिएँ, धेरै कुरा रिपिट भएको कारणले बोल्दैन जस्तो लाग्थ्यो, तर मैले यहाँ राख्नै पर्ने कुराहरू चाहिँ नआएको कारणले गर्दाखेरि चाहिँ राख्दैछु। धेरै कुराहरू जस्तै सैद्धान्तिक कुराहरू भयो, यसको उद्देश्यसँग जोडेको पार्टमा कतिवटा कुराहरू राम्रा छन्, तर अहिले हामीले एकदमै ध्यान दिनुपर्ने, बुझ्नुपर्ने कुराहरू के छ जस्तो लाग्छ भने चाहिँ, जब मैले अब यो सबै डिटेल पढ्दै गर्दाखेरि म आफै पनि त्यो होस्टेल बस्दै गर्दाखेरि 8-10 वर्ष चाहिँ त्यो मिलिट्री ट्रेनिङ भने जस्तै गएर होस्टेलमा हुन्थ्यो, अनि त्यो चाहिँ कस्तो हुन्थ्यो भनेपछि एकदमै एकोहोरो बनाउने, होइन, विद्यार्थीहरूलाई एकोहोरो बनाउने, चेन अफ कमान्ड फलो गर्ने खालकोदेखि लिएर क्वेस्चनिङ कल्चरको कुराहरूदेखि लिएर थिङ्किङको कुराहरू चाहिँ त्यो हुन्थेन। सो तपाईँको आदेश पालना गर्ने खालको चाहिँ एकदम साइकोलोजी, त्यसले गर्दाखेरि नेपाल कस्तो परिस्थितिमा छ, हामी इन्डिया चाइनाको उसमा छौँ, भू राजनीतिको तपाईँ यति धेरै कुराहरू भइरहेछ, रिसेन्टली जेनजी आन्दोलन भएको छ, र अहिले भर्खरको रिसर्चले देखाउँदै गर्दाखेरि चाहिँ हाम्रो साइकोलोजिकली एकदमै त्यो इम्प्रुभमेन्ट हुने बाटोमा छैन। हाम्रो भाइ बहिनीहरू, विद्यार्थीहरू विद्यालयसम्म जाँदै गर्दाखेरि कन्टेक्स्टमा हेर्नुभयो भने त्यो चेन अफ कमान्ड फलो गर्ने, थिङ्किङ नगर्ने, क्वेस्चनिङ नगर्ने खालको कल्चरहरू भयो भने जहाँसम्म लाग्छ त्यसले त्यो एग्रेसन बढाउने कुराहरूदेखि लिएर सोच विचार नगरिकन आएको आदेशलाई पालना गर्ने खालको मात्र हुन सक्छ कि भन्ने खालकोमा अलिकति त्यो ध्यान चाहिँ दिनुपर्छ। त्यसले गर्दाखेरि मेरो केही कुरा जस्तै यो जुनियर क्यारेको कुरा आउँदै गर्दाखेरि यो एजलाई चाहिँ हामीले एकदमै ध्यान दिनुपर्छ। क्लास 8 त्यो सेफ हुने हो, त्यो फ्युचर कस्तो हुनुपर्छ, के हुनुपर्छ, हाम्रो समाज कस्तो बन्नुपर्छ भन्ने खालको हिसाबमा त्यो सोच विचार गर्ने बेलामा चाहिँ हामीले त्यो सोच विचार गर्ने त्यो बाटो नै बन्द गर्ने हो कि भन्ने खालको पनि हुनसक्छ। त्यो कारणले गर्दाखेरि त्यो एज फ्याक्टरमा एकदम ध्यान दिनुपर्छ। यो मोडालिटी अफ ट्रेनिङको बारेमा पनि एकदमै याद गर्नुपर्छ। हामीले यो सेमी कम्ब्याटमा जाने हो कि कम्ब्याटमा जाने हो कि त्यसले पनि एकदम ध्यान दिनुपर्छ। यदि कम्ब्याट तरिका जस्तै भोलिको दिनमा चाहिँ हतियार चलाउने खालको हो कि होइन, सेमी तरिकाले तपाईँको लडाइँ झगडाको लागिदेखि लिएर त्यो तयारको लागि हो कि, अब भनिँदै गर्दाखेरि चाहिँ यो विपदमादेखि धेरै सेवा गर्ने हो, तर वान्स त्यो एउटा एउटा खालको ट्रेनिङ पाइसकेपछि त्यसले एग्रेसनदेखि लिएर कतिवटा कुराहरूमा चाहिँ ट्रिगर गर्न सक्छ। त्यो कारणले गर्दाखेरि त्यहाँ पनि एकदमै त्यो एजसँग चाहिँ एकदमै हामीले ध्यान दिनुपर्छ। यो चेन अफ कमान्ड साइकोलोजी डेभलप गर्छ त्यहाँ पनि ध्यान दिनुपर्ने हुन्छ। यो अनि अर्को कुराहरू एकदम बाइस देखिन्छ, फिजिकली अनफिटलाई चाहिँ तपाईँ इग्नोर गर्ने कुरा हुन्छ। तपाईँको फिजिकली अनफिट भए पनि कतिवटा कुरामा चाहिँ कन्ट्रिब्युसन गर्ने कुराहरू चाहिँ हामीले याद गर्नुपर्ने हुन्छ। त्यसपछि यो डिफेन्स अफेन्सको यसले साइकोलोजी डेभलप गर्छ कि भन्ने कुरामा क्रिटिकली हामीले सोच्नै पर्छ। त्यसपछि मैले यहाँ के भन्न चाहन्छु भनेपछि, हामीलाई बढी सोच्ने, विचार गर्ने इनोभेटर्स, उद्यमी, क्रिएटिभ थिङ्कर्स चाहिएको छ, न कि एकोहोरो तपाईँको आदेश मान्ने ह्युमन रोबोटिक चाहिएको छ। मेरो एकदम स्पष्ट यसमा अडान के छ भनेपछि, हामीले बुझ्नुपर्ने चाहिँ सेना चाहिँ विद्यालयभित्र चाहिँ छिर्नु हुँदैन। धन्यवाद।
1: मान्य सदस्य शिव शंकर यादव, त्यसपछि मान्य सदस्य राजन गौतम।
4: सम्मान्य सभामुख महोदय, आज हामी राष्ट्रिय सेवा दल विधेयक 2083 माथि छलफल गर्दैछौ। सरकारले यसलाई युवामा राष्ट्रिय प्रेम, अनुशासन र राष्ट्रिय सेवाको भावना विकास गर्ने उद्देश्यका साथ अघि बढ़ाएको छ। यी उद्देश्यहरू सकारात्मक छन्। यसमा म केही आफ्ना धारणाहरू समेट्न चाहन्छु। सामान्य सभामुख महोदय, राष्ट्रिय भावना बलियो बनाउन तालिमसँगै राज्यप्रतिको सबै नागरिकको समान अपनत्व अनुभूति पनि आवश्यक हुन्छ। लामो समयदेखि विभेद र बहिष्करणको अनुभूति गरेका समुदायमा राज्यप्रतिको अपनत्व बढाउन समानता सामाजिक न्याय र सम्मानको वातावरण सुनिश्चित गर्नुपर्छ। जात क्षेत्र र भाषा वर्गको आधारमा हुने विभेद कायम रहदासम्म नागरिकमा राज्यप्रतिको अपनत्व राष्ट्रिय भावना अपेक्षित रूपमा बलियो बनाउन कठिन हुन्छ। त्यसैले सैन्य शैलीको तालिम मात्रले राष्ट्रिय एकता र राष्ट्रिय प्रेमलाई दिगो रूपमा बलियो बनाउन सक्दैन। राष्ट्रिय प्रेम डर वा दबावबाट होइन, समान सामाजिक न्याय समानता र अपनत्वबाट निर्माण हुन्छ। नेपालको संविधानले समानता समावेशिता संघीयतालाई राज्य व्यवस्थाको महत्वपूर्ण आधारको रूपमा स्वीकार गरेको छ। त्यसैले राष्ट्रिय सेवा दलको कार्यक्रमलाई पनि यी संवैधानिक मूल्यसँग जोडेर चाहिँ आवश्यक रूपमा चलाउनुपर्छ। 2062-63 पछि र 2072 सालको संविधान निर्माण भइसकेपछि संविधानले दुईवटा कुरालाई एउटा पिलरको रूपमा तपाईँको ल्याएको छ, संघीयता र समावेशिता। मेरो बुझाइमा के छ भने, जबसम्म राज्यले संघीयतालाई बलियो बनाउन सक्दैन, समावेशितालाई बलियो बनाउन सक्दैन, जबसम्म राज्यले हरेक समुदायलाई, यो हाम्रै देशको नागरिक हो, यो हाम्रै देशमा बस्ने पहिलो दर्जाको नागरिक हो भनेर अनुभूति नागरिकमा दिलाउन सक्दैन, तबसम्म राष्ट्रप्रतिको माया र राष्ट्रप्रतिको प्रेम सबै नागरिकमा चाहिँ उत्पन्न हुन सक्दैन। त्यही भएर यदि यो सरकारले अहिले पनि हाम्रो देशमा 70% भन्दा बढी नागरिक सीमांकित समुदायबाट बिलङ गर्नुहुन्छ र सीमांकित समुदायलाई राज्यको मूलधारमा जबसम्म हामीले जोड्न सक्दैनौ, राज्यको मूलधारमा हामीले ल्याउन सक्दैनौ, उहाँहरूलाई राज्य सञ्चालनको मूलधारमा हामीले समेट्न सक्दैनौ, तबसम्म राष्ट्रिय प्रेम र राष्ट्रप्रतिको भावना ती सीमांकित समुदायहरूमा, ती मधेसी समुदायहरूमा, ती आदिवासी समुदायहरूमा उत्पन्न हुन सक्दैन भन्ने मेरो बुझाइ छ। यी कुराहरूलाई ख्याल गर्दै अगाडि बढ्नुपर्छ। धन्यवाद।
1: मान्य सदस्य राजन गौतम, त्यसपछि मान्य सदस्य प्रभा कार्की।
5: सम्माननीय सभामुख महोदय, राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सेवा दल विधेयक 2083 माथिको छलफल गरियोस् भन्ने प्रस्तावमाथि म आफ्ना केही महत्वपूर्ण धारणाहरू राख्न चाहन्छु। राष्ट्रिय सेवा दलको अनुशासन, राष्ट्र सेवा, नेतृत्व विकास र विपद व्यवस्थापनको उद्देश्यप्रति मेरो पूर्ण समर्थन छ। युवाहरूलाई अनुशासित, जिम्मेवार र राष्ट्रप्रति उत्तरदायी नागरिक बनाउनु राज्यको महत्वपूर्ण दायित्व हो। राष्ट्रिय सेवा दल ऐन 2027 लागू भएको पनि 5 दशक भन्दा बढ़ी भइसकेको अवस्थामा हाल राजनैतिक र संवैधानिक व्यवस्थाहरू परिवर्तन भएसँगै राष्ट्रिय सेवा दलमा पनि नयाँ कानूनी व्यवस्थाहरू आवश्यक थियो र त्यही कानूनी व्यवस्थाहरूलाई चाहिँ परिवर्तन गर्नको लागि चाहिँ हामीले अहिले यो विधेयकमाथि छलफल गरी, दफावार छलफल गरी समितिबाट पनि पास भएर आइसकेको अवस्था छ। राष्ट्रिय सेवा दल विशेष गरी स्कूल तहका विद्यार्थीहरू, 9 कक्षादेखि 12 कक्षासम्म पढ्ने विद्यार्थीहरूलाई दिने एउटा आधारभूत तालिम पर्दछ, जसलाई विशेष गरी दुई तहमा विभाजन गरिन्छ। 9 र 10 पढ्ने विद्यार्थीहरूलाई चाहिँ जुनियर डिभिजन र 11-12 पढ्ने विद्यार्थीहरूलाई सिनियर डिभिजन गरी दुई तहमा विभाजन गरेर चाहिँ उनीहरूलाई आधारभूत तालिमहरू दिने गरिन्छ र 9 र 10 पढ्ने विद्यार्थीहरूलाई चाहिँ विद्यालयमै गएर तालिम दिइन्छ भने 11 र 12 पढ्ने विद्यार्थीहरूलाई चाहिँ सेवा दलको शिक्षालयमा गएर चाहिँ तालिम लिने दिने व्यवस्था गरिएको हुन्छ। अब यो पहिल्यैबाट भएको कुरा हो, 5 दशकभन्दा अगाडिदेखिबाटै रहेको ऐन हो र यो ऐनमा अहिले संशोधन आवश्यक परेर हामीले संशोधन गर्न खोजेको मात्र हो र कहीँ कतै अब यसलाई सैनिकसँग पनि जोडियो। केही केही कुराहरू संविधानमा देखिएका कुराहरू, संविधानले दिएका अधिकारहरूमाथि केही गडबड भएको भए अथवा बाजिएको भए हामी यसमा छलफल गर्न सक्छौ। संविधानमा बाल अधिकारका कुराहरू छ, संविधानमा बाल बालिकालाई सेना प्रहरीसँग चाहिँ सेना प्रहरीमा चाहिँ प्रयोग गर्न पाइन्न भनेको छ, तर सेवा दलले सेना प्रहरी बनाउन खोजेको चाहिँ होइन। मलाई लाग्छ अलिकति ड्रेस पनि सेनासँग मिल्ने, त्यसको मेन्टर पनि सेना भएको कारणले गर्दा चाहिँ त्यतातिर चाहिँ धेरैको चाहिँ ध्यान त्यता गयो जस्तो लाग्छ। तर खास के गर्न खोजिएको भन्दा राज्यले चाहिँ 9-12 पढ्ने केटाकेटीहरूलाई चाहिँ एउटा टिमवर्क, विपद जोखिमबाट व्यवस्थापन गराउने, सार्वजनिक सेवामा उहाँहरूको ध्यान पुर्याउने, पूर्वाधार विकास, महामारी नियन्त्रण जस्ता कुराहरूमा चाहिँ जोड्न खोजेको। अहिले भोटेको सिने हेरौँ न, त्यो विपदमा थुप्रै विद्यार्थीहरूको चाहिँ अब बगेर मृत्यु पनि भएको थियो। के आधार आधारभूत तालिमहरूले त्यो विद्यार्थीहरूले लिएको भए उहाँहरू केही बस्नुहुन्थ्यो होला आधारभूत तालिम लिएको त्यसले फाइदा पनि गर्छ केही शब्दावलीहरू चाहिँ हामीले ख्याल गर्नुपर्ने छ केही शब्दावली उपर चाहिँ आम जनतामा विरोध पनि आएको छ सैनिक कला सैनिक ज्ञान जस्ता केही शब्दावलीहरू चाहिँ त्यहाँ सुधार गर्नुपर्ने देखिन्छ अन्य कुराहरू सबै ठिक रहेको जान
1: मान्य सदस्य प्रभा कार्की त्यसपछि मान्य सदस्य टोका भद्र हमाल
6: सम्माननीय सभामुख महोदय आज हामी राष्ट्रिय सेवा दल विधेयकमाथि छलफल गरिरहेका छौं यो विधेयकको उद्देश्य विद्यार्थी तथा युवामा देशप्रतिको जिम्मेवारी अनुशासन सेवा भावना र नेतृत्व विकास गर्ने र आवश्यक पर्दा उनीहरूको सिप तथा क्षमतालाई राष्ट्रिय सेवामा परिचालन गर्ने रहेको छ यो विधेयकलाई केवल एउटा सांसदको दृष्टिले मात्र होइन एउटा अभिभावकको दृष्टिले पनि म हेर्ने प्रयास गरिरहेको छु किनभने यसले कक्षा 8 देखि 12 सम्मका विद्यार्थीहरूलाई समेटेको छ अर्थात हामीले कानून बनाउँदै गर्दा आफ्नै घरको 13 देखि 18 वर्षकोलाई यस्तो तालिममा पठाउने अभिभावकले के कुरा जान्न र ढुक्क हुन चाहन्छन् भन्ने प्रश्न पनि सँगै हेरिनुपर्छ विधेयकको एउटा सकारात्मक पक्ष के छ भने राष्ट्रिय सेवालाई केवल सुरक्षा वा सैन्य भूमिकामा सीमित नराखे विपद व्यवस्थापन सार्वजनिक सेवा पूर्वाधार विकास वातावरण तथा सम्पदा संरक्षण महामारी नियन्त्रण लगायतका क्षेत्रमा समेत जोड़िएको छ मेरो विचारमा राष्ट्रिय सेवाको यही व्यापक अवधारणा विधेयकको महत्वपूर्ण पक्ष पनि हो यसै गरी दुर्गम सीमान्तकृत तथा सुरक्षा संवेदनशील क्षेत्रका विद्यालयहरूलाई प्राथमिकता दिने व्यवस्था पनि समावेशी दृष्टिले महत्वपूर्ण छ तर सभामुख महोदय यहीबाट एउटा प्रश्न पनि उठ्छ हामीले विद्यार्थीलाई अनुशासन जिम्मेवारी र चुनौती सामना गर्न सिकाउँदै गर्दा उनीहरूको मनोवैज्ञानिक सुरक्षालाई कति स्पष्ट रूपमा सम्बोधन गरेका छौं त विधेयकले प्रशिक्षण अनुशासन र शारीरिक तथा मानसिक रूपमा प्रशिक्षण लिन सक्ने क्षमताको कुरा गरेको छ तर प्रशिक्षणको क्रममा कुनै विद्यार्थीले अत्याधिक दबाव डर मानसिक तनाव र दुर्व्यवहार महसुस गर्यो भने उसले कसलाई भन्ने उसको गुनासो कसरी सुरक्षित गर्ने र गोप्य रूपमा सुनिने र कसरी समाधान गरिने अभिभावकसँग आपतकालीन अवस्थामा कसरी सम्पर्क गरिने यस्ता विषयहरूमा ऐनमा स्पष्ट फ्रेमवर्क हुन अति नै आवश्यक देखिन्छ त्यसैले विधेयक कार्यान्वयन गर्ने क्रममा बन्ने नियम मापदण्ड र कार्यविधिमा बाल संरक्षण सम्बन्धी प्रोटोकल आकस्मिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग र आवश्यक परे परीक्षणपछिको फलोअप जस्ता विषय समेट्न अझै प्रभावकारी देखिन्छ र यो सँगैसँगै पाठ्यक्रम र प्रशिक्षण विधि बनाउँदा बाल मनोवैज्ञानिक शिक्षा मानसिक स्वास्थ्यका विज्ञलाई पनि समावेश गराउन सके अति उत्तम हुन्छ किनभने 13 देखि 21 वर्षको उमेरहरूमा हेर्ने हो भने यो उनीहरूको मस्तिष्क विकास भइरहेको अति संवेदनशील समय हो यो उमेरमा आवेग नियन्त्रण जोखिमको मूल्याङ्कन र मानसिक परिपक्वता परिपक्व भइसकेको हुँदैन अनुशासित बनाउने नाममा कठोर तालिम दिँदा त्यसले किशोर किशोरीहरूमा नागरिक उत्तरदायित्व होइन डर वा मानसिक अशान्ति सृजना हुन सक्छ त्यसैले यी विषयमा म सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहन्छु अन्त्यमा हाम्रो उद्देश्य युवा तथा बाल बालिकालाई केवल सहन सक्ने बनाउनु होइन कठिन अवस्थामा पनि सही निर्णय गर्न सक्ने अरूलाई सम्मान गर्न सक्ने र समाजको जिम्मेवारी लिन सक्ने
1: मान्य सदस्य टोका भद्र हमाल
7: सम्माननीय महोदय आज हामी राष्ट्रिय सेवा दल सम्बन्धी विधेयक 2083 माथि छलफल गरिरहेका छौं राष्ट्रप्रेम अनुशासन नेतृत्व विकास र जनसेवाको भावना निर्माण गर्ने उद्देश्यले राष्ट्रिय सेवा दललाई समयानुकूल बनाउन खोज्नु सकारात्मक उद्देश्य हो तर राष्ट्र सेवाको नाममा ल्याइने कानून नागरिकको अधिकार लोकतान्त्रिक मूल्य र संघीय संरचनासँग सम्झौता गर्ने माध्यम बन्नु हुँदैन सभामुख महोदय मेरो पहिलो सुझाव हो राष्ट्रिय सेवा दलको तालिम पूर्ण रूपमा स्वैच्छिक हुनुपर्छ कुनै विद्यार्थी वा नागरिकलाई उसको इच्छा आस्था पारिवारिक अवस्था वा शैक्षिक पृष्ठभूमिका आधारमा जबरजस्ती तालिममा सहभागी गराउनु हुँदैन विशेष गरी बालबालिकाको हकमा अभिभावकको सहभागी असहमति बालबालिकाको संरक्षण र सुरक्षित वातावरण सुनिश्चित गरिनुपर्छ राष्ट्रिय सेवा दलमा सहभागी हुँदैमा कुनै पनि नागरिकलाई भविष्यमा सैनिक सेवामा जान बाध्य पारिने छैन भन्ने स्पष्ट कानूनी ग्यारेन्टी आवश्यक छ। सेवा दलको उद्देश्य नागरिकलाई राष्ट्र सेवाका लागि तयार गर्नु हो, सैनिक सेवामा जबरजस्ती धकेल्नु होइन। राष्ट्रिय सेवा दललाई केवल सैनिक अभ्यासमा सीमित नराखी राष्ट्रिय नागरिक आधुनिक नागरिक सेवाको उद्देश्य केन्द्र बनाउनु पर्छ। आज नेपाल बाढी पहिरो भूकम्प आगलागी महामारी र जलवायु परिवर्तनका जोखिमसँग जुझिरहेको छ। त्यसैले तालिममा विपद उद्धार सामाजिक संरचना अग्नि नियन्त्रण वातावरण संरक्षण साइबर सुरक्षा ट्राफिक सचेतना मानव अधिकार लैंगिक समानता र सामाजिक सद्भावलाई अनिवार्य रूपमा समेटिनुपर्छ। हाम्रा विद्यार्थीले बन्दुकभन्दा पहिले जीवन बचाउने सिकुन् आदेश पालना गर्नुभन्दा पहिले संविधान नागरिक कर्तव्य र मानव अधिकार बुझुन्। यही नै आधुनिक राष्ट्रिय सेवा दलको पहिचान बन्नुपर्छ। यो कार्यक्रम सबै वर्ग क्षेत्र जातीय लिङ्ग र आर्थिक अवस्थाका नागरिकका लागि समान पहुँच योग्य हुनुपर्छ। दुर्गम हिमाली तथा पहाड़ी क्षेत्रका विद्यार्थी गरीब परिवारका बालबालिका अपाङ्गता भएका विद्यार्थी र सीमान्तकृत समुदायलाई अवसरबाट वञ्चित गरिन हुँदैन। तालिमका लागि पोसाक यात्रा आवास भोजन र आवश्यक सामग्रीको खर्च राज्यले बेहोर्ने व्यवस्था गरिनुपर्छ। विद्यालय छनौट गर्दा राजनीति पहुँच होइन भौगोलिक सन्तुलन आवश्यकता र पारदर्शी मापदण्डलाई आधार बनाइनुपर्छ। राष्ट्रिय सेवा दलको सञ्चालनमा नागरिक तथा संसदीय निगरानी सुनिश्चित गरिनुपर्छ। तालिम प्राप्त स्वयंसेवकलाई विपद महामारी र राष्ट्रिय अपाङ्गतामा परिचय
8: मान्य सदस्यहरू अब सम्मान्य प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहको तर्फबाट मान्य कानून न्याय तथा संसदीय मामला मन्त्री सोभिता गौतमलाई छलफलमा उठेको प्रश्नको जवाफ दिन अनुमति दिन्छु।
9: सम्मान्य सभामुख महोदय, राज्य व्यवस्था तथा सुशासन समितिले मिहिन ढंगले काम गरेर राष्ट्रिय सेवा दल सम्बन्धी विधेयक 2083 अहिले पूर्ण सदनमा लिएर आएको छ। सर्वप्रथम त राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सम्पूर्ण सदस्य मान्यज्यूहरूलाई यथाशीघ्र काम सम्पन्न गरेर पूर्ण समितिमा ल्याउनु भएकोमा धन्यवाद व्यक्त गर्न चाहन्छु। समितिहरूको काम कारवाही जति बलियो सशक्त र द्रुत हुन्छ त्यति नै संसदले छिटो कानून बनाउन सक्छ। छिटो कानून बनाउने अभियानमा राज्य व्यवस्था तथा सुशासन समितिको अग्रसरताप्रति म कृतज्ञता व्यक्त गर्न चाहन्छु। र उक्त समितिमा हामीले नियमित रूपमा छलफल गर्यौं, उपसमिति पनि बन्यो। हाम्रो विश्वराज पोखरेल मान्यज्यूको समय जगत्तोमा उपसमिति बनेको थियो, त्यसमा अरू मान्य सदस्यहरू पनि हुनुहुन्थ्यो। मिहिन ढंगले दफावार छलफल, सैद्धान्तिक छलफल, दफावार छलफल, यो व्यवस्था किन हुन्छ किन हुँदैन भनेर त्यसका बारेमा पक्ष विपक्ष खुला रूपमा बहस छलफलहरू भएर एउटा प्रतिवेदन तयार भएको छ। मान्यज्यूहरूले आज पूर्ण समितिमा आउँदाखेरि पनि तिनै विषयवस्तुहरू, सैद्धान्तिक विषयवस्तुहरू जुन योभन्दा अघिल्लो पटक सैद्धान्तिक छलफल हुँदा उठेका थिए, तिनै विषयवस्तुहरू आज पुनः यहाँ दोहोरिए। तर मान्यज्यूहरूलाई के निवेदन गर्न चाहे भने यी विषयवस्तुहरूलाई समितिमा चाहिँ पूर्ण रूपले यो किन दफा उपयुक्त हुन्छ किन उपयुक्त हुँदैन भन्ने कुरा चाहिँ दलभन्दा माथि उठेर सबै दलका मान्यज्यूहरूले एकदम खुल्ला छलफल गर्नुभएको, खुल्ला बहस गर्नुभएको, एकदम सूक्ष्म गहिराईमा गएर छलफल गरेर प्रतिवेदन तयार पारिएको कारणले गर्दाखेरि मलाई लाग्छ समितिले जे काम गरेको यो उत्कृष्ट तवरले नै काम गरेको छ भन्ने लाग्दछ। सम्पूर्ण मान्यज्यूहरूलाई ज जसले यो समितिमा बसेर मिहिन ढंगले काम गर्नुभएको छ धन्यवाद व्यक्त गर्न चाहन्छु। तैपनि अब यसमा उठेका प्रश्नहरू केही छन्, मैले त्यसमा अलिकति थोरै प्रश्न पार्न चाहन्छु। जस्तो अब विद्यालयको छनौट गर्दाखेरि चाहिँ समावेशितालाई हामीले कहाँ राख्छौं भन्ने प्रश्नहरू पनि आए। समावेशिताको विषयवस्तुहरू अहिले यो प्रतिवेदनमा पनि थोरै सच्याइएर लिएर आइएको छ। पहिल्यै विधेयकमा ती विषयवस्तुहरू राखिएको थियो, अझ त्यसलाई प्रष्ट पार्नको लागि थोरै सच्याइएर लिएर आएको छ। 27 सालदेखिको कानून चाहिँ अहिले फेरि प्रतिस्थापन विधेयकको रूपमा लिएर आइएको छ, तर नाम नै त्यही किन पुरानो भन्ने खालको प्रश्नहरू पनि आयो। अब कतिपय विषयवस्तुहरू त्यसको चाहिँ अब लिग्यासीहरूको पनि कुरो होला, धेरै अगाडिदेखि यसले एउटा आफ्नै पहिचान र परिचय बोकेको कारणले गर्दाखेरि निरन्तरता दिने भन्ने खालका विषयवस्तुहरू पनि बने। यी कुराहरू मान्यज्यूलाई म निवेदन गर्न चाहन्छु। बालबालिका छनौट गर्दै गर्दा बाल अधिकार पो हनन हुन्छ कि भन्ने कहीँ कतै त्यो शंकाहरू पनि मान्यज्यूहरूले व्यक्त गर्नुभएको छ, तर त्यस्तो हुँदैन, किनभने बालबालिकाको अधिकार सर्वोपरि राखेर नै कुनै पनि काम कारवाहीहरू त्यसरी नै गर्नुपर्ने हुन्छ। नेपालको संविधान भन्दा बाहिर गएर कुनै पनि कानूनहरू बनाउन पाइँदैन, मिल्दैन। अहिले बनेको हाम्रो राष्ट्रिय सेवा दल सम्बन्धी विधेयक पनि बालबालिकाको हितलाई केन्द्रमा राखिएर नै बनाइएको छ। र अब यसमा चाहिँ थोरै अर्को विषयवस्तु के छ भनेदेखि, यो चाहिँ सेवा दलमा तालिम लिने विषयवस्तु हो। तालिम लिने भन्ने विषयवस्तुहरू, तालिम लिन को को तयार हुनुहुन्छ, एउटा मानसिक हिसाबले अर्को शारीरिक हिसाबले पनि तयार हुनुपर्ने हुन्छ। जुन कुरा चाहिँ त्यो तालिम लिनको लागि त्यो पर्टिकुलर क्राइटेरिया पुगेन भनेदेखि तालिम दिने मान्छेहरूले पनि यो कारणले हामीले तालिम दिन सक्दैनौ भन्ने कुराहरू अगाडि नै भन्नुहुन्छ। त्यसकारणले विद्यार्थीहरूको पनि तालिम लिनुभन्दा अगाडि उहाँहरूले त्यो तालिम लिनको लागि उहाँहरू फिजिकल्ली मेन्टल्ली फिट हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा हेरेर नै तालिम दिने कुराहरू हुन्छन्, जसमा विद्यालयदेखि विद्यार्थीका अभिभावकहरूदेखि सबैजना संलग्न भएर मात्रै त्यो प्रक्रिया अगाडि बढ्ने कुरा पनि स्पष्टसँग ऐनमा राखिएको कुरा, यो विधेयकमा राखिएको कुरा म निवेदन गर्न चाहन्छु। अरू विषयवस्तुहरू अब विकटको चाहिँ कुरै आएन, विकटका ठाउँहरूलाई चाहिँ प्राथमिकता नै भएन भन्ने खालका विषयवस्तुहरू पनि अलिकति राख्नुभयो मान्यज्यूहरूले, तर विकटलाई सबैभन्दा बढी केन्द्रमा राखेर काम गर्ने गरेर विधेयकमा प्रस्ताव गरिएको छ। यो विधेयकको मूल उद्देश्य पनि विशेष गरी दूरदराज विकटमा भएका विद्यार्थीहरूलाई चाहिँ केन्द्रमा राखेर गरौं भन्ने नै हो। विगतका दिनहरूमा थोरै सीमित बजेटमा कहाँ पुगे कहाँ पुगेनन् भन्ने कुराको आफ्नै समीक्षाहरू होला, तर आजको दिनमा विधेयक निर्माण हुँदै गर्दाखेरि सबैभन्दा दूरदराजका मानिसहरूलाई विद्यार्थीहरूलाई चाहिँ केन्द्रमा राखेर काम गरौं है भन्ने हिसाबले विधेयकमा भावना राखिएको छ। अरू त सबै विषयहरू समेटिएकै छ। सबै मान्यज्यूहरूलाई एकदम धन्यवाद व्यक्त गर्न चाहन्छु। हाम्रो संसदीय समितिहरूको सुन्दरता भनेकै यही हो, यहाँ फरक दलहरू, फरक दलका विचारहरू, फरक व्यक्तिका विचारहरू एकै टेबलमा आएर खुल्ला छलफल हुन्छ, बहस हुन्छ, गहिराईमा पुग्नुहुन्छ, अनि त्यहीबाट साझा सहमतिमा पुग्नुहुन्छ। त्यहाँ पक्ष विपक्ष नभनिकन साझा सहमतिमा पुग्नुहुन्छ। अघि भर्खरै पनि विपक्षी दलको मान्यज्यूले आएर मैले राखेको संशोधन पनि समेटियो भनेर उहाँले भन्नुभएको छ। संसदीय समितिमा चाहिँ पक्ष विपक्ष हुँदैन, त्यहाँ मुद्दा हुन्छ, मुद्दामा सही मुद्दामा कसरी पुग्ने भन्ने निचोड हुन्छ, छलफल हुन्छ। र यो व्यवस्थाले चाहिँ हामीलाई के पनि सम्झाउँछ भने, लोकतन्त्र भनेको अब भनिन्छ नि बहुमत र अल्पमत हुन्छ, बहुमत र अल्पमतको पद्धति हो भनिन्छ, तर लोकतन्त्र भनेको चाहिँ बहुमत र अल्पमतको पद्धति मात्रै होइन, असहमतिबाट सहमतिमा जाने निर्णय प्रक्रिया पनि हो, छलफल गरेर एउटा साझा निर्णयमा पुग्ने प्रक्रिया पनि हो भन्ने कुरा चाहिँ संसदीय समितिहरूले सम्झाउँछ। यति राम्रोसँग प्रतिवेदन बनाएर फुल हाउसमा लिएर आएर काम गर्नुभएकोमा राज्य व्यवस्था तथा सुशासन समिति र सम्पूर्ण छलफलमा भाग लिनुहुने सम्पूर्ण मान्यज्यूहरूलाई धन्यवाद व्यक्त गर्दै बनाईहरू यहीँ टुङ्ग्याउन चाहे। सभामुख महोदयलाई समयको लागि धन्यवाद।
10: मान्य सदस्यहरू, अब यो छलफल यहीँ समाप्त हुन्छ। मान्य सदस्यहरू, अब म राष्ट्रिय सेवा दल विधेयक 2083 सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनको क्रम संख्या 1-10 उल्लिखित संशोधनहरूलाई निर्णार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ राष्ट्रिय सेवा दल विधेयक 2083 सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनको क्रम संख्या 1-10 उल्लिखित संशोधनहरू सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब म राष्ट्रिय सेवा दल विधेयक 2083 सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनको क्रम संख्या 1-10 उल्लिखित संशोधनहरूलाई विधेयकको अंग बन्योस् भनी निर्णार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन। तसर्थ राष्ट्रिय सेवा दल विधेयक 2083 का सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनको क्रम संख्या 1-10 उल्लेखित संशोधनहरू सर्वसम्मतिले विधेयकको अंग बनेको घोषणा गर्दछ। मान्य सदस्यहरू, अब म विधेयकको दफा 2-30 राष्ट्रिय सेवा दल विधेयक 2083 अंग बनोस् भन्ने निर्णय प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन। तसर्थ विधेयकको दफा 2-30 राष्ट्रिय सेवा दल विधेयक 2083 सर्वसम्मतिले अंग बनेको घोषणा गर्दछ। मान्य सदस्यहरू, अब म विधेयकको प्रस्तावना र नाम पढेर सुनाउँछु। प्रस्तावना: विद्यालयमा अध्ययनरत विद्यार्थीमा राष्ट्रिय एकता तथा राष्ट्रिय मूल्य मान्यताप्रति सम्मान र गौरवबोधको भावना जगाई देशप्रेमी जनसेवी नैतिकवान र अनुशासित जनशक्ति तयार गरी राष्ट्रिय आवश्यकताको आधारमा स्वयंसेवकको रूपमा राष्ट्र सेवामा परिचालनका लागि राष्ट्रिय सेवा दलको तालिम सञ्चालन सम्बन्धी कानूनी व्यवस्थालाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले संघीय संसदले यो ऐन बनाएको छ। संक्षिप्त नाम र प्रारम्भ: 1. यस ऐनको नाम राष्ट्रिय सेवा दल ऐन 2083 रहेको छ। 2. यो ऐन तुरन्त प्रारम्भ हुनेछ। मान्य सदस्यहरू, अब विधेयकको प्रस्तावना र नाम राष्ट्रिय सेवा दल विधेयक 2083 अंग बनोस् भनी निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनेन। तसर्थ विधेयकको प्रस्तावना र नाम सर्वसम्मतिले राष्ट्रिय सेवा दल विधेयक 2083 अंग बनेको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब म सम्माननीय प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई राष्ट्रिय सेवा दल विधेयक 2083 पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।

0: सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले राष्ट्रिय सेवा दल विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, अब यो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ राष्ट्रिय सेवादल विधेयक 2083 सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, आजैको बैठकको सुन्ने समयमा माननीय गंगा देवी श्रेष्ठले बोल्नुभएको जेएनजी आन्दोलन अगाडि भन्ने शब्ददेखि ती फाइलहरूसम्म भन्ने बीचको वाक्यांश संसदीय अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। मान्य सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक 2083 साल असोज 6 गते मंगलबार दिनको 1 बजे बस्ने गरी यो बैठक यहीँ स्थगित हुन्छ।

0: extreme energy drink.
1: रंग बहार रंग बहार
2: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: वर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
1: वर्जर पेन्स
3: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु यसले त छिट्टै फल दिन्छ बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त
4: हाइब्रिडले फल त छिट्टै दिन्छ होला तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनुपर्छ कोदो फापर चिनो कागुनो उवा जौ मकै सिमी तरुल पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रा पहिचान हुन् त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ
3: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा
4: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ खडेरी तुसारो पनि सहन्छ कम लगानीमै राम्रो उब्जनी हुन्छ पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी
3: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो अब म पनि रैथाने बाली नै लगाउँछु
4: रैथाने बाली जोगाऊ जैविक खेती अपनाऊ आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ
3: क्याप एओ नेपाल भीमसिंह थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश
1: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस् 24 घण्टा आकस्मिक सेवा ओपीडी सेवा शल्यक्रिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउण्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस् केबीसी जनरल अस्पताल सम्पर्क नम्बर 01-4985-910 01-4985-911 तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइन यो बाबु अस्तिसम्म त यो फसल सुनसान देखिन्थ्यो हिजो आज त राम्रो चलेको देखिन्छ नि
1: किन नहोस्ता काका यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ
0: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु
2: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस् यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ
3: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन
4: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ
3: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्
4: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण
3: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्
4: खानामा चिल्लो प्रयोग कम गरौं मौसम अनुसार फलफूल खाऊ गाउँघरका अन्नलाई विशेष जोड दिउ दूधजन्य वस्तु खाऊ माछा मासुका परिकार मिलाएर खाऊ फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिउ धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं नियमित व्यायाम गरौं
3: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन यो सन्तुलित हुनुपर्छ
5: एफएओ नेपाल भीमसेन थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश
6: सुन्न गर्लफ्रेन्ड एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
7: त्रिमूर्ति छँदै छ नि
6: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
7: त्रिमूर्ति छँदै छ नि
6: आफूलाई समस्या परिरहेको छ ऊ मजा गरेर बस्छ भने भन्नु छिटो
7: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त
6: लैले
7: ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
8: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
9: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813180307

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: वित्तीय संस्था
1: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा।
2: यस सुबला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्ड सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
2: थाइराइड रोग,
3: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
2: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
3: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: रंग बहार रंग बहार
5: बजर संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
4: बजर पेन्ट से घर रंगाउनु होस् लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: बजर पेन्ट।
6: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
7: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
6: उता हेर त भान्जा,
7: हेरिरहेको छु त मामा।
6: के देखौ त भान्जा?
7: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
6: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
8: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
9: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि साँझै झुक्क। फोन नम्बर 010-5509-97, 97-510-97-778।
10: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस सुबला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस, बिग्रिएको पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक ताली, नीलकण्ठ टीम, धादिङ बेसी, पुसार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी, त्रिवेणी चोक, पुरानो सीपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-33-23।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार, मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पीप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एण्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेज, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेशी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398, 9813371300।
2: इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै, थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-4248-888।
3: रंग बहार रंग बहार
4: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: वर्ज पेंट से घर रंगाउनु होस् त लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाउ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: वर्ज पेंट
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पीरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0251-2048, मोबाइल नम्बर 98-41-14-94-84।
0: हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
1: खाना बनाउनु अघि,
0: खाना खानु अघि,
1: साना बालबालिकालाई खाना खुवाउनु अघि,
0: चर्पी गएर आएपछि,
1: फोहोर कुरा छोएपछि
0: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
1: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल, धादिङ।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियोधारिङ 105 मेगाहर्जका साथै इन्टरनेट अनलाइन www.radiodharing.org मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 6:45 बजेको खबरमा म रेकको नमस्कार। खबरको शुरूमा मुख्य खबर। बाख्रा पालन प्रवर्धनका लागि गल्छीका कृषकलाई बोयर बोका वितरण। बाढ़ी प्रभावित गलौंदीको सरसफाईमा फोकस नेपालको सहयोग। शुक्रबारदेखि आइतबारसम्म हावाहुरी सहित ठूलो वर्षाको सम्भावना रहेको महाशाखाको भनाई। शेयर बजारको डाटा सेन्टरमा प्राविधिक समस्या। र त्रिपुरेश्वर बस आगलागीमा चालकको अवस्था गम्भीर, 90% शरीर जल्यो। अब पूरा खबर। गल्छी गाउँपालिकाका कृषकहरूलाई उन्नत जातका बोयर बोका वितरण गरिएको छ। बाख्रा पालन प्रवर्धन विशेष सहयोग कार्यक्रम अन्तर्गत गल्छी गाउँपालिकाभित्रका 13 कृषक समूहलाई प्रति समूह 2 दरले बोका वितरण गरिएको हो। खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई गोर्खाको आर्थिक तथा प्राविधिक सहयोगमा वितरण गरिएको बोकाको बीमा समेत गराइएको छ। कृषकहरूको जोखिम न्यूनीकरणका लागि सबै बोकाको बीमा गराइएको आयोजनाका पशु सेवा प्राविधिक विष्णु कुमार श्रेष्ठले जानकारी दिनुभयो। वितरण कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष पशु सेवा शाखा प्रमुख फ्यान्सेप क्लस्टर इकाई गोर्खाका दुईजना कृषि अधिकृत पशुपालन उत्पादन विज्ञ तथा पशु सेवा प्राविधिकहरूको सहभागिता रहेको थियो। बाख्राको मासु उत्पादनमा वृद्धि गर्नुको साथै नस्ल सुधार गरी हाड नाता बीचको पशु प्रजनन हटाउने मुख्य उद्देश्यले बोयर बोका वितरण गरिएको पनि श्रेष्ठले जानकारी दिनुभयो। भदौ 10 गतेको बाढ़ीबाट प्रभावित गजुरी गाउँपालिका वडा नम्बर 5 गलौंदी क्षेत्रमा सरसफाई तथा पुनर्स्थापनाको काम तीव्र पारिएको छ। बाढ़ीले घरभित्र र वरपर थुपारेको लेदो बालुवा तथा फोहोरजन्य सामग्री हटाउन शुरू गरिएको हो। घरभित्र तथा वरपर थुप्रिएको बाक्लो लेदो र पागो हातले मात्र पन्छाउन नसक्ने अवस्थालाई मध्यनजर गर्दै सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र गजुरी गाउँपालिका संघको समन्वयमा सरसफाई कार्य अगाडि बढ़ाएको फोकस नेपाल धादिङका कार्यकारी निर्देशक एकराज खोलीले जानकारी दिनुभयो। अभियान अन्तर्गत गलौंदीको सरसफाईमा 2 डोजर र 2 टिप्पर परिचालन गरी लेदो र बालुवा हटाउने काम भइरहेको छ। केही घर धनीले आफ्नै प्रयासमा सफाई थाले पनि सरसफाईमा कठिन उत्पन्न भएकोले गाउँपालिकाकै समन्वयमा डोजर प्रयोग गरिएको हो। सरसफाई अभियानसँगै बाढ़ी प्रभावित क्षेत्रलाई पुनः स्वच्छ सुरक्षित र व्यवस्थित बनाउन र स्थानीयलाई सामान्य दैनिकीमा फर्काउन सहयोग पुग्नेछ। आउँदो असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन निकालेर केही ठाउँमा मेघगर्जन चट्याङ र हावाहुरी सहित अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मधेस तथा कोशी बागमती कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। उत्तर अण्डमान सागर र आसपास बनेको निम्नचापीय क्षेत्र अहिले बंगालको खाड़ीको मध्य भागमा पुगेको छ। यो थप शक्तिशाली हुँदै गहिरो निम्नचापीय क्षेत्रमा परिणत हुँदैछ। पश्चिम उत्तर पश्चिम दिशातिर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले बुधबारदेखि नै कोशी मधेश बागमती र गण्डकी प्रदेशमा वर्षा हुने अनुमान गरिएको छ। सम्भावित वर्षाका कारण भूक्षय बाढ़ी र पहिरोको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। नदी नाला र खोलामा पानीको बहाव बढ़न सक्ने भएकाले दैनिक जनजीवन कृषि स्वास्थ्य पर्यटन नदी आसपास का निर्माण कार्य तथा सड़क र हवाई यातायात समेत प्रभावित हुन सक्ने महाशाखाले विशेष बुलेटिन मार्फत जनाएको छ। साथै हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेले आजको नियमित शेयर कारोबार स्थगित गरेको छ। नेप्सेका अनुसार डाटा सेन्टरमा प्राविधिक समस्या आएको छ। समस्या समाधानको लागि पहल भइरहेको नेप्सेले जनाएको छ। यो समयमा कारोबार सञ्चालन गर्दा नेप्सेको प्रणालीमा समेत क्षति पुग्न सक्ने भन्दै आजको कारोबार बन्द गरेको नेप्सेले सूचना मार्फत जनाएको छ। धितोपत्र सूचीकरण तथा कारोबार नियमावली अनुसार आजको कारोबार स्थगित गरेको नेप्सेले जनाएको छ। अघिल्लो कारोबार दिन नेप्से 22.85 अंकले बढ़ेर 2647.22 बिन्दुमा पुगेर बन्द भएको थियो। खबरको क्रम बाँकी नै छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्री चलेको देखिन्छ नि।
4: किन नमस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: रेडियो धादिङ 106 मेगाहर्ज।
0: विश्राम पछि अब बाँकी खबर। त्रिपुरेश्वरमा आफ्नै बसमा आगो लगाउँदा घाइते भएका चालक दावा लामाको अवस्था गम्भीर रहेको छ। 25 वर्षीय लामाको शरीरको करिब 90% भाग जलेको किर्तिपुर वन अस्पतालका चिकित्सकले बताएका छन्। उनलाई सोमबार दिउँसो करिब 1 बजे उपचारको लागि अस्पताल पुर्याइएको थियो। 5-5-42-74 नम्बरको सार्वजनिक बसमा चालक लामाले नै आगो लगाएको प्रारम्भिक जानकारी आएको छ। उनले बसमा आगो लगाउनुको कारण भने खुलेको छैन। ट्राफिक प्रहरीसँगको विवादपछि आक्रोशित भएर घटना भएको नसक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले बताएका छनृ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठेको नेतृत्व पुनर्गठन र हस्तान्तरणको मागलाई अस्वीकार गर्नुभएको छ। आजदेखि शुरू भएको केन्द्रीय कमिटी बैठकमा राजनैतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले आफूलाई विस्थापित गर्ने मनासायले पुनर्गठनको नारा उचालिएको दावी गर्नुभयो। नेतृत्व हस्तान्तरण कुनै रहर वा लहरको विषय नभएको उल्लेख गर्दै उहाँले असहज र असामान्य परिस्थितिमा मात्रै पुनर्गठन हुने तर्क गर्नुभयो। केही नेताहरूतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले ईर्ष्या हतारो दावी वा महत्वाकांक्षाले नेतृत्व तयार नहुने बताउनुभयो। आफू हस्तान्तरण रोक्न नभई विधिविहीन र लुछाचुणी रोक्न उभिएको उहाँको दावी छ। प्रतिवेदनमा अध्यक्ष ओलीले रूपान्तरण हस्तान्तरण र पुस्तान्तरणको व्याख्या गर्दै उमेर कम हुँदैमा योग्यता र बढ़ी हुँदैमा अयोग्यता नहुने दावी गर्नुभयो। उहाँले पार्टीको इतिहास र विचारलाई कमजोर बनाएर नभई विधि तयारी प्रशिक्षण र संगठनात्मक अनुशासनका आधारमा मात्रै नेतृत्व हस्तान्तरण हुनुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष ओलीले एमालेलाई अस्थिरतातर्फ धकिल्ने प्रयास सफल हुन नदिने भन्दै अब पार्टीलाई पुननिर्माण र पुनर्जागरणको ठोस कार्यक्रम सहित अघि बढ़ाउने दावी गर्नु भएको छ। गृह मन्त्रालयले रसुवा बाढ़ीका कारण सम्पर्कविहीन भएकाहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना अब न्यून रहेको जनाएको छ। कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा बोल्दै गृह सचिव केदारनाथ शर्माले भौगोलिक विकटता र प्रविधिको अभावका बावजूद खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको जानकारी दिनुभयो। विशेष गरी जलविद्युत आयोजनाका सुरुङहरूमा केन्द्रित भई उद्धार कार्य भइरहेको उहाँको भनाइ छ। अन्तर्राष्ट्रिय खोज तथा उद्धार विज्ञहरूले समेत घटनास्थलको भूगोल कठिन रहेको पुष्टि गरेको उल्लेख गर्दै गृह सचिव शर्माले सम्भावना रहेसम्म सुरक्षा निकाय र विपद विज्ञ संघको समन्वयमा खोजी जारी राखिने बताउनुभयो। खोज र उद्धारपछि राहत वितरण पुनर्स्थापना र पुननिर्माणका कामलाई प्राथमिकताका साथ अघि बढ़ाइने गृह मन्त्रालयले जनाएको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रका महिला तथा बाल बालिकाको संरक्षणका लागि राष्ट्रिय बाल अधिकार परिषदका प्रतिनिधिहरू होल्डिङ सेन्टरमा परिचालन गरिएको छ। पालिका र गैर सरकारी संस्थाको समन्वयमा अभिभावकबाट छुटेका बाल बालिकाको व्यवस्थापन भइरहेको र अहिलेसम्म बाल बालिकाको अवस्था कुनै गम्भीर समस्या नदेखिएको गृह मन्त्रालयले स्पष्ट पारेको छ। सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने भएको छ। ऊर्जा मन्त्रालयको अनुसार भ्याट हटाउनका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र अर्थमन्त्री डाक्टर सोणी मुवागले बीच सहमति भएको हो। दुई मन्त्रीबीच हिजो भएको छलफलमा ऊर्जा मन्त्री श्रेष्ठले गर्नुभएको बिजुलीको भ्याट हटाउने प्रस्तावमा अर्थमन्त्री वागले सहमत हुनुभएको हो। अब अर्थमन्त्री वागले भ्याट हटाउने प्रस्ताव मन्त्री परिषदमा लैजानुहुनेछ। मन्त्री परिषद बैठकबाट निर्णय भएपछि भ्याट हट्नेछ। सरकारले चालू आर्थिक वर्षदेखि विद्युतमा भ्याट लगाउन थालेको हो। अहिले घरायसी ग्राहकका लागि 5% र औद्योगिक तथा अन्य गैर घरायसी ग्राहकका लागि 13% भ्याट लाग्छ। अर्थमन्त्री डाक्टर वाग्ले चालू आर्थिक वर्षको बजेट मार्फत गर्नुभएको यो व्यवस्थाको चौतर्फी आलोचना भएसँगै सरकारले हटाउने तयारी गरेको हो। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। बाख्रा पालन प्रवर्धनका लागि गल्छीका कृषकलाई बोयर बोका वितरण। बाढ़ी प्रभावित गलौदीको सरसफाईमा फोकस नेपालको सहयोग। शुक्रबारदेखि आइतबारसम्म हावाहुरीसहित ठूलो वर्षाको सम्भावना रहेको महाशाखाको भनाई। शेयर बजारको डाटा सेन्टरमा प्राविधिक समस्या। र त्रिपुरेश्वर बस आगलागीमा चालकको अवस्था गम्भीर। 90% शरीर जल्यो। बेलुकी 8:30 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म रेख बिदा हुन्छु। नमस्कार।

0: Extreme energy drink.
1: रंग बहार रंग बहार
2: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ष पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ष पेन
3: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु यसले त छिट्टै फल दिन्छ बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त
4: हाइब्रिडले फल त छिट्टै दिन्छ होला तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनु पर्छ कोदो फापर चिनो कागुनो उवा जौ मकै सिमी तरुल पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रा पहिचान हुन् त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ
3: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा
4: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ खडेरी तुसारो पनि सहन्छ कम लगानीमै राम्रो उब्जनी हुन्छ पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी
3: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो अब म पनि रैथाने बाली नै लगाउँछु
4: रैथाने बाली जोगाऊ जैविक खेती अपनाऊ आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ
3: एफएओ नेपाल भीमसेन थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वारा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश
5: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस् 24 घण्टा आकस्मिक सेवा ओपीडी सेवा शल्यक्रिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउन्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस् केडिसी जनरल अस्पताल सम्पर्क नम्बर 01-4985-910 01-4985-911 तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि।
1: किन नहोस् त काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
0: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
2: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
3: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
4: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
3: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
4: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण
3: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
4: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
3: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
5: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
6: सुन्न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
7: त्रिमूर्ति छँदै छ नि।
6: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
7: त्रिमूर्ति छँदै छ नि।
6: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
7: मजाक होइन भने मेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैर ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
8: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
9: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183007।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै प्रधानमन्त्री राहत कोषमा 15 अर्ब रूपियाँ जम्मा। आज बसेको प्रतिनिधि सभाको बैठकद्वारा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन।
1: हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ।
0: संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा भोटेकोशी विपद सहित जलवायु परिवर्तनका कारण नेपालले संकट भोगेको कुरालाई अन्तर्राष्ट्रियकरण गर्न कांग्रेस नेताहरूको प्रधानमन्त्रीलाई आग्रह। भोटेकोशी बाढ़ी प्रभावितलाई घर भाड़ा दिन थालेपछि होल्डिङ सेन्टरमा बस्नेहरू घटे।
2: पहिलो चरणमा हामीले एक करोड़ 50 लाख धादिङमा र 13 करोड़ चाहिँ प्रभावित गाउँपालिका नगरपालिकामा पठाइसकेको अवस्था छ।
0: असोज 9 गतेदेखि 11 गतेसम्म ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह। सीआईएनद्वारा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रको पोषणको बारेमा बहुसरकारवालासँग छलफल। घिउ लगायतका स्थानीय खानाको बारेमा जानकारी पर्याप्त बाँड्नुपर्ने पोषण शाखा प्रमुखको भनाई।
3: प्रोटिन चाहिँ कार्बोहाइड्रेट त 4 किलो क्यालोरी दिन्छ। यदि हामीले 1 चम्मच घिउ गरिदियो भने त उसले एक थाल झन् अलिक ठूलो बाउलमा खाएको जति सानो बाउलमा खाँदा पनि इनर्जी चाहिँ बच्चाले पाउने भयो। यी चिज चाहिँ हाम्रा यी परामर्श दिने विभिन्न खालको हाम्रा प्रोटोकलहरूमा डब्ल्यूएचओ युनिसेफको अरू प्रोटोकलमा हामीले गरिरहेको प्रोटोकलमा छ।
0: र जापानको नायोगामा जारी 20 एसियाली खेलकुदमा नेपालका दानबहादुर दर्लामी पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालको संविधानले स्वास्थ्य उपचारलाई नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ। सर्वोच्च अदालतले पनि सरकारी अस्पतालबाट उपचार पाउनु नागरिकको हक भएको र त्यसको व्यवस्था गर्न सरकारको दायित्व हुने व्याख्या गरिसकेको छ। तर व्यवहारमा गरीब नागरिकले अझै पनि स्वास्थ्य सेवा र आफ्नो खल्तीबाट भने जति रकम खर्च गर्न नसक्दा उपचार नपाउने बाध्यता छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले आज जारी गरेको सूचना अनुसार नेपाल मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनका आधारमा यही असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्ष पानी पर्ने सम्भावना रहेको जनाएको हो। कोशी मधेश बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि ठूलो पानी पर्ने अनुमान गरिएका कारण सावधानी अपनाउन भनिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनु भएको छ। मौसम विभागका अनुसार उत्तर अण्डमान सागर र आसपास क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाड़ीको मध्य भाग नजिक रहेको छ। उक्त प्रणाली थप सशक्त भई पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्दै नेपालतर्फ प्रभाव पार्ने सम्भावना रहेको जनाइएको छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन सहित मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढ़ी पहिरो तथा गेग्रान बहावका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम पर्न सक्ने पनि प्राधिकरणले जनाएको छ। अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, जोखिमयुक्त सड़कमा सवारी साधन सञ्चालन गर्दा सवारी सावधानी अपनाउन र सम्बन्धित निकायलाई उद्धार तथा राहत कार्यका लागि तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ। प्रतिनिधि सभाको बैठकले भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। आज बसेको बैठकमा सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभा नियमावली 2083 नियम 180 बमोजिम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा कोशी भोटेकोशी त्रिशुली विपद सम्बन्धी 15 सदस्यीय संसदीय विशेष समिति गठनको प्रस्ताव गर्नुभएको थियो। उक्त प्रस्तावलाई प्रतिनिधि सभाले सहमति जनाएको छ। हिमालमा जलवायु परिवर्तनको असर तथा भोटेको कोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्न समिति गठन गरिएको सभामुख अरियालले बताउनुभयो।
1: समितिको नाम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ। समितिको उद्देश्य हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नुहुनेछ। विषयगत अनुभव, समावेशिता तथा विपद प्रभावित क्षेत्रको प्रतिनिधित्व समेतका आधारमा निम्नानुसार 15 सदस्यीय रहेको समिति गठन हुनेछ।
5: समितिको कार्यावधि पहिलो बैठक बसेको मितिले 3 महिनाको हुने र तोकिएको समयमा काम नसकिएमा कारण र थप अवधि खुलाएर प्रतिनिधि सभा समक्ष अनुरोध गर्न सकिने र सभाको निर्णय अनुसार म्याद थप हुन सक्ने जनाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रेतीले भोटेकुसी बाढ़ी प्रभावितको व्यवस्थापन शुरू भएको बताउनु भएको छ। कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा रसुवा स्थित भोटेकुसी बाढ़ीबाट प्रभावित क्षेत्रमा विस्थापित व्यवस्थापन, प्रभावित नागरिकको मानवाधिकार लगायतका विषयमा काम अघि बढ़िसकेको बताउनुभयो। उहाँले सरकारले प्रभावित परिवारलाई घर भाड़ाका लागि मासिक 15,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेपछि प्रभावित परिवार भाड़ाको घरमा स्थानान्तरण भएकाले होल्डिङ सेन्टरमा बस्नेको संख्या घट्दै गएको बताउनु भएको छ। 4 जनासम्मको परिवारलाई 15,000 र थप प्रत्येक सदस्यका लागि 2,000 रूपियाँका दरले घर भाडा उपलब्ध गराउने व्यवस्था गरिएको छ। त्यसका लागि स्थानीय तह र प्रभावित क्षेत्रमा रकम व्यवस्थापन गरिसकेको समेत उहाँले बताउनुभयो।
2: नभएको अवस्थामा फेरि हामी अरू पैसा पठाउने नपठाउने भन्ने हो। त्यो पैसा पठाउनलाई हामीलाई केही पनि गाह्रो छैन, हामी कहिले पनि पठाउन सक्छौँ। तर खर्च आएन भने फेरि त्यहाँ मात्रै गएर पैसा थुप्रिन्छ, यो अन्य त्यो केही ठाउँ अन्य ठाउँमा पनि त्यो भयो योभन्दा पूर्व पनि। त्यसलाई पनि मानिसजीहरूलाई हामीले यति जानकारी गराए, त्यसमा आज हामी चेक गर्छौँ कति खर्च गर्छ। यदि थप चाहियो भनेपछि उहाँलाई सोध्छौँ र चाहियो भनेमा हामी पठाउँछौँ।
5: रसुवाको भोटेकोशी बाढ़ी प्रभावितको पोषण सुधार र जनस्वास्थ्य जोखिम कम गर्न तीनै तहका सरकार बीच राम्रो समन्वय हुनुपर्नेमा सरकारवाला निकायका प्रतिनिधिले जोड़ दिएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा आज टेकु स्थित परिवार कल्याण महाशाखाको सभाकक्षमा गरेको बहु सरकारवाला पोषण संवाद कार्यक्रममा उनीहरूले विनाशकारी बाढ़ीपछि दीर्घकालीन रूपमा पोषणको जोखिम हुने भन्दै सरकारी तथा गैर सरकारी निकाय बीच आवश्यक समन्वय गर्न पनि अनुरोध गरिएको छ। छलफल कार्यक्रममा परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापाले बाढ़ी प्रभावित 15 स्थानीय तहमा रहेका समुदायका नागरिक र होल्डिङ सेन्टरमा पुगेर बालबालिका, गर्भवती, सुत्केरी, किशोर किशोरीको पोषणको अवस्थाका बारेमा तथ्याङ्क लिने काम भइरहेको बताउनुभयो।
3: सीमित स्रोत र साधनभित्र पसेर हामीले अलि ठूलो काम गर्नुपर्ने यो स्थिति आएको बेला हो कि जस्तो मलाई लाग्छ। र मैले अझै पनि यो अब पोषणको संवाद भएको हुनाले त्यो केन्द्रबिन्दुमा कुराकानी गर्दाखेरि हामीले अहिले बालबालिका होइन र विभिन्न जोखिम समूहमा पर्ने जुन समूहका पब्लिकहरूलाई अहिले मैले चाहिँ बाहिरबाट आएका खानेकुरा चाहिँ तत्कालको लागि जुन खाद्य संकटलाई कम गर्नको लागि र त्यो जोखिमबाट अझै जोखिममा नजाउन् विभिन्न उमेर समूहका व्यक्तिहरू भन्नको लागि भने र अब हाम्रो यहाँ विद्यालय शिक्षा स्कूलका यो बालबालिकाहरूलाई पनि यो खाद्यको यो खानेकुराहरूको बारेमा खानपानको बारेमा त्यो पनि एउटा हाम्रो नियमित कार्यक्रमहरू त्यहाँ हामीले जोडेका छौं भने
5: बाल स्वास्थ्य सेवा तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले भोटेकोशी बाढ़ी प्रभावितमा झाडापखाला हैजाको जोखिम हुने भएका कारण हेलिकप्टर र ड्रोनबाट भए पनि खोप प्रभावित 15 स्थानीय तहमा पठाइएको समेत बताउनु भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब 15 अर्ब रकम जम्मा भएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। यसरी चीन सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई 1 करोड़ 10 लाख रूपियाँ सहयोग प्रदान गरेको छ। नेपाली कंग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन शाहलाई भेटेर संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा भुटेकोशी विपत्ति सहित जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटलाई अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरेका छन्। उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता विश्वराज आङदिम्बेले आज सिंहदरबारमा प्रधानमन्त्री शाहसँग छलफल गर्नुभएको थियो। राष्ट्रसंघमा नेपालको प्रधानमन्त्री सहभागी हुँदा प्रधानमन्त्रीको साथमा सिंहो देश रहेको सन्देश दिन आग्रह गरेको समेत उपसभापति शर्माले बताउनु भएको छ। रिद्धिसिद्धि यातायातको एउटा बसमा आज दिउँसो भएको आगलागी र उक्त घटनामा ट्राफिक प्रहरीको संलग्नता रहेको वा नरहेको बारेमा छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ। उपत्यका प्रहरी कार्यालय रानी पोखरीले एसएसपी रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिले आगलागी हुनुपूर्व गाड़ीका चालक दाव लामा र ट्राफिक प्रहरी बीच भएको सम्बन्धी सहभागी हुँदा प्रधानमन्त्रीको साथमा सिंहो देश रहेको सन्देश दिन आग्रह गरेको समेत उपसभापति शर्माले बताउनु भएको छ। रिद्धिसिद्धि यातायातको एउटा बसमा आज दिउँसो भएको आगलागी र उक्त घटना

0: अलग्गै छानबिन समिति गठनको तयारी गरेको छ। यसैबीच यातायात व्यवस्था विभागले मौसमको अवस्था हेरेर मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुला गरिने जनाएको छ। चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापनका विषयमा आज काठमाडौँमा सरकारवाला निकायसँग भएको छलफलमा विभागले हाल जारी विपद र केही दिन प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुला गरिने समेत जनाएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्य संयोजन समितिको बैठक भोलि बस्ने गरी बोलाउनु भएको छ। केन्द्रीय कार्य पेरिस डाँडामा बस्ने गरी बैठक बोलाइएको प्रवक्ता प्रकाश ज्वालाले बताउनु भएको छ। उहाँका अनुसार दिउँसो 1 बजेका लागि बैठक बोलाइएको छ। बैठकमा विकसित राजनीतिक घटनाक्रम, महाधिवेशन कार्यतालिका लगायतका विषयमा छलफल हुनेछ। यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पार्टीको नेतृत्व नछोड्ने आश्रय सहितको राजनैतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश गर्नुभएको छ। पार्टी पुनर्गठनको बस र मुद्दालाई नै आफ्नो तर्कद्वारा पुष्टि गर्ने कोशिश गर्दै अध्यक्ष ओलीले यसलाई लहरको विषय नबनाउन समेत चेतावनी दिनुभएको हो। साझा खबरमा अब खेल खबर। जापानको नायोगामा जारी 20 एसियाली खेलकुदमा नेपालका दानबहादुर दलामी पराजित हुनुभएको छ। पुरूष 70 केजी तौल समूहको प्रिलिमिनरीज राउण्डमा इराकका अली कासिम हमदाङ अल सारसँग 5-0 सहज नतिजामा दर्लामी पराजित हुनुभएको हो। एसियाली खेलकुद अन्तर्गत पुरूष कबड्डीमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। समूह बी अन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग 59-48 पराजित भएको हो। नेपालकी सुस्मिता तामाङ थाउलुको महिला छनक्वाईमा 13 स्थानमा रहनु भएको छ।
1: सन्तोष गन्धर्व रसुवा भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा लाभग्राही पहिचान गर्ने काम शुरू। बाढ़ी प्रभावित क्षेत्रमा बन्द रहेका विद्यालयहरू खुल्न थाले। जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली। बस्तीलाई फर्काउन नसके पनि खेती प्रणाली फर्काउन सकिने कुरा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
3: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
2: ओहो, तिमी त घरको खाने भएछौ नि।
4: के को सरसल्लाह हो दुईजनाको?
3: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
4: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
2: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
4: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
5: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
6: क्यासको फिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
8: रसुवा भुटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा लाभग्राही पहिचान गर्ने काम शुरू भएको छ। तपाईले आफ्नो वडा कार्यालयमा गएर लाभग्राहीका लागि निवेदन दिनुपर्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
9: अब लाभग्राही पहिचान गर्ने प्रक्रिया त शुरू भइसकेको छ। अहिले सम्बन्धित ओडा र सम्बन्धित पालिकाहरूबाट नै शुरू हुन्छ। उहाँहरूले आफ्नो समुदायमा को मान्छे बस्नुहुन्थ्यो, उहाँहरूको परिवार कतिजना को बस्नुहुन्थ्यो, होइन, मिसिङदेखि लिएर

0: बढी पहिचान भएको विषयमा उहाँहरू सबैको विषयमा हामीलाई केन्द्रलाई भन्दा पालिकाले नै थाहा हुन्छ। अब हाम्रो कार्यविधि अनुसार चाहिँ यो निजी आवास पुनर्निर्माण अस्थायी आवासको विषय छ, यसमा चाहिँ अस्थायी आवासका केसहरूमा अब यो जस्तो भाडा दिने विषयमा पनि लाभकारी पहिचान गर्ने मुख्य जिम्मेवारी चाहिँ सम्बन्धित पालिकाको नै हो। पालिकाले पहिचान गरेपछि त्यो माथिसम्म आइराख्नु परेन। अब निजी आवास पुनर्निर्माणको केस छ, जुन पर्मानेन्ट खालको हाउसिङका कुराहरू प्राइभेट हाउसिङ छ पर्मानेन्ट बनाउने, त्यो सन्दर्भमा चाहिँ कार्यविधि अनुसार सम्बन्धित पालिकाले पहिला लाभकारी पहिचान गरेर सम्बन्धित जिल्ला प्रशासन कार्यालयले भेरिफाई गरेर हाम्रो प्राधिकरणसम्म आएपछि फाइनल हुन्छ। लाभकारी पहिचानै गर्ने विषयमा चाहिँ अलिकति समस्या यो वर्ष चाहिँ यो घटनामा चाहिँ के छ भन्दाखेरि, अब सबै परिवार नै मिसिङ भएको अवस्थामा चाहिँ अलिकति अरू भूकम्प अरू जेनरल जुन हाम्रो पहिला डिजास्टर हुन्थ्यो त्यो र यो मेगा खालको डिजास्टर र अलिक फरक किसिमको भएको भएर ठ्याक्कै पहिचान गर्न चाहिँ अलिकति गाह्रो पनि छ, अलिकति टाइम चाहिँ लाग्न सक्छ। यसमा यहाँहरूले नआत्तिकन आफ्नो विवरणहरू चाहिँ सम्बन्धित पालिका र ओडामा दिन चाहिँ अनुरोध गर्छु।
1: लाभग्राहीका लागि निवेदन दिन वडा कार्यालयमा जाँदा नागरिकता, राष्ट्रिय परिचय पत्र वा त्यही वडाका नागरिक हो भनेर परिचय खुल्ने कागज पत्रको फोटो कपी लैजान चाहिँ नभुल्नुहोस् है, अनि फोटो पनि साथैमा लगेको राम्रो। रसुवाको गोसाईकुण्ड गाउँपालिकाले बाढ़ी प्रभावित लाभग्राहीको पहिचानको काम शुरू गरेको छ। प्रभावित बसेकी ठाउँमा जनप्रतिनिधि र कर्मचारी पुगेर लाभग्राही पहिचानको काम गरिरहेका छन्। प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई
2: मोरङ नम्बर 2 को एउटा वडा सदस्य हाम्रो कृपा नगरवटी उहाँलाई काबा अध्यक्ष तोकेका छौं र अहिले वडा 2 को टिम मिलेका धेरै विस्थापितहरू चाहिँ मुस्ताङ गुम्बा मा हुनुहुन्छ, जुन चाहिँ काठमाडौँको सयुङमा रहेको छ। त्यही चाहिँ हाम्रो वडा काबा अध्यक्ष पनि त्यतिर हुनुहुन्छ र हाम्रो त्यहाँ त्यसको लागि हामीले एकजना वडा सचिव त्यहीँ खटाएका छौँ। यसै गरी अहिले अस्थायी रूपमा त्यहाँबाट सुरु भइरहेको छ। वडा 5 को चाहिँ अब अध्यक्ष पनि बेपत्ता हुनुभएको हुनाले यहाँको वडा 5 को सदस्यलाई वडा काबा अध्यक्षको जिम्मा दिएको छ। वडा कार्यालयको भवन चाहिँ ठ्याक्कै हामीले कहाँ राख्ने तोकिसकेका छैनौँ। अहिले चाहिँ जुन चाहिँ बसेर गर्दै हुन्छ, हाम्रो वडा सचिव चाहिँ मुस्ताङ गुम्बामा गएर त्यहाँ डाटा संकलन गर्ने क्षतिको विवरण लिने कार्यमा व्यस्त हुनुहुन्छ अहिले।
1: काठमाडौँ र गाउँ दुवै ठाउँमा लाभग्राही पहिचानको काम भइरहेको बताउँदै हुनुहुन्थ्यो गोसाईकुण्ड गाउँपालिका रसुवाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई। बाढ़ी प्रभावित ठाउँमा बन्द रहेका विद्यालयहरू खुल्न थालेका छन्, तर पढ़ाई छुटेका बालबालिकालाई कथा सुनाउने, चित्र कोर्न लगाउने अनि खेल खेलाउने सुझाव छ मनोविद अमृता गुरूङको।
3: यस्तो बेलामा बालबालिकाहरूलाई चाहिँ अभिभावकले पनि हेर्न नसके अवस्थामा चाहिँ अब कसले चाहिँ अलिकति बढी ध्यान दिन सक्छ, उहाँहरूको आफ्नो आफन्तहरूले हेर्नुपर्छ है भनेर सँगसँगै, अनि हामीले चाहिँ बालबालिकाहरूलाई चाहिँ चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँलाई एक प्रकारको हामीले इङ्गेज गरिरहेको छौँ। अनि त्यसको खेलहरू पनि छ नि त, उहाँहरूले त्यो खेलहरू खेलेर पनि भुलाइराख्नु भएको छ। चित्र बनाउन चाहिँ उहाँलाई असाध्यै मनपर्ने, अनि त्यो चाहिँ स्कुलको पनि याद आयो भनेर भन्नुभएको थियो कि। अनि यहाँ अहिले चाहिँ चाइल्ड फ्रेन्डली स्पेस भनेर पनि राखेको छ, यहाँ टिचरहरू पनि हुनुहुन्छ अनि उहाँहरूले चाहिँ क्लासहरू लिनुहुन्छ कि, त्यसले गर्दाखेरि पनि अलिकति इङ्गेज भएको, अनि यहाँ खेलाउनाहरूले गर्दाखेरि पनि उहाँहरू यताउता हिँड्ने त्यसरी चाहिँ आफ्नो दैनिक हुन्छ नि त गरिरहनु भएको छ मन भुलाउने भनौँ न बच्चाहरूले चाहिँ।
1: मनोविद अमृता गुरूङ, तपाईंलाई पनि बाढ़ी तथा विपद बारे अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
4: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीपछि प्रभावित क्षेत्रको कृषि र कृषि बजारको पुनरुत्थान चुनौतीपूर्ण,
5: संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ।
4: सबैको समन्वयमा बस्तीलाई फर्काउन नसके पनि खेती प्रणाली फर्काउन सकिने, कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
6: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खारल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
7: पशुको दाना पानी पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको ओसिलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
8: पशु स्वास्थ्य भागुते चरचरे लम्पी स्किन पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
7: नेपाल सरकार पशु सेवा विभाग संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
10: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीपछि कृषि र कृषि बजारको पुनरुत्थान चुनौतीपूर्ण बनेको छ। राष्ट्रिय कृषक समूह महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालासँग हामीले कृषिको चक्रमा भएको क्षति र अब कसरी प्रणालीलाई अगाडि बढ़ाउन सकिन्छ भनेर कुराकानी गरेका छौं।
5: सत्रवटा पालिका यो बाढ़ीबाट प्रभावित पालिका भन्छौं, त्यो सत्रवटा पालिका चाहिँ विशेष गरी उत्पादनमा आधारित खाद्य श्रृंखलामा योगदान गर्दै गरेका किसानहरूको बाहुल्यता भएको पालिका हो। त्यसले चाहिँ नुवाकोट, रसुवा, धादिङ, गोर्खा, चितवन लगायतका ग्रामीण समुदायको जीविकोपार्जन त्यसमा आधारित उहाँहरूले अर्थतन्त्रमा कन्ट्रिब्युट गरिरहनु भएको थियो। त्यसको अवस्था निकै भयावह र निकै अप्ठ्यारो अवस्थामा पुगेको छ। अलिकति खेतीयोग्य जमिनको हिसाबले कुराकानी गर्दै गर्दा नि झण्डै 2000 हेक्टर भन्दा बढी जमिनहरू नष्ट भएको अवस्था देखियो। त्यो जमिन मात्र नष्ट थिएन, त्यसमा लगाइएको धान बाली विशेष गरी र अनि त्यसपछि तरकारी बाली, यो दुईवटा बालीमा म्यासिभ क्षति पुगेको छ। त्यो पालिकाहरूको खाद्य सुरक्षाको अवस्था एकदमै नाजुक अवस्थामा पुगेको अवस्था देखिएको छ। त्यो कसरी त भन्दा खाद्य उत्पादन र स्थानीय खाद्य प्रणालीको साङ्लो टुटो, अब त त्यहाँको त्यो बगर अवस्था हेर्दै गर्दा त 6 महिना त के त्यो फेरि
10: पुनरुत्थान गर्न गाह्रो छ।
5: 100 हाराहारीमा माछाका पोखरीहरू ड्यामेज भए हराए गए त्यो अवस्था छ।
10: अब दूध संकलन गर्ने डेरीहरू बगायो, अब पारीबाट ल्याउने दूधहरूले अब बजार पाएन होइन। अब यसको लागि चाहिँ अब बिस्तारै उठ्नुपर्ने छ, बिस्तारै अब सामान्य जीवनमा आउनुपर्ने छ। अब त्यसको लागि चाहिँ अब किसानहरू जसको सबै कुरा बगायो है फेरि काम गर्छु भन्न चाहनेलाई चाहिँ अब कसरी व्यवस्थापन गर्नुपर्छ?
5: कृषिमा आधारित ग्रामीण अर्थतन्त्रलाई पुनर्जीवित गर्नको लागि प्रथमत अब गभर्नमेन्टले एक्चुअल डाटा अहिलेसम्म आएको छैन, यो ऱ्यापिड एनालाइसिसको डाटा हो। अनि त्यस पछाडि त्यो डाटा विशेष गरी गाउँपालिका या स्थानीय सरकारसँगको समन्वयमा त्यसलाई अलि विस्तृत र यथार्थ डाटा लिनुपर्नेछ पहिलो काम। अब अहिले तत्काल राहतमा सरकार जुटेको छ, राहतमा सहयोगी हातहरू जुटेको छन्। योभन्दा पछाडि अब हामीले यसलाई अलिकति पुनरुत्थानमा काम गर्नुपर्छ। पटकै कार्यक्रमले यसको सोल्युसन निक्लदैन। यसलाई कृषि पुनरुत्थानको विशेष प्याकेज योजना आयोग, कृषि मन्त्रालय, हाम्रो संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ। त्योभित्र तथ्याङ्कले देखाएका जति पनि नष्ट भएका जमिनहरू छन्, जति पनि नष्ट भएका पशु गोठहरू छन्, जति पनि नष्ट भएका माछा पोखरीहरू छन्, त्यो सबै चिजहरू आखिर तपाईँ हामीले फेरि त्यहाँ पशुवस्तुको लागि चरणहरू नष्ट भएका छन्, धेरै चिजहरू नष्ट भए हुनाले त्यो सबैको लागि विशेष प्याकेज पुनरुत्थानको प्याकेज घरधुरी तहमा त्यसरी गरियो भने तत्कालीन रूपमा हामीले सम्बोधन गर्नुपर्ने कृषिमा सम्बोधन गर्नुपर्ने कुराहरू र दीर्घकालीन रूपमा कृषिलाई पुनरुत्थान गर्नको लागि यो एउटा अप्ठ्यारो अवस्थालाई अवसरमा रूपान्तरण गर्दै कृषिलाई पुनरुत्थान गर्ने हिसाबले विशेष प्याकेज लिएर आउनुपर्छ। अनि तत्कालीन रूपमा विशेष गरी हामीले चेन टुटेको चेन छ टुटेको चेनलाई तत्काल जोडिहाल्नुपर्नेछ। हजुरले अघि कुरा गरिहाल्नुभयो दूधको चेन टुटेको छ पहाड़मा फल्दै गरेको गाउँमा फल्दै गरेको तरकारीको चेन टुटेको छ गाउँमा जाने अब तरकारीको लागि चाहिने खेतीपातीको लागि चाहिने इनपुटहरू अब टुटेको छ अब फेरि यो खेतीमा त 15 दिन टुट्दै गर्दा सिजनै जान्छ त्यो भावनाले तत्काल रूपमा उहाँहरूको दैनिकी कृषि अर्थतन्त्रमा आधारित दैनिकीलाई सहजीकरण गर्ने कुरामा पहिलो स्टेप दोस्रो स्टेपमा किन कृषि पुनरुत्थानको प्याकेज तत्कालीन र दीर्घकालीन अनि त्यस पछाडि पुनर्लाभका कार्यक्रममा कृषिमा आधारित जीविकोपार्जनमा अलि बढी भर पर्ने जुन किसानहरू हुनुहुन्छ उहाँहरूको लागि तत्काल धान गयो ठिकै छ अब के भन्ने कुरामा यो बालीको चक्रमा आधारित भएर योजना बनाउनु पर्ने देखिन्छ। अनि त्यस पछाडि अलि बढी चाहिँ अब यो हामीले बाहिरबाट ल्याएर दिने अनि त्यस पछाडि खुवाउने कुरा गर्दै जाउँ तर उत्पादनमा आधारित अर्थतन्त्रलाई पुनर्जीवित गर्ने कुरामा सरकारले विशेष ध्यान दिनुपर्छ। यसको लागि योजना आयो र तहगत संरचनाले ध्यान दिएर दीर्घकालीन योजना बनाउनुपर्छ भन्ने लाग्छ।
11: अब जस्तो किसानको कुराहरू प्राथमिकतामा पर्नलाई गाह्रो हुन्छ कतिपय बिउहरू बगायो नष्ट भयो अब ती बिउ आउँदै आउँदैनन् होइन भनौँ न कति कुराहरू होलान् अब किसानहरूलाई चाहिँ दिने कुराहरू जस्तो जमिनकै व्यवस्थाको कुरा अब त्यही ठाउँमा त सम्भव कतिको छैन होइन अर्को ठाउँमा वैकल्पिक ठाउँ पाएँ भने म अब लगाउँथेँ अब आउने बाली त लाउँथेँ भन्ने होला नि त त्यो किसानको सपना होइन अब त्यसको लागि चाहिँ कसरी सहजीकरण गरिदिनुपर्छ।
5: अब यस्तो हुन्छ होला अब तत्काल रूपमा फेरि पनि अब हाम्रो क्लाइमेटको पर्सपेक्टिभबाट हेर्दै गर्दा या अब हाम्रो जति पनि जोखिम छ अब यो सेटलमेन्टको कुराकानी आउला हाउस होल्डको सेटलमेन्ट बस्ती बसाउने कुराकानी गर्दै गर्दा बस्तीमा बस्ने मान्छेले कहाँको उत्पादन गरेर खाने भन्ने कुरा मेजर रहन्छ त्यो भए हुनाले अब अहिले त्यो बगर अहिलेलाई बगर भनौं त्यो बगरलाई उपयोगमा लिएर आउन सकिन्छ खेतीको लागि अब सेटलमेन्टको लागि जोखिमयुक्त भयो खेतीको लागि त्यसलाई पुनर्उपयोगमा लिएर आउने योजना बनाउनुपर्छ।
11: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज 9 गतेदेखि 11 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अप्नाउन आग्रह गरेको छ। प्रतिनिधि सभाको बैठकले भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। चीन सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई 1,10,00,000 रूपियाँ सहयोग गरेको छ। नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन शाहलाई भेटेर संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दा भोटेकोशी विपद सहित जलवायु परिवर्तनका कारण नेपालले संकट भोगिरहेको बारेमा अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरेका छन्। रेती सिद्धी यातायातको बसमा आज दिउँसो भएको आगलागीमा ट्राफिक प्रहरीको दोष रहेको वा नरहेको बारेमा छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पार्टीको नेतृत्व नछोड्ने आशयसहितको राजनैतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश गर्नुभएको छ र जापानको नायगामा जारी 20 एसियाली खेलकुदमा नेपालका दानबहादुर दर्लामी पराजित हुनुभएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असो 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: उच्च गति, भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपालमा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपीटीवी सेवा प्रदान करने डिश होम इंटरनेट नेपालको एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
3: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: नमस्कार, देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क CIN को प्रस्तुति कार्यक्रम पोषण संवादमा यहाँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य। कार्यक्रम पोषण संवादमा आज हामी बाढ़ी प्रभावित क्षेत्रको पोषणको बारेमा र बालबालिकाका विभिन्न पक्षमा आज हामी कुराकानी गर्छौ। त्यसको लागि बालबालिका शान्ति क्षेत्र अभियान सिजबका अध्यक्ष तिलोत्तम पौडेल हाम्रो स्टुडियोमा हुनुहुन्छ। यहाँलाई स्वागत छ।
6: हस्, धन्यवाद, नमस्कार।
5: हजुर, सबैभन्दा पहिले तपाईँ घटनै भएको दिन रसुवा जानुभयो, परिवारको हिसाबले पनि तपाईँको आफन्त पर्नुभयो होइन, र सुरुमा चाहिँ त्यो विपत्तिले कस्तो अवस्था सिर्जना गर्यो, तपाईँले देखेको कुराहरू अलिकति बताइदिनुहोस्।
6: धन्यवाद। अब 10 गते त पुग्दाखेरि 10 गते राति नै भइसकेको थियो, खास 11 गतेदेखिबाट प्रत्यक्ष रूपमा त्यहाँ मेरो हाम्रो उपस्थिति भयो। अब यो उत्तर गया वार्ड नम्बर 5 पर्छ, त्यो म पुगेको ठाउँ जहाँ जान यात्रा निकै कठिन थियो, करिब 12 घण्टाको मोटरसाइकल यात्रा, त्यही पनि लड्दै पढ्दै अनि हिलो बाटो, बाटोहरू त्यति राम्रो थिएन र कतिपय ठाउँमा चाहिँ बाइकहरू धकल्नुपर्ने बोक्नुपर्ने स्थिति थियो। त्यो बाटो काटेर हामी पुग्यौं। अब पुग्दाखेरि बस्तीहरू सबै उजाड देखिन्थे, मान्छेहरूका गलाहरू चाहिँ बन्द थिए, मान्छेहरूको चाहिँ चाहे त्यहाँको शिक्षक होस् स्थानीय शिक्षकले पनि कसैले आफ्ना परिवारका सदस्य गुमाएका थिए, कसैले आफ्ना बालबालिका गुमाएका थिए, अब परिवारका सदस्यहरूले पनि आफन्त छर छिमेकका मान्छेहरू गुमाएको स्थिति थियो। जनप्रतिनिधिले त त्यहाँको उपाध्यक्ष चमेली गुरुङले त आफ्नो भाइसहित 24-25 जना गुमाएको स्थिति थियो। त्यसै गरी पालिकाको अध्यक्षले पनि आफ्ना इष्टमित्रहरू गुमाएका स्थिति थिए। संचारकर्मी त्यहाँका संचारकर्मीहरूले जो चाहिँ नियमित संचार माध्यमबाट सूचना दिनुहुन्थ्यो उहाँहरूले पनि गुमाउनु भएको थियो, सुरक्षा निकायले गुमाएका थिए र त्यस्तो बेलामा पनि फेरि उहाँहरू अरूको उद्धार राहत पुनस्थापनामा के गर्न सकिन्छ भनेर लागिराख्नु भएको थियो। तथापि धेरै व्यवस्थित हुन सकेका थिएन सेल्टरहरू, अहिले हामी जुन खालको कुराहरू सेल्टरहरूका कुराहरू गरिरहेका थियौँ त्यस्तो केही व्यवस्थित हुन सकेका थिएन। मान्छेहरू आएर उत्तर गयाको माथि रहेको शिवालय स्कूल र नीलकण्ठ स्कूलमा मान्छेहरू बसिराख्नु भएको थियो र त्यति धेरै व्यवस्थित थिएन र हामी सँगसँगै जाँदै गर्दाखेरि अब त्यहाँको स्थानीय म त पहिला त स्थानीय सरकारलाई धन्यवाद दिन चाहन्छु, त्यस्तो विपदमा आफू प्रभावित हुँदाहुँदै पनि उहाँहरू आफै क्रियाशील भएर लाग्नु भएको थियो र सँगसँगै अरू नागरिक संघ संस्थाहरू पनि गएको थिए र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको सदस्य संस्था जागृति बाल तथा युवा सरकार नेपालले चाहिँ पनि त्यहाँ गएर भोलिपल्टबाटै गएर अब यो यहाँ मनोविमर्शको कुराहरू कोअर्डिनेसनको कुराहरूमा चाहिँ त्यो संयोजन गरी भूमिका निर्वाह गर्नको लागि लागिराख्नु भएको थियो।
5: हजुर, अब अब त्यहाँ धेरै पक्षहरू छन् तर अलिकति विशेष रूपमा तपाईँ

0: को वित्तीय संस्था
1: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा।
2: यस सुबला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्दनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
2: थाइराइड रोग,
3: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
2: जन्डिस, बिग्रिएको पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
3: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
2: सुबला पुल पिङ ताली नीलकण्ठ तीन धादिङ बेसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 9852121153 र 9843478322।
4: रंग बहार रंग बहार
5: बजट संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
4: बजट पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: बजट पेंट।
6: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
7: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
6: उता हेर त भान्जा,
7: हेरिरहेको छु त मामा।
6: के देखेउ त भान्जा?
7: प्रतीक कम्प्युटर सेन्टर। यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ?
6: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब धादिङ बेसी 2000 प्रतीक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
8: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने।
9: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि साधै झुक्क। फोन नम्बर 010-5509-17, 97510-97778।
10: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस शुभला पोलिक्लिनिक पाली धादिङबेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक ताली, नीलकण्ठ टिम, धादिङबेसी, पुसार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरि गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरि हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङबेसी, त्रिवेणी चोक, पुरानो सीपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-33-23।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङबेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको, सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार RCT गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3, धादिङबेसी बीच बजार, मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 MHz।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, निलकण्ठ नगरपालिका 3, धादिङदेशी पुछार बजार, ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333898, 9813713100।
2: इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888। सुबिसु इन्टरनेट
3: रंग बहार रंग बहार
4: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: वर्ज पेंट से घर रंगाउनु होस् त लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाउ, खुशी बनाउ, उपहार जित्ने अवसर पाउ।
3: वर्ज पेंट
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पीरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0-10-5-21-248, मोबाइल नम्बर 98-41-14-94-84।
0: हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
1: खाना बनाउनु अघि,
0: खाना खानु अघि,
1: साना बालबालिकालाई खाना खुवाउनु अघि,
0: चर्पी गएर आएपछि,
1: फोहोर कुरा छोएपछि
0: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
1: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल, धादिङ।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: Radio Tiding 7.3 MHz.
1: 하니나 이래봐도 어떻게 썰마디가 벗어서 이상한 게 긴데 이제 아직도 남들이 쩌고 내긴 किन नमस्ते काका यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु
2: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिलेै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस् यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ
3: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस् 24 घण्टा आकस्मिक सेवा ओपीडी सेवा शल्यक्रिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउन्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस् केडिसी जनरल अस्पताल सम्पर्क नम्बर 01-4985-910 01-4985-911 तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
4: रंगबहार रंगबहार
5: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
4: बर्जर पेन्टले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
5: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
4: बर्जर पेन्ट
6: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन
7: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ
6: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्
7: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण
6: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्
7: खानामा चिल्लो प्रयोग कम गरौं मौसम अनुसार फलफूल खाऊ गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ दूधजन्य वस्तु खाऊ माछा मासुका परिकार मिलाएर खाऊ फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं नियमित व्यायाम गरौं
6: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन यो सन्तुलित हुनुपर्छ
8: एफ एओ नेपाल भीमसेन थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सदन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश
9: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: टेरिटरी सामान
1: अधिकारी सदस
0: बजट प्लेन
1: अधिकारी सदस
0: धारा फिटिंग
1: अधिकारी सदस
0: टाइल मार्बल
1: अधिकारी सदस
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो लौन त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाइ ल त्यसो भए म पनि उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
7: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 97-41-031-429
9: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले किनिँदैन भने जस्तो सामान पनि पाइँदैन
10: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
9: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
10: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
11: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाटाहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
7: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
11: फोन नम्बर 010-521-4068 मोबाइल नम्बर 98-41-26-33-83
12: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइन है बुढा, चार बार पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
1: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भर पर्दो सुनसारी पसल भेटिएको।
0: तपाई पनि के चिन्ता लिइरहनु भएको? भ्याबिङ मिसिनमा रहेको सलाम श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौ श्री अकला देवी सुनसारी पसलतिर, अनि तपाई नि?
3: हजुर, हामी कहाँ तपाईले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुछार बजार।
0: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
4: रंग बहार रंग बहार,
5: वर्ज संगे उपहार उपहार, बम्पर मा यामाहा रेजियार,
4: वर्ज पेंस ले घर रंगाउनु होस् त। लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ।
4: वर्ज पेंस